0: प्रकाशित गरेको खबर अन्नपूर्ण पोस्टमा छ।
1: इराकको स्वशासित राज्य कुर्दिस्तान प्रशासनले अरविन्द र सुलेमानीमा नेपालीका लागि चियान क्षेत्र छुट्याइदिएको छ, जहाँ अहिलेसम्म 7 नेपालीको शव गाडिएका छन्। इराकको माटोमा बिलाउँदै नेपाली श्रमिकका शव शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
0: चालू आर्थिक वर्षमा झण्डै 2000 कर्मचारी अनिवार्य अवकाशका कारण घर जाँदैछन्, जसमा 20 जना त सचिव मात्रै रहेका छन्। राष्ट्रिय किताबखाना निजामतीको अभिलेख अनुसार आर्थिक वर्ष 83-84 58 वर्ष उमेर र हद तथा 5 वर्ष पदावधि पूरा भई 1985 कर्मचारी अनिवार्य अवकाशबाट निवृत्त हुनेछन्।
1: सरकारले आर्थिक वर्ष 2082-83 घर जग्गा कारोबारबाट 60,73,72,00,000 रूपियाँ राजस्व उठाएको छ।
0: नेपाल विद्युत प्राधिकरणले जलविद्युत आयोजनाहरूबाट व्यावसायिक रूपमा विद्युत उत्पादन गरिसक्नुपर्ने निर्धारित मितिको म्याद थप गर्ने तयारी गरेको खबर कारोबार दैनिकमा छ।
1: र राष्ट्र बैंक संचालकमा अर्थ सचिव नराख्नेदेखि 3 डेपुटी गवर्नरसम्मको प्रस्ताव गरिएको खबर आजको कान्तिपुरले लेखेको छ। काया कैरनमा अब पालो उखानको
0: खेल्नेलाई भन्दा हेर्नेलाई मजा।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: अर्जेन्टिनालाई हराउँदै स्पेनले 16 वर्षपछि जित्यो विश्वकप फुटबलको उपाधि। गोल्डेन बल स्पेनका रोड्री र गोल्डेन बुट फ्रान्सका एम्बापेलाई।
1: बागमती र लुम्बिनीका केही ठाउँमा राति ठूलो वर्षा। पहिरोका कारण नागडुङ्गा मुगलिन सड़क खण्ड र बीपी राजमार्ग अवरूद्ध। पहिरो पन्छाउन विभिन्न ठाउँमा उपकरण परिचालन।
0: रोगमा मात्रै होइन मृत्युपछि शव गृहमा शव राखे बापत पनि कर तिर्नुपर्ने बाध्यता। हरेक शीर्षकमा कर उठाएर राजस्व जम्मा गर्न अस्पताललाई सरकारको निर्देशन।
1: भदौ 23 र 24 घटनामा सुरक्षाकर्मीमाथि कार्यवाही सिफारिश प्रतिवेदन अलपत्र। गृहमन्त्रीले प्रतिवेदन बुझेनन्, प्रधानमन्त्रीले समय दिएनन्।
0: र सन् 2050 विश्वभर क्यान्सरका नयाँ बिरामी 67% बढ्न सक्ने।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब छ बा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। जता फर्के पनि कर तिर्नुपर्ने अवस्थासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना बिरामी इन्तुन चिन्तु भएर अस्पतालको बेडमा लड़िरहेका छन्। डाक्टरले जाँच गरिरहेका छन्। त्यही बेला नजिकै रहेका एकजना मान्छे करै कर भनेर लेखिएको खबर भएको पत्रिका पढ़िरहेका छन्। बिरामीलाई होसमा ल्याउने प्रयास गरिरहेका डाक्टर भन्दैछन्, तेरी बल्ल तल्ल होसमा आउनु भएको थियो, तपाईँलाई चाहिँ यही बेला किन नजिकै बसेर पत्रिका पढ्नु पर्यो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ।
1: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
0: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
1: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
0: यस्तो विवाह स्वत बदर हुन्छ।
1: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
0: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
1: बाल विवाहका गम्भीर असरहरू,
0: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
1: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
0: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
1: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
0: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
1: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
0: के हाम्रो पहिचान यही नै हो त?
1: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
0: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
1: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
2: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
3: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
2: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
4: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
2: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसात, लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477269229।
4: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
5: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
5: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
4: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
5: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
4: सचेतन, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
5: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 MHz।
4: श्रावणी बोलबम मेलामा हार्दिक निमन्त्रणा।
5: लमजुङ जिल्ला राइनस नगरपालिका 8 हराबोट स्थित सर्वोदय सेवाश्रम धर्मनाथ धाममा बोलबम मेला 2083 र लमजुङ जिल्लाकै पहिलो नक्षत्र वाटिकाको समुद्घाटन तथा 108 गौमुखी धारा स्नान 108 शिवलिङ्ग सहितको कैलाश परिक्रमा र 1008 शालिग्राम दर्शन कार्यक्रम श्री नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बाल सन्त मोहन शरण देवाचार्य महाराज श्रीका कर कलमबाट हुने भएकोले यहाँहरू सबैको उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ। साथै सो कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री प्रदेश सभा सदस्यहरू नगर प्रमुखहरूको समेत उपस्थिति रहनेछ।

0: कार्यक्रमहरू 2083 श्रावण 4 गते सोमबार बिहान 10 बजे
1: पूर्वाङ्ग समुद्घाटन र मञ्च औपचारिक कार्यक्रम भजन कीर्तन प्रवचन तथा प्रसाद वितरण र साँझ आरती
0: 2083 श्रावण 11, 18 र 25 गते
1: नियमित हवन रुद्रीपाठ प्राण प्रतिष्ठा पूजापाठ आध्यात्मिक गुरूहरूको विशेष प्रवचन भजन कीर्तन तथा धार्मिक सांस्कृतिक प्रस्तुति शिवलिङ्ग जलाभिषेक प्रसाद वितरण र अन्तिम सोमबार विशेष पूजा सहित पूर्णावती गरी समापन समारोह
0: आयोजक सर्वोदय सेवा आश्रम धर्मनाथ धाम राइनस आठ हर्रबोट लमजुङ
1: थप जानकारीको लागि 9855 4549 9416 92395 9551 57 5517 9461707
0: सोमबार बाहेक पनि श्रावण महिनाभर हरेक दिन दर्शन तथा पूजा अर्चना गर्न सकिनेछ।

0: अब समाचार विस्तारमा लमजुङको कोलसेतर गाउँपालिकामा अझै पनि करिब 6 करोड़ बेरोजगार बाँकी रहेको महालेखाको प्रतिवेदनले देखाएको छ। संघीयता कार्यान्वयनसँगै कार्यान्वयनमा आएको सो गाउँपालिकामा गत आर्थिक वर्षसम्म 5,76,72,408 रूपियाँ बेरोजगार बाँकी रहेको हो। महालेखाको 63 औं प्रतिवेदन अनुसार कोलसुथर गाउँपालिकामा आर्थिक वर्ष 2081-82 6,22,12,853 रूपियाँ बेरोजगार बाँकी रहेको थियो। सो आर्थिक वर्षमा मात्रै गाउँपालिकामा 73,69,260 रूपियाँ बेरोजगार फर्सद भएको थियो। सोही आर्थिक वर्षमा कोलसुथारमा 28,28,761 रूपियाँ बेरोजगार थपिएको महालेखाको प्रतिवेदनले देखाएको छ। महालेखाको प्रतिवेदन अनुसार सो आर्थिक वर्ष मात्रै 22,72,761 रूपियाँ अनियमित बेरुजु देखिएको छ भने 3,00,000 रूपियाँ असुल गर्नुपर्ने बेरुजु रकम देखिएको विवरणमा उल्लेख छ। त्यसै गरी 2,56,000 रूपियाँ प्रमाण तथा कागजात पेश नभएको बेरुजु विवरणमा उल्लेख गरिएको छ। जिल्लाका 8 स्थानीय तहमा आर्थिक वर्ष 2081-82 कार्यान्वयनमा रहेको 10,32,72,64,000 रूपियाँ बजेटको लेखा परीक्षण भएकोमा 9,54,76,000 रूपियाँ बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको हो। जिल्लाका 8 स्थानीय तहमध्ये अघिल्लो आर्थिक वर्षमा कोलसुथर गाउँपालिकामा सबैभन्दा कम बेरुजु देखिएको थियो। जिल्लाका स्थानीय तहमा अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै आधा जसो बेरुजु कम भएको छ। आर्थिक वर्ष 2080-81 कार्यान्वयनमा रहेको 9,99,30,46,000 रूपियाँ बजेटको लेखा परीक्षण गर्दा 17,23,21,000 रूपियाँ बेरुजु देखिएको थियो। जिल्ला अदालत लमजुङले गत आर्थिक वर्षमा मात्रै 700 बढ़ी मुद्दा फर्सद गरेको जनाएको छ। आर्थिक वर्ष 2082-83 विभिन्न शीर्षकमा दर्ता भएका मुद्दा मध्ये 826 मुद्दा छिनोफानो भएको जनाएको हो। अदालतका अनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका 349 र गत आर्थिक वर्षमै दर्ता भएका 801 गरी कुल 1,150 मुद्दा रहेकोमा 826 मुद्दा फर्सद भएको हो। कुल मुद्दा मध्ये 81.86% मुद्दा फर्सद भएको जिल्ला अदालत लमजुङले जनाएको छ। अदालतले राखेको वार्षिक फर्सद लक्ष्य अनुसार भने 110.58% कार्य प्रगति गरेको जिल्ला अदालत लमजुङका श्रेष्ठदार रामबन्धु गौतमले जानकारी दिनुभयो। अदालतमा बाँकी 324 मुद्दा चालू आर्थिक वर्षका लागि जिम्मेवारी सरेका छन्। अदालतले गत वर्ष 747 मुद्दा फर्सद गर्ने लक्ष्य राखेको थियो। जिल्ला अदालत लमजुङका अनुसार अदालतमा बाँकी रहेका मुद्दा मध्ये 18-24 महिनाभित्रका 1 वटा, 1 वर्षदेखि 18 महिनाभित्रका 7 वटा, 6 महिनादेखि 1 वर्षभित्रका 12 र 6 महिनाभित्रका 163 वटा मुद्दा रहेका छन्। जिल्ला अदालत लमजुङले गत आर्थिक वर्षमा सबैभन्दा धेरै मंगसिर महिनामा 124 मुद्दा फर्सद गरेको जनाएको छ। सो बाहेक कार्तिक महिनामा 97 र वैशाख महिनामा 91 मुद्दा फर्सद भएको छ। त्यसै गरी असारमा 87, असोजमा 74, माघ महिनामा 160, पौष महिनामा र जेठ महिनामा 60-60 वटा, भदौ महिनामा 55, चैत महिनामा 53, साउन महिनामा 36 र सबैभन्दा कम फागुन महिनामा 28 मुद्दा फर्सद भएको अदालतले जनाएको छ। गत आर्थिक वर्षमा लमजुङका विभिन्न स्थानीय तह अन्तर्गत दर्जन भन्दा बढ़ी पर्यटकीय पार्क निर्माण तथा स्तर उन्नति भएको छन्। डिभिजन वन कार्यालय लमजुङ मार्फत पर्यटन प्रवर्धनका निम्ति पार्क तथा उद्यान निर्माण एवं स्तर उन्नति भएको हो। डिभिजन वन कार्यालय लमजुङका अनुसार मध्य नेपाल नगरपालिका 4 स्थित जय थुम्की सामुदायिक वन हरित पार्क निर्माण भएको छ। सो पार्कमा जस्ताको छानो सहितको टस निर्माण, फलमको कुर्सीहरू बनाएको र विभिन्न प्रजातिका बिरूवाहरू वृक्षारोपण गरिएको कार्यालयले जनाएको छ। त्यसै गरी मध्य नेपाल 8 स्थित थालचोक डाँडामा पनि हरित पार्क निर्माण भएको छ। सो पार्कमा छानो सहितको टस निर्माण, ढुंगा छापेर पैदल बाटो निर्माण गरी विभिन्न प्रजातिका बिरूवाहरू वृक्षारोपण गरिएको कार्यालयले जनाएको छ। मध्य नेपाल 9 मा पनि पैदल बाटो मर्मत, सीढ़ी निर्माण, चौतारी निर्माण तथा ट्रस मरमत गरी देउराली हरियाली पार्क स्तर उन्नति गरिएको कार्यालयले जनाएको छ। त्यस्तै गरी सुन्दर बजार दुई स्थित सिम्पानी हरित पार्कमा प्रतिशलय सहितको ट्रस निर्माण पैदल बाटो सुधार एवं विभिन्न विरूवाहरू रोपण गरी चेकबार लगाएको कार्यालयले जनाएको छ। सुईवड़ामा बीपी स्मृति हरित पार्क स्तर उन्नति गरिएको पनि कार्यालयले जनाएको छ। सुन्दर बजार नगरपालिका अन्तर्गत वडा नम्बर पाँचमा जनसेवा युवा क्लबमा हरित बाल उद्यानका सामग्री खरीद गरी उद्यान स्थापना गरिएको छ। सोही नगरपालिकाको वडा नम्बर तीनमा शहीद मुक्तिनाथ स्मृतिद्वार तथा पार्कमा बाटो ढलान चौतारा मरमत यात्रु प्रतिशलय निर्माण कम्पाउण्डमा तारबार गरी तीन स्टेपको पार्क निर्माण गरेको कार्यालयले जनाएको छ। सुन्दर बजार दशमा काँडेपानी बगैंचामा हरित पार्क निर्माण सुही नगरपालिकाको वडा नम्बर सातमा कर्मदा नदीका शिवजी मन्दिरमा हरित पार्क निर्माण तथा स्तर उन्नति सुही वडाको मजुवा ढिलको चौतारा संरक्षण पाउँदे पाखा सिमले सामुदायिक वनमा मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि तारबार गरिएको कार्यालयले जनाएको छ। त्यस्तै राइनस आठ हर्रबोट स्थित सर्वोदय सेवाश्रम नक्षत्र बाटीका निर्माण वडा नम्बर तीन बिरौटा चौतारा स्थित हरित बाल उद्यानमा सामग्री खरीद राइनस कोट नौमा राइनस कोट पार्क निर्माण राइनस छ सालफेदी चौतारा निर्माण राइनस सातमा डंगेकोल र मेजर गाउँ पार्क निर्माण गरिएको कार्यालयले जनाएको छ। एक आर्थिक वर्षमा डिभिजन वन कार्यालय मार्फत एक करोड़को हाराहारीमा पार्क निर्माणका लागि बजेट आएको भन्दै सरकारवालाहरूले आलोचना समेत गरेका छन्। सीमित ठाउँहरूमा पार्क तथा उद्यानहरूको आवश्यकता भए पनि डिभिजन वन कार्यालयको मुख्य कार्यक्षेत्रको कामलाई नै प्रभावित हुने गरी पार्क निर्माणका योजना अनुसान्धार्भिक नभएको सरकारवालाहरूको भनाई छ। जिल्ला प्रशासन कार्यालय मनाङले लगातार वर्षाका कारण बाढ़ी र पहिरोको जोखिम बढ़ेकाले अनावश्यक यात्रा नगर्न स्थानीयवासी तथा पर्यटकहरूले आग्रह गरेको छ। शनिबारदेखि चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङका अधिकांश क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले आगामी केही दिन भारी वर्षाको सम्भावना रहेको भन्दै पूर्व सूचना जारी गरेपछि प्रशासनले उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो। लगातारको वर्षाका कारण मनाङ जोड्ने एकमात्र देशी शहर चामी खाङसार सड़क तथा विभिन्न ग्रामीण सड़कहरू बाढ़ी र पहिरोको जोखिममा परेका छन्। जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद पौडेलका अनुसार पदयात्रामा रहेका पर्यटक र स्थानीयवासीहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। प्रशासनले मर्सङ्गी नारखोला दूधखोला डोनाखोला र ठाडा खोला लगायतका नदीमा तथा खोलामा पानीको सतह बढ़न सक्ने भएकोले नदी आसपासका क्षेत्र र जोखिमयुक्त सड़कमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। सम्भावित विपदलाई ध्यानमा राख्दै नेपाल प्रहरी सशस्त्र प्रहरी बल र नेपाली सेनाको क्विक रेस्पोन्स टीम तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ। साथै मतहतका सुरक्षा निकाय स्थानीय तह तथा विपद व्यवस्थापन समितिहरूलाई पनि आवश्यक पूर्व तयारी गर्न निर्देशन दिइएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङले असार महिनाको कार्य सम्पादन विवरण सार्वजनिक गरेको छ। कार्यालयको आधिकारिक फेसबुक पेज मार्फत जिल्ला प्रहरी कार्यालय एवं मतहतका इकाईबाट गत असार महिनामा भएका काम कार्यवाही तथा कार्य सम्पादन विवरण सार्वजनिक गरेको हो। विशेष गरी अपराध अनुसन्धान प्रहरी कार्य महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र उजुरी तथा छानबिन कक्षतर्फ भएका गतिविधि सहितको मासिक प्रगति विवरण सार्वजनिक गरेको हो। सार्वजनिक विवरण अनुसार प्रहरीमा असार महिनामा मात्र अपराध अनुसन्धानतर्फ जघन्य तथा गम्भीर प्रकृतिका तीनवटा सहित नौवटा मुद्दा भएको छ। चालू मुद्दामा छजना पुरूष प्रतिवादी पक्राउ परेको छ भने फैसला कार्यान्वयनतर्फ पाँचजना फरार प्रतिवादी पक्राउ गरी 25,200 जरिवाना असूल गरिएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ गत महिना मात्र सातवटा उजुरी परेको कार्यालयको तथ्याङ्क छ। यसै गरी असार महिनामा मात्र चार महिला तीन पुरूष तीन बाल बालबालिका गरी 10 जना हराएको निवेदन दर्ता भएको थियो भने एक महिला, दुई पुरूष, तीन बालबालिका गरी 6 जना फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घरेलु हिंसा सम्बन्धी 3 उजुरी दर्ता भएकोमा 2 को बिलापत्र गरिएको र 1 छलफलको क्रममा रहेको छ। सो बाहेक शान्ति सुरक्षा तथा प्रहरी कार्यतर्फ नियमित पिकेट, चेकिङ, ग्रामीण गस्ती, लामो गस्ती र छोटो दूरीको गस्तीमा प्रहरी परिचालन गरेको जनाएको छ। असार महिनामै गस्तीका क्रममा प्रहरीले 5 थान भरुवा बन्दुक बरामद गरेको छ। प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ 2 ट्याक्टर निर्माणमा लिई कार्यवाही गरेको छ। लमजुङ प्रहरीले नियमित रूपमा सामुदायिक तथा विद्यालय केन्द्र विभिन्न जनचेतनामूलक कार्यक्रम समेत गर्दै आएको जनाएको छ। वृत्त भत्तासहित सामाजिक सुरक्षा भत्ताका लागि असोजभित्र परिचय पत्र नवीकरण गर्नुपर्ने भएको छ। जिल्ला स्थित स्थानीय तहहरूले सूचना निकालेर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीको सूचीकरण तथा नवीकरण गर्न भनेको हो। जसमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै लाभग्राहीहरूको सामाजिक सुरक्षा नियमावली 2082 नियम 9 बमोजिम असोज मसान्तभित्र सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नु गराउनुपर्ने उल्लेख छ। नवीकरणका लागि लाभग्राहीहरूले आफ्नो वडा कार्यालय स्वयं उपस्थित भई जैविक पहिचानका आधारमा नवीकरण गराउन सक्ने भनिएको छ। अस्थायी बसोबास भइरहेका भए पनि बसोबास रहेकै वडा कार्यालयबाट समेत नवीकरण गराउन सकिने सूचना मौलिक छ। बालबालिका, पूर्ण अपाङ्गता भएका र 90 वर्ष माथिका व्यक्तिको हकमा निजका आमा, बुबा वा संरक्षक उपस्थित भई नवीकरण गराउन सक्नेछन्। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको नवीकरण गर्दा राष्ट्रिय परिचय पत्र नम्बरका आधारमा जैविक पहिचान मार्फत गराउनु व्यवस्था छ। तर सामाजिक सुरक्षा भत्ता नवीकरण वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राहीमा सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन। सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने समय असोज मसान्तसम्म रहेको र तोकिएको म्यादभित्र नवीकरण नभएमा लाभग्राहीको स्वत लगत कट हुने समेत सूचनामा उल्लेख छ। स्पेनले फिफा विश्वकप फुटबल सन् 2026 को उपाधि जितेको छ। अमेरिकाको न्यू जर्सीमा रहेको मेट लाइफ रंगशालामा आज बिहान सम्पन्न फाइनलमा अर्जेन्टिनालाई 1-0 गोलले पराजित गर्दै स्पेन विश्व च्याम्पियन बन्न सफल भएको हो। सन् 2010 पछि दोस्रो पटक विश्वकपको उपाधि जित्दै स्पेनले विश्व फुटबलमा आफ्नो प्रभुत्व फेरि स्थापित गरेको छ। अत्यन्त प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा स्पेनका लागि निर्णय गोल फेरान टोरेसले गरेको थियो। निर्धारित 90 मिनटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा थपिए धकेलिएको थियो। अतिरिक्त समयमा स्पेनका फेरान टोरेजले 106 मिनटमा गोल गर्दै अर्जेन्टिना विरूद्ध 1-0 को अग्रता लिएका थिए। त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि 1-0 गोलको जित हासिल गरेको हो। खेलको निर्धारित 90 मिनटको समयमा एन्जो फर्नान्डेजको दोहोरो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित बनेको थियो। सेमी फाइनलमा अर्जेन्टिनाले इंग्ल्याण्डलाई 2-1 गोलले पराजित गर्दै विश्वकपको फाइनल यात्रा तय गरेको थियो र स्पेनले फ्रान्सलाई 2-0 गोल अन्तरले हराउँदै फाइनलमा पुगेको थियो। गैराती काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ। बागमती र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार रूपन्देही, पाल्पा, कपिलवस्तु, दाङ, सिन्धुपाल्चोकमा ठूलो पानी परेको छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। कपिलवस्तुको बाणगंगा, रूपन्देही र पाल्पाको तिनाउ तथा रामेछापको लिखु खोलामा बाढ़ी आएकोले सावधानी अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। काठमाडौँको बागमती नदीमा राति ठूलो बाढ़ी आए पनि अहिले घट्न थालेको छ। अहिले पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही ठाउँमा तथा मध्य प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। खरसाङले समाचार अहिलेलाई यति नै अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा
0: लमजुङ जिल्ला अदालतद्वारा एक आर्थिक वर्षमा 800 बढ़ी मुद्दा फर्सोट वार्षिक फर्सोट लक्ष्य अनुसार 110

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज।
1: आया मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो।
2: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
1: जान त जाने, बरु कहाँ जाने होला खै।
2: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
3: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आर्ट नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।

0: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
2: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठिक 7 बजेको छ।
3: एक्सट्रीम इनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: California.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घात खाली घात कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0667520019 0667520370 वा 590370 जानकारी गराउनुहोस्
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
5: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा बनाऊ हराभरा
7: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
7: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
7: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98560-46244
8: नमस्ते म लोक गायक बलवीर थापा अहिले तपाईँ सुन्दै हुनुहुन्छ

0: सन्तोष जी,
1: तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
2: ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
3: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझै यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
4: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
5: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
6: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
7: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
8: अनि तयो कागज केमे छिवा अ झिल्काई त्यही पर्सनल नम्बर ब्लक लैबी
9: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लै र खलखाई
8: अनि बैंगरी
9: बैंगरी
8: सर चाहिँ तली लल्पर्दी चम लल्पर्दी न आफै न मोबाइल नम्बर फेरिया बदेर ब्लक तयार भिसा आफै न ब्याङ्क देवी जानकारी पिन परिम दे आफै न ब्याङ्क खाते न जानकारी अरू न योरी थोनी प्रज्ञा सचेत तल परिम
9: सतर्क तना ठगी तब्द क्या जोगी न
10: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
11: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
8: यो मोबाइलले पनि तनावै दियो भने
12: होइन, के तनाव दियो ए खुसी।
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
12: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
13: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
6: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
14: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
6: थप जानकारी लागि सम्पर्क 0665909999 9947479 2029। सेवा मोडल हस्पिटल प्राली बेसीसर।

0: रेडियो कार्यक्रम सुरक्षा सरोकार।
1: समुदाय प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय लमजुङ र रेडियो मर्सिङ दी 95 मेगाहर्जको सहकार्य
0: हरेक सोमबार बिहान 7:30 बजे पुनः प्रसारण सोमबार बेलुकी 8 बजे
1: मात्र
2: मर्सिङ दी 95 मेगाहर्ज।

0: सामुदायिक रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र जिल्ला प्रहरी कार्यालय लमजुङको सहकार्यमा तयार पारेको कार्यक्रम सुरक्षा सरोकारमा यहाँलाई स्वागत छ। म प्रहरी जवान देवमाया थापा
1: र म प्रहरी जवान देवकुमारी बलामी मगर। समुदाय प्रहरी साझेदारीको अवधारणालाई व्यावहारिक बनाउन हामीले प्रत्येक साता सचेतनामूलक रेडियो कार्यक्रम सुरक्षा सरोकार प्रसारण गर्दै आएका छौं। अपराध नियन्त्रणका लागि नेपाल प्रहरी र नागरिकको सहकार्य शान्त र सुरक्षित समुदायको लागि आम नागरिकलाई सचेत गराउने उद्देश्य सहित यो कार्यक्रम तयार गरिएको हो।
0: कार्यक्रम सुरक्षा सरोकार एफएम ब्याण्डको 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org, हाम्रो पात्रमा रेडियो मर्सेङ्गी र रेडियो मर्सेङ्गीको फेसबुक पेजमा एकैसाथ प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम सुरक्षा सरोकार हरेक सोमबार बिहान 7:30 बजे र पुनः प्रसारण बेलुका 8 बजे रेडियो मर्सेङ्गी मार्फत प्रसारण हुँदै आएको छ।
1: समुदाय प्रहरी साझेदारी अवधारणालाई अझ प्रभावकारी बनाउन र सभ्य समाज निर्माणका लागि कार्यक्रम सुरक्षा सरकार मार्फत हामीले विभिन्न सचेतनामूलक विषय सामग्री प्रस्तुत गर्दै आएका छौं।
0: नागरिकको व्यक्तिगत सुरक्षासँगै समाजमा हुने विभिन्न घटना अपराध न्यूनीकरणका लागि प्रहरी समुदायको सहकार्य र जिम्मेवारीलाई प्रभावकारी बनाउन सचेतनामूलक रेडियो नाटक, प्रहरी समाचार, सरकारवालाहरूको सुझाव एवं प्रतिक्रिया लगायतका विषयवस्तुहरू प्रसारण गर्दै आएका छौं।
1: गत साता हामीले कार्यक्रममा बालिका आत्मरक्षाको महत्व, आवश्यकता र बालिका सशक्तिकरणका लागि समुदाय प्रहरी साझेदारीका विषयमा विषयवस्तु राखेका थियौं। आजको कार्यक्रममा भने हामी समाजमा फैलिने अफवाह वा भ्रामक समाचार र त्यसले समाजमा पार्ने असर तथा रोकथामका लागि समुदाय प्रहरीको भूमिकाको विषयमा छलफल गर्नेछौ।
0: हामीलाई लाग्न सक्छ के भ्रामक समाचार तथा अफवाहहरूले पनि समाजमा अपराध हुन सक्छ र हो, गलत अफवाह वा भ्रामक समाचारले समाजमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ। गलत अफवाहले समाजमा विखण्डन ल्याउने, अशान्ति ल्याउने, द्वन्द सिर्जना गर्ने र परिणामस्वरूप आपराधिक क्रियाकलापहरू हुन सक्छन्।
1: आजको कार्यक्रममा हामी गलत अफवाह वा भ्रामक समाचारहरूबाट कसरी सुरक्षित हुने र समाजमा हुन सक्ने अपराधहरूलाई कसरी रोकथाम गर्ने भन्ने विषयमा चर्चा गर्नेछौ। विशेष गरी समुदायमा के कस्तो अवस्थामा गलत अफवाह वा भ्रामक समाचारहरू कसरी फैलन्छन् र हामी कसरी सचेत हुनुपर्छ भन्ने कुरा नै आजको मुख्य विषयवस्तु रहनेछ।
0: वर्तमान युग सूचना र संचार प्रविधिको युग हो। विज्ञान र प्रविधिको तीव्र विकाससँगै विश्व एउटा सानो गाउँ जस्तै बनेको छ। इन्टरनेट, सामाजिक सञ्जाल, अनलाइन संचार माध्यम तथा डिजिटल प्रविधिका कारण संसारको कुनै पनि कुनामा भएको घटना केही सेकेण्डभित्रै विश्वभर फैलन सक्ने अवस्था सिर्जना भएको छ।
1: सूचनाको तीव्र प्रवाहले शिक्षा, स्वास्थ्य, व्यापार, प्रशासन, अनुसन्धान तथा सामाजिक विकासका क्षेत्रमा अभूतपूर्व परिवर्तन ल्याएको छ। तर सूचना प्रविधिको यही सहजता र पहुँचको दुरूपयोगका कारण समाजले नयाँ प्रकारका चुनौती पनि सामना गरिरहेको छ। ती चुनौतीहरू मध्ये अफवाह र फेक न्यूज सबैभन्दा गम्भीर समस्याका रूपमा देखा परेका छन्।
0: सत्यतामा आधारित नभएका वा जान जानी गलत उद्देश्यका साथ तयार पारेका सूचनाले व्यक्ति, समाज, राज्य तथा लोकतान्त्रिक प्रणालीलाई नै प्रभावित पार्ने अवस्था सिर्जना भएको छ। त्यसैले अफवाह र फेक न्यूजको समस्या आज केवल संचारको विषय मात्र नभई सामाजिक, कानूनी, नैतिक तथा सुरक्षा सम्बन्धी चुनौतीको रूपमा स्थापित भएको छ।
1: अफवाह भन्नाले कुनै प्रमाण वा आधिकारिक पुष्टि बिना एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलने हल्ला वा अपुष्ट सूचनालाई जनाइन्छ। यस्तो सूचना कहिलेकाहीँ संयोगवश फैलिन सक्छ भने धेरैजसो अवस्थामा मानिसको जिज्ञासा, डर, भ्रम वा गलत बुझाइका कारण तीव्र रूपमा फैलिने गर्छ।
0: फेक न्यूज अर्थात गलत समाचार भने जानाजानी तयार पारेको झुटो, भ्रामक वा भ्रम सिर्जना गर्ने समाचार हो, जसलाई वास्तविक समाचार जस्तै देखाएर सार्वजनिक गरिन्छ। यसको उद्देश्य कसैको चरित्र हत्या गर्नु, राजनीतिक लाभ लिनु, आर्थिक फाइदा कमाउनु, सामाजिक द्वन्द सिर्जना गर्नु वा मानिसलाई भ्रममा पार्न हुन सक्छ। आधुनिक सामाजिक सञ्जालको विस्तारसँगै यस्ता भ्रामक सामग्रीहरू अत्यन्त तीव्र गतिमा फैलिन थालेका छन्।
1: नेपालमा पनि पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको प्रयोग उल्लेखनीय रूपमा बढ़ेको छ। फेसबुक, टिकटक, युट्युब, एक्स, व्हाट्सएप, भाइबर लगायतका माध्यमबाट सूचना आदान प्रदान सहज भएको भए पनि त्यसैको माध्यमबाट गलत सूचना फैलाउने क्रम पनि बढ़्दो छ। प्राकृतिक विपद, महामारी, निर्वाचन सामाजिक आन्दोलन धार्मिक तथा जातीय संवेदनशील घटनाका समयमा अफवाह र फेक न्यूजको प्रभाव झन बढ़ी देखिने गरेको छ।
0: यस्ता परिस्थितिमा समुदाय प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। समुदायसँग प्रत्यक्ष सम्पर्कमा रहने प्रहरी संयन्त्रले जनचेतना फैलाउने, सही सूचना प्रवाह गर्ने, अफवाहको खण्डन गर्ने तथा कानूनी कार्यवाही मार्फत समाजमा विश्वास कायम गर्ने महत्वपूर्ण योगदान पुर्याउन सक्छ।
1: अफवाह त्यति बेला फैलिन्छ जति बेला सूचना अभाव भएको अवस्थामा हुन्छ। कुनै घटनाबारे आधिकारिक जानकारी समयमै उपलब्ध नभएपछि मानिसहरू अनुमानका आधारमा विभिन्न कुरा गर्न थाल्छन्। ती अनुमानहरू एक व्यक्तिबाट अर्को व्यक्तिसम्म पुग्दै जाँदा अन्तत अफवाहको रूपमा लिन्छन्।
0: कतिपय अवस्थामा मानिसहरूले आफूले सुनेको कुरा सत्य हो वा होइन भन्ने परीक्षण नै नगरी अरूलाई सुनाउने र सामाजिक सञ्जालमा साझा गर्ने गर्छन्। यसरी सत्यताको पुष्टि नगरी गरिएको सूचना आदान प्रदानले अफवाहलाई झन व्यापक बनाउँछ। विशेष गरी मानिसको भावना, डर, धार्मिक आस्था, राजनीतिक विचार वा आस्थिक स्वार्थसँग सम्बन्धित विषयहरूमा अफवाह धेरै छिटो फैलने गरेको पाइन्छ।
1: फेक न्यूज भने अझ योजनाबद्ध रूपमा तयार गरिने सामग्री हो। प्रविधिको विकाससँगै तस्विर सम्पादन, भिडियो सम्पादन तथा कृत्रिम वैदिकताको प्रयोग गरेर नक्कली सामग्री तयार गर्न सजिलो भएको छ। पुराना तस्विरलाई नयाँ घटनासँग जोड्ने, भिडियो सम्पादन गरेर वास्तविकता लुकाउने वा कुनै व्यक्तिको भनाइलाई तोडमोड गरेर प्रस्तुत गर्ने प्रविधि बढ्दै गएको छ।
0: कतिपय वेबसाइट तथा सामाजिक सञ्जाल पेजहरूले धेरै दर्शक आकर्षित गरे आर्थिक लाभ लिनका लागि पनि सनसनीपूर्ण र भ्रामक समाचार प्रकाशन गर्ने गरेका छन्। यसले गर्दा मानिसहरू सही र गलत सूचना छुट्याउन कठिनाई महसुस गर्न थालेका छन्।
1: अफवाह र फेक न्यूजको प्रभाव अत्यन्त व्यापक हुन्छ। यसको पहिलो असर समाजमा देखिन्छ। गलत सूचनाका कारण मानिसहरूबीच अविश्वास बढ्छ, सामाजिक सम्बन्ध कमजोर बन्छ र समुदायबीच शंका तथा त्रासको वातावरण सिर्जना हुन्छ। धार्मिक तथा जातीय विषयमा फैलिएका अफवाहहरूले हिंसा, द्वन्द तथा सामाजिक विखण्डन निम्ताउन सक्छन्।
0: कतिपय अवस्थामा एउटा झुटो सन्देशले वर्षौंदेखि कायम रहेको सामाजिक सद्भावलाई केही घण्टामै खलबलाइदिन सक्छ। राजनीतिक क्षेत्रमा पनि फेक न्यूजको प्रभाव निकै गम्भीर हुन्छ। निर्वाचनका समयमा उम्मेद्वारहरूको चरित्र हत्या गर्ने, झुट्टा आरोप लगाउने, भ्रामक प्रचार गर्ने तथा मतदातालाई भ्रमित पार्ने कार्य विश्वका धेरै मुलुकमा देखिएको छ।
1: लोकतन्त्रको आधार नै सही सूचना र सचेत नागरिक भएकाले गलत सूचनाले लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाउँछ। जनमत नै भ्रामक सूचनाबाट प्रभावित हुन थालेपछि सही निर्णय गर्ने नागरिकको क्षमता कमजोर बन्छ।
0: आर्थिक क्षेत्रमा पनि यसको प्रभाव कम छैन। कुनै बैंक बन्द हुन लागेको, कुनै कम्पनी टाट पल्टिएको वा कुनै वस्तु अभाव हुन लागेको भन्ने अफवाह फैलिँदा मानिसहरूमा अनावश्यक त्रास उत्पन्न हुन्छ। यसले बजारमा अस्थिरता ल्याउँछ, व्यवसायको प्रतिष्ठा घट्न सक्छ, लगानीकर्ताको विश्वास कमजोर हुन सक्छ र समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्छ।
1: पर्यटन जस्तो संवेदनशील क्षेत्रमा पनि गलत सूचनाले विदेशी पर्यटनको आगमन घटाउन सक्छ। स्वास्थ्य क्षेत्रमा फेक न्यूजको प्रभाव अझ खतरनाक हुन सक्छ। महामारीको समयमा अप्रमाणित औषधि, झुटो उपचार विधि वा खोप सम्बन्धी गलत सूचना फैलिँदा मानिसहरूले वैज्ञानिक उपचारको सट्टा गलत उपाय अपनाउन सक्छन्। यसले जनस्वास्थ्यमा गम्भीर संकट निम्ताउन सक्छ।
0: मनोवैज्ञानिक रूपमा पनि अफवाह र फेक न्यूजले गहिरो असर पार्छ। झुट्टा समाचारका कारण व्यक्तिमा डर, चिन्ता, तनाव तथा असुरक्षाको भावना बढ्छ। कुनै व्यक्तिमाथि झुटो आरोप लगाएर सामाजिक सञ्जालमा प्रचार गरिएमा उसको व्यक्तिगत जीवन, पारिवारिक सम्बन्ध, सामाजिक प्रतिष्ठा तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। कतिपय अवस्थामा यस्ता घटनाले आत्महत्यासम्मका दुःखद परिणाम निम्त्याएको पाइन्छ।
1: नेपाल जस्तो बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुकमा सामाजिक सद्भाव कायम राख्नु अत्यन्त आवश्यक हुन्छ। त्यसैले अफवाह र फेक न्यूज नियन्त्रण गर्नु शान्ति, सुरक्षा तथा राष्ट्रिय एकताको महत्वपूर्ण आधार हो। यसका लागि कानूनी व्यवस्था मात्र पर्याप्त हुँदैन,
0: नागरिकमा चेतना, जिम्मेवारी र सत्य सूचना पहिचान गर्ने क्षमता पनि आवश्यक हुन्छ। कुनै पनि सूचना साझा गर्नु अघि त्यसको स्रोत, मिति, प्रमाण तथा आधिकारिकता जाँच्ने बानीको विकास गर्नुपर्छ। संचार माध्यमले पनि पत्रकारिताको आचार संहिताको पूर्ण पालना गर्दै तथ्यमा आधारित समाचार मात्र प्रकाशन गर्नुपर्छ।
1: यस सन्दर्भमा समुदाय प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। समुदाय प्रहरी भन्नाले प्रहरी र समुदाय बीच साझेदारी स्थापना गरी शान्ति सुरक्षा कायम गर्ने अवधारणालाई बुझिन्छ। समुदाय प्रहरी केवल अपराध नियन्त्रण गर्ने निकाय मात्र होइन, समाजमा जनचेतना फैलाउने, नागरिकसँग विश्वासको सम्बन्ध निर्माण गर्ने तथा सामाजिक समस्या समाधान गर्ने संयन्त्र पनि हो। प्रहरी र समुदाय बीचको सम्बन्ध जति बलियो हुन्छ, अफवाह र फेक न्यूज नियन्त्रण गर्ने कार्य पनि त्यति नै प्रभावकारी हुन्छ।
0: प्रहरीले स्थानीय बासिन्दासँग प्रत्यक्ष सम्पर्कमा रही सही सूचना प्रवाह गर्न सक्छ। कुनै घटना घटेपछि समयमै आधिकारिक जानकारी उपलब्ध गराउन सके अफवाह फैलिने सम्भावना धेरै हदसम्म घट्छ। सूचना अभाव नै अफवाहको मुख्य कारण भएकाले प्रहरीद्वारा छिटो, स्पष्ट र विश्वसनीय सूचना उपलब्ध गराउनु अत्यन्त प्रभावकारी उपाय हो।
1: प्रहरीले विद्यालय, कलेज, महिला समूह, युवा क्लब, स्थानीय तह तथा सामाजिक संस्थासँग सहकार्य गरी डिजिटल साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्ता कार्यक्रम मार्फत नागरिकलाई फेक न्यूज कसरी चिन्ने, सूचना कसरी प्रमाणीकरण गर्ने, सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक कसरी प्रयोग गर्ने तथा गलत सूचना साझा गर्दा हुन सक्ने कानूनी परिमाण बारे जानकारी दिन सकिन्छ। सचेत नागरिक नै अफवाह नियन्त्रणको सबैभन्दा बलियो आधार हुन्।
0: सामाजिक सञ्जालमा फैलिएका गलत सूचनाको तत्काल खण्डन गर्नु पनि प्रहरीको महत्वपूर्ण जिम्मेवारी हो। कुनै संवेदनशील विषयमा गलत सूचना फैलिएको अवस्थामा तथ्य सहित सही सूचना सार्वजनिक गर्दा अफवाहको प्रभाव कम गर्न सकिन्छ। यसका साथै साइबर अपराध अनुसन्धान गर्ने निकायसँग समन्वय गरी जानाजानी फेक न्यूज तयार गर्ने तथा फैलाउने व्यक्तिहरूमाथि कानूनी कार्यवाही गर्न पनि प्रहरीले सहयोग पुर्याउन सक्छ। कानूनी कार्यवाहीले समाजमा जिम्मेवारीको भावना बढ़ाउने र यस्ता कार्यप्रति निरुत्साहित गर्ने काम गर्छ।
1: समुदाय प्रहरी साझेदारीको अर्को महत्वपूर्ण पक्ष भनेको विश्वास निर्माण हो। जब नागरिकले प्रहरीलाई आफ्नै साथी, सहयोगी र संरक्षकका रूपमा स्वीकार गर्छन्, तब उनीहरूले सुनेका वा देखेका सूचनाको सत्यता बुझ्न प्रहरीसँग सम्पर्क गर्ने बानी बस्छ। यसले गलत सूचना स्वत नियन्त्रणमा आउँछ। प्रहरी र समुदाय बीचको सहकार्यले सामाजिक सद्भाव कायम राख्न, विवाद समाधान गर्न तथा शान्तिपूर्ण वातावरण निर्माण गर्न उल्लेखनीय योगदान पुर्याउँछ।
0: आजको डिजिटल युगमा अफवाह र फेक न्यूज नियन्त्रण गर्नु केवल प्रहरी वा सरकारको दायित्व मात्र होइन, प्रत्येक नागरिकले पनि जिम्मेवार डिजिटल नागरिकका रूपमा आफ्नो भूमिका निर्वाह गर्नुपर्छ। कुनै पनि सूचना पढ्दै नपढी वा पुष्टि नगरी साझा वा शेयर गर्नु हुँदैन।
1: सत्यतामा आधारित सूचना मात्र प्रसारण गर्ने, गलत सूचना देखेमा त्यसको खण्डन गर्ने तथा सम्बन्धित निकायलाई जानकारी गराउने बानीको विकास गर्नुपर्छ। संचार माध्यम, शैक्षिक संस्था, नागरिक समाज, प्रविधि कम्पनी तथा सरकारी निकाय सबैले आफ्नो क्षेत्रबाट सहकार्य गरेमा मात्र यस समस्यालाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिन्छ।
0: अफवाह र फेक न्यूज आधुनिक समाजका गम्भीर चुनौती हुन्। यस्ता समाचार र अफवाहले सामाजिक, धार्मिक सँगै आर्थिक हानि पनि पुर्याएका हुन्छन्। आजको कार्यक्रममा हामीले गलत तथा भ्रामक समाचारबाट कसरी हानि पुर्याएको हुन्छ भन्ने विषयमा छोटो रेडियो नाटक पनि ल्याएका छौं। एकैछिन यो नाटक सुनौ है।

0: एबिना, हेर न मोबाइलमा कस्तो राम्रो खबर आएको छ। आजै 5,000 रुपियाँ लगानी गरे 24 घण्टामै 50,000 हुन्छ। सरकारबाट प्रमाणित योजना, अब त हाम्रो भाग्य खुल्ने भयो भाइ।
1: हो र सरिता, लौ मलाई पनि यही मेसेज आयो त। ल हेर त, ढिलो नगर्नुहोस्, यो अवसर सीमित अवधिको लागि भनेको छ, पठाइदिउँ न 5,000, के हुने रहेछ।
0: हो हो, पठाइदिउँ, म पनि पठाउँछु 5,000।

0: ओइ दिन वेबसाइट नै खुल्दैन त अघि त्यो मेसेजमा आएको नम्बरमा फोन गर त
1: आमा के भयो
2: लौ न पैसा पठाइसक्यो अहिले त फोनै लाग्दैन अब के गर्ने होला
1: आमा यस्ता धेरै विज्ञापनहरू भ्रामक हुन्छन् छिट्टै धनी बनाउने दस गुणा नाफा सरकारले स्वीकृति दिएको यस्ता भ्रामक पोस्टहरू बनाएर मान्छेहरू ठगिरहेछन् यस्तो विषयमा त पहिल्यै आधिकारिक स्रोतबाट जानकारी लिनुपर्छ नि
2: बाबु सामाजिक सञ्जालमा धेरै मानिसले राम्रो भनेर लेखेका थिए कतिले त पैसा कमाएको भनेर टिकटकमा पनि हालेका छन्
1: यस्तो गरेर कहिल्यै पनि कमाइ हुँदैन ती सबै नक्कली हुन सक्छन् ठगहरूले आफै राम्रो प्रतिज्ञा लेख्छन् ताकि अरू मान्छेहरू भ्रम परुन् भन्यो झनै अहिले त एआईको प्रयोग गरेर झुटा कुरालाई पनि हो जस्तै बनाएर प्रचार गरिरहेका हुन्छन्
2: अब हामी के गर्ने त पैसा पठाइसकियो
1: तुरन्त प्रहरीलाई खबर गरौं यो भन्दा अर्को उपाय नै छैन
3: नमस्कार हजुर केही समस्या परेर आउनुभयो कि
4: हेर्नुहोस् न सर हामी भ्रामक समाचारको पछि लाग्दा अनलाइन ठगीमा पर्यौं हामी दुवै जनाले आर्थिक लाभको लोभमा पैसा लगानी गर्यो तर त्यो त ठगी पो रहेछ सर
2: सर हामीले गल्ती गर्यो भन्ने त थाहा भयो अब हाम्रो पैसा फिर्ता गर्ने र ती ठगी गर्ने व्यक्तिलाई कार्यवाही गर्न सकिन्छ कि भनेर आएको
3: ए तपाईँहरू ठगीमा पर्नुभयो तपाईँको निवेदनको आधारमा हामी अनुसन्धान अघि बढाउँछौं तर रकम फिर्ता आउने ग्यारेन्टी चाहिँ हुँदैन यस्तो विषयमा पहिले नै हामी सावधानी अपनाउनु सबैभन्दा ठूलो सुरक्षा हो
2: हामीले गल्ती गरेको महसुस भयो सर अब पहिला थाहा भएन
3: हो हामीले कहिले पनि स्रोत नहेरी विश्वास गर्नु हुँदैन दोस्रो अस्वाभाविक नाफाको लोभमा पैसा पठाउनु हुँदैन तेस्रो आधिकारिक निकाय वा परिवारसँग सल्लाह गर्नुपर्छ ठगहरूले त अझै यो कुरा कसैसँग सेयर नगर भनेका हुन्छन्
1: हो सर मैले मम्मीलाई भनिरहेको हुन्छु कुनै पनि समाचार वा लगानीको सूचना देख्दा त्यसमा विश्वास गर्नु हुँदैन भनेर पहिले तथ्य जाँच गर्नुपर्छ अनि मात्र निर्णय गर्नुपर्छ भनेर
3: अब जे हुनु भइहाल्यो हामी यो कुरालाई तत्कालै प्रत्ययमा लैजान्छौ तर यहाँहरूले बुझ्नुपर्ने कुरा के हो भने कुनै पनि लाभको विज्ञापनमा कहिले पनि विश्वास नगर्नुहोस् त्यस्ता खाले प्रमाणित नभएको समाचारहरू शेयर पनि नगर्नुहोस्
4: अब त कहिले त्यसो गर्दिन सर
3: हो त्यो बाहेक पनि तपाईँले थाहा पाउनुपर्ने कुरा के छ भने आफ्नो ब्याङ्क विवरण ओटीपी वा पासवर्ड कसैलाई नदिनुहोस् कसैले मागेमा र शंका लागेमा सम्बन्धित निकाय वा प्रहरलाई जानकारी दिनुपर्छ
2: हुन्छ सर आज हामीले पैसा मात्र होइन ठूलो पाठ पनि सिक्यौं यो कुरा हामीले अरूले पनि सेयर गर्छौं

0: भ्रामक समाचारका झुटा अनलाइन लगानीको प्रलोभनबाट बचौ, सोचौ, जाँचौ अनि मात्रै विश्वास गरौं, सुरक्षित समाज निर्माण गरौं।
1: नाटक सुनेर तपाईले भ्रामक समाचारले कसरी आर्थिक हानि पुर्याउँछ भनेर थाहा पाउनुभयो र हामीलाई विश्वास छ तपाई यस्ता समाचारबाट झुक्किनुहुन्न। अफवाह वा गलत तथा भ्रामक समाचारले सामाजिक सद्भाव, लोकतन्त्र, अर्थतन्त्र, जनस्वास्थ्य, राष्ट्रिय सुरक्षा तथा व्यक्तिगत प्रतिष्ठामा गहिरो नकारात्मक प्रभाव पार्छन्। सत्य तथ्य र जिम्मेवारीमा आधारित सूचना संस्कृतिको विकास गर्नु आजको अपरिहार्य आवश्यकता हो। यस अभियानमा समुदाय प्रहरीले जनचेतना अभिवृद्धि गर्ने, सही सूचना प्रवाह गर्ने, समुदायसँग विश्वास निर्माण गर्ने, कानूनी सचेतना फैलाउने तथा आवश्यक कार्यवाही गर्ने कार्य मार्फत अत्यन्त प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ। प्रहरी र समुदाय बीचको सहकार्य नागरिकको जिम्मेवारीपूर्ण व्यवहार तथा प्रविधिको सदुपयोगबाट मात्र अफवाह र फेक न्यूज मुक्त, सुरक्षित, शान्तिपूर्ण र सभ्य समाज निर्माण गर्न सम्भव हुनेछ। दैनिक सुरक्षा सावधानीसँगै प्रहरी सेवा र सहकारीका विषयमा तपाईले थाहा पाउनुपर्ने महत्वपूर्ण जानकारीहरूलाई आगामी कार्यक्रममा पनि निरन्तरता दिनेछौ। आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिएको छ। आगामी साता पुनः नयाँ र थप विषय सहित हामी फेरि उपस्थित हुनेछौ। कार्यक्रम उत्पादनमा सहयोग गर्नुहुने प्राविधिक मित्र दिलुलाई विशेष धन्यवाद। सचेत रहौ, सुरक्षित रहौ। अर्को सोमबार बिहान 7:30 बजे पुनः भेट्नेछौ भन्दै कार्यक्रमबाट म देवमाया
2: र म देवकुमारी विदा माग्छौ। तपाईको साता शुभ रहोस्। जय नेपाल।

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: आया मरे आया नी
5: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै।

राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।

0: सीधा खुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 8 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
2: यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब प्रस्तुत छ कार्यक्रम बदलिदो नेपाल।

0: नमस्कार, म सम्झना महर्जन। कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी आत्महत्याको सोच र न्यूनीकरणका लागि प्रयास बारेमा कुराकानी गर्छौं। यो कार्यक्रम तपाईंले आज बेलुकी 8 बजे पुनः प्रसारण पनि सुन्न सक्नुहुन्छ। स्वस्थ शरीरका लागि शारीरिक सँगै मानसिक रूपमा पनि स्वस्थ हुन जरूरी छ। तर कतिपय परिवार र समाजमा मनोसामाजिक समस्या भएका व्यक्तिलाई खासै बिरामीका रूपमा लिइँदैन र मनोसामाजिक समस्याको सामना गर्ने तरिका नजानेर वा व्यवस्थापन गर्न नसकेर ती व्यक्तिमा कड़ा प्रकृतिका मानसिक समस्या देखिन सक्छ। नेपालमा मानसिक समस्या जटिल बन्दै गएको, लुकाउने प्रवृत्ति तथा उपचार सेवा लिन हिचकिचाउने प्रवृत्ति छ। मानसिक समस्या भएका मध्ये कतिपयले आत्महत्याको सोच राख्न सक्ने पनि हुन सक्छ। यस्तो सोच आएको बेला परिवार, कार्यस्थल र नजिकका व्यक्तिले उसलाई यस्ता घटनाबाट जोगाउन सकिने मनोचिकित्सकहरूको भनाइ छ। आजको कार्यक्रममा हामी मानसिक समस्या, आत्महत्याको सोच र न्यूनीकरणका लागि गर्नुपर्ने प्रयासका बारेमा कुराकानी गर्छौं। कुराकानीमा हामीसँग हुनुहुन्छ मानसिक अस्पताल लगनखेल ललितपुरका निर्देशक एवं प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट डाक्टर सूरज तिवारी। डाक्टर नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
1: हजुर नमस्ते, धन्यवाद।
0: विशेष गरेर हामी शुरूआत चाहिँ मानसिक समस्याबाटै गरौं। मानसिक समस्या, अझ भनौं मनोसामाजिक समस्या, यसबारे अलिकति प्रश्चय दिनुहोला।
1: अब यस्तो छ, मानसिक समस्या भन्नाले जस्तो मानसिक स्वास्थ्य सम्बन्धी केही पनि समस्या भयो भने हामीले त्यसलाई मानसिक समस्या भन्छौं, होइन? अब सम्पूर्ण स्वास्थ्यको चाहिँ एउटा अभिन्न अङ्ग, होइन, छुटाउनै नहुने अङ्ग चाहिँ मानसिक स्वास्थ्य हो, होइन? मानसिक रूपले स्वस्थ भएपछि बल्ल व्यक्तिलाई सम्पूर्ण रूपले स्वस्थ भएको हामीले मान्न सकिन्छ, होइन? यदि मानसिक रूपले स्वस्थ छैन तर अब अन्य शारीरिक रूपले स्वस्थ व्यक्ति हुनुहुन्छ भने पनि व्यक्ति चाहिँ पूर्ण रूपले स्वस्थ हुनुहुँदैन र त्यसले गर्दा चाहिँ व्यक्तिका दैनिक जीवनयापनमा समस्या आउँछ, व्यक्तिले निर्वाह गर्नुपर्ने भूमिकामा समस्या आउँछ, व्यक्तिले जीवनमा आएका तनावहरू झेल्न गाह्रो हुन्छ, आफ्नो परिवारलाई र समाजलाई र देशलाई योगदान राम्रोसँग दिन सक्नुहुँदैन र व्यक्तिको सम्पूर्ण जुन जीवनको गुणस्तर क्वालिटी नै नकारात्मक हिसाबले प्रभावित भएको हुन्छ। त्यसले गर्दा मानसिक समस्या भन्नाले एउटा स्वास्थ्यकै एउटा एकदम छोड्ने नै नहुने खालको चाहिँ एउटा आयाम हो। हजुर,
0: महत्वपूर्ण विषय हो भनौँ, होइन? शरीर स्वस्थ महत्वपूर्ण कि मन स्वस्थ भन्छौ, होइन? सबैभन्दा महत्वपूर्ण के

0: रहेछ त खासमा.
1: अब यस्तो छ भन्दा अब मन बढी महत्वपूर्ण सरी मत कम महत्वपूर्ण भन्न पनि मिल्दैन मिल्न त होइन, तर दुइटै होइन मन र शरीर चाहिँ अब एउटा व्यक्तिको चाहिँ भनौँ न दुइटा पाङ्ला जस्तो हो होइन. त्यो बिना चाहिँ व्यक्ति चाहिँ जीवन यात्रामा चाहिँ राम्रोसँग यात्रा गर्न सक्दैन, सफल हुन सक्दैन होइन. त्यसले गर्दा दुइटै नै एकदम उत्तिकै महत्वपूर्ण छन्. तर मनको कुरा भन्दाखेरि एउटा के हो भन्दा यदि शरीर स्वस्थ रहिकन पनि मन स्वस्थ छैन भने कहिले कहिले व्यक्तिले चाहिँ जुन जस्तो खालको उसको जीवन हुनुपर्ने हो, जस्तो अनुभव उहाँले लिनुपर्ने हो, जस्तो उहाँले कार्य सम्पादन देखाउनु पर्ने हो, त्यसमा पनि समस्या भयो हुन्छ. त्यसले गर्दा मन पनि उत्तिकै महत्वपूर्ण छ.
0: मन अस्वस्थ हुने बित्तिकै विभिन्न खालका मनोसामाजिक समस्याहरू, मानसिक समस्याहरू चाहिँ आइपर्छन् होइन. अब यो मन स्वस्थ चाहिँ बनाउनको लागि चाहिँ व्यक्तिले खासमा ध्यान दिनुपर्ने चाहिँ केमा हो?
1: हजुर, अब व्यक्तिले ध्यान दिनुपर्ने कुराहरू धेरै हुन्छन् होइन. अब एउटा त जुन मनलाई हामीले चाहिँ अस्वस्थ पार्ने खालको चाहिँ जीवनशैली के छ होइन, त्यो चाहिँ हामीले थाहा पाएर हाम्रो जीवनशैलीबाटै सुधार गर्नुपर्ने हुन्छ. स्वस्थकर जीवनशैली नै गर्नुपर्ने हुन्छ. स्वस्थकर जीवनशैली बाँच्दाखेरि त्यसले शरीरलाई मात्र स्वस्थ नबनाइकन मनलाई पनि स्वस्थ बनाउने भूमिका खेल्दछ होइन. सुन्दाखेरि एकदम चाहिँ सामान्य कुरा जस्तो लाग्छ, व्यायाम गर्ने, निन्द्रा पुर्याउने, तनावलाई व्यवस्थापन गर्ने होइन, आवश्यकता अनुसार मनोरञ्जन लिने होइन, सृजनशील भएर कार्य गर्ने होइन, हेर्दा चाहिँ एकदम सामान्य कुरा लाग्दछ होइन. अनि स्वस्थकर खानेकुराहरू खाने, ब्यालेन्स डाइट होइन, जुनले चाहिँ शरीरलाई पनि स्वस्थ राख्दछ र मनलाई पनि नकारात्मक हिसाबले प्रभाव गर्दैन, त्यो चाहिँ गर्ने होइन. लागु पदार्थ तथा अन्य दुर्व्यसनबाट पर बस्ने, यी कुराहरूले गर्दाखेरि शरीरलाई मात्र स्वस्थ राख्ने होइन, मनलाई पनि स्वस्थ राख्दछ. साथसाथै केही स्किलहरू हुन्छ, केही सिपहरू चाहिँ व्यक्तिले सिक्नुपर्ने हुन्छ. कतिपय व्यक्तिले सानैदेखि त्यो सिपहरू आफ्नो परिवारबाट सिकिरहेको पनि हुनुहुन्छ, कतिपयले जेनेटिक हिसाबले जैविक हिसाबले पनि त्यो गरिराख्नु भएको हुन्छ होइन. जस्तो कतिपयलाई फेरि सिक्नै पर्ने हुन्छ, जस्तो कोपिङ स्किल, कुनै पनि तनावहरू आयो, समस्याहरू आयो भने त्यसलाई चाहिँ कसरी झेल्ने सिपहरू हुन्छ. त्यसमा पनि एकदम सामान्य सिम्पल कुरादेखि लिएर अलिकति कम्प्लेक्स खालका कुरा पनि हुन्छन् होइन. अर्को चाहिँ सोसल स्किल, समाजमा हामीले डिल गर्दाखेरि कसरी डिल गर्ने, संवादका स्किल, कम्युनिकेसन स्किल, किनभने कतिपय कुरा कतिपय वखतमा चाहिँ हाम्रो संचार कम्युनिकेसनमा चाहिँ यदि भनौँ न हामीले राम्रोसँग नगर्दा अथवा नलिँदा त्यसलाई त्यसबाटै समस्या आइरहन्छ, त्यसबाटै तनाव आइरहन्छ. त्यो कुरा प्रब्लम सल्भिङ कुराहरू होइन. अरू चाहिँ रिजिलियन्सका कुराहरू, जस्तो व्यक्तिलाई चाहिँ जीवनकालमा त विभिन्न तत्त्वहरूबाट तनावहरू आउँछ, समस्याहरू आउँछ होइन, अप्ठ्यारोहरू आउँछ. तर त्यो अप्ठ्यारो आए पनि त्यो अप्ठ्यारोलाई चाहिँ झेलेर त्यसभन्दा झन् अझ बलियो भएर, झन् सबल भएर निस्किने जुन क्षमता भन्छ त्यसलाई रेजिलियन्स, अझ रेजिलियन्स डेभलप गर्ने तरिका होइन. अनि अर्को चाहिँ क्रिटिकल थिङ्किङ. कहिले कहिले हामीले चाहिँ हाम्रो सोचाइमै समस्याहरू हुन्छ कि, हामीले चाहिँ जीवनलाई हेर्ने नजरिया, वरिपरिको हाम्रो वातावरणलाई हेर्ने नजरिया, अरू मान्छे लाई बुझ्ने होइन, घटनाहरूलाई बुझ्ने तरिका फरक पर्दिरहेको हुन्छ. त्यसलाई पनि हामीले चाहिँ च्यालेन्ज दिन सक्यौँ, चुनौती दिन सक्यौँ र त्यसबाट चाहिँ फ्याक्टमा रहेर भावनामा धेरै अनावश्यक भावनामा नबगिकन फ्याक्चुअल भएर अब्जेक्टिभ भएर क्रिटिकल थिङ्किङ गर्न सक्यौँ भने त्यसबाट पनि हामीहरूलाई धेरै तनाव हुनबाट बचाउँछ.
0: अब मानसिक समस्या मध्ये चाहिँ एउटा गम्भीर स्वास्थ्य समस्याका रूपमा पनि दिनुपर्छ आत्महत्याको सोच आउनु होइन, एकदमै गम्भीर विषयवस्तु पनि हो होइन. खासमा यो सोच चाहिँ किन आउँछ मानिसमा?
1: अब आत्महत्या भनेको व्यक्तिले आफ्नै हानि गर्ने, हानि मात्र होइन कि आफ्नै जीवनलाई त्याग गर्ने होइन, आफ्नो शरीर त्याग गर्ने विकल्पहरू हुनुहुन्छ, उपायहरू हुनुहुन्छ, त्यसलाई हामीले आत्महत्या भन्छौँ होइन. त्यो व्यक्तिले आफ्नो इच्छाले नै गरे हुन्छ होला, त्यो इच्छा आउनमा उहाँलाई केही बात केही उहाँलाई जीवन जिउनलाई कठिनता महसुस गर्नुभएको या त जुन जीवनमा जे समस्या देखिराख्नु भएको छ उहाँको समस्या, त्यो समस्यालाई उहाँले समाधान गर्न नसक्नु भएको र नसक्ने मात्र होइन कि भविष्यमा पनि मैले त्यो जीवनका समस्याहरू समाधान गर्न सक्दिनँ अथवा भविष्य पनि मेरो आशा त्यति सकारात्मक छैन, उज्यालो छैन होइन भनेर उहाँले निराशावादी सोच राख्नुहुन्छ. आफ्नो जीवनप्रति मात्र नभएर आफ्नो वरिपरिको वातावरणमा पनि उहाँहरूको नकारात्मक दृष्टिकोण हुन्छ, आफ्नै आफैप्रति पनि नकारात्मक दृष्टिकोण हुन सक्दछ. जस्तो आफ्नो क्षमता आफूलाई उहाँले चाहिँ हिंताबोध राख लिने होइन, आफ्नो क्षमतालाई एकदम न्यून ठान्ने अथवा चाहिँ म लायक छैन भन्ने थाल्ने अथवा सेल्फ वर्थ सेल्फ इस्टिमका कुराहरूमा देखि कमी आउने होइन.

0: साथसाथै भविष्य पनि अन्धकार छ हैन भविष्य चाहिँ खासै अब केही होप छैन राम्रो हुनेवाला छैन भन्ने खालको दृष्टिकोण उहाँमा आउँछ व्यक्तिमा आउँछ र कहिले कहिले कस्तो पनि हुन्छ नि व्यक्तिलाई अब जस्तो म जस्तो यो यो संसारमा उसको उसले व्यक्तिले आफ्नो अस्तित्वलाई नै खासै महसुस गर्नु हुँदैन हैन जस्तो म नभइदिँदा पनि यहाँ चल्छ अथवा म हुँदै नहुँदा पनि भनौँ न मेरो परिवारलाई अथवा अरू व्यक्तिलाई खासै केही फरक पर्दैन बरु म त उहाँहरूको लागि बोझ बनिरहेको छु भन्ने खालको चाहिँ एउटा नकारात्मक धारणा चाहिँ जीवनप्रति आउँछ होइन त्यो पटपट आइरहेको हुन्छ होइन अनि पटपट आउँदा आउँदै अनि पहिला विचारको रूपमा चाहिँ उहाँहरूले चाहिँ अब यो जीवनलाई निरर्थक देख्नुहुन्छ होइन कहिले कहिले निष्क्रिय खालको विचार आउँछ प्यासिभ सुसाइडल आइडिएसन भन्छौँ अनि पछि पछि गएर व्यक्तिले चाहिँ अहिले एक्टिभ हिसाबले पनि म अब आत्महत्या नै गर्ने हो भनेर पनि सोध्नुहुन्छ कसैले योजना प्रिपेयर योजना बनाउनुहुन्छ प्लानिङ गर्नुहुन्छ अनि त्यसको तयारी पनि गर्नुहुन्छ होइन अनि त्यसपछि कसैले घटनाको प्रयास गर्नुहुन्छ कोही सफल पनि हुनुहुन्छ यस्तो खालको चाहिँ त्यसको प्रोग्रेसन छ आत्महत्याको होइन अब आत्महत्या पनि भनिन्छ अब लगभग धेरै जसो आत्महत्याको कारणमा मानसिक स्वास्थ्यको समस्या नै हुन्छ होइन कतिपय केसमा मात्र चाहिँ आत्महत्या गरेको व्यक्तिले किन गर्नुभयो भन्ने थाहा लाग्दैन तर धेरै जसो केसमा चाहिँ मानसिक स्वास्थ्यको समस्या देखिन्छ अब सम्पूर्ण मानसिक स्वास्थ्यका समस्याहरू के कारणले हुन्छन् भनेर भन्दाखेरि हामीले चाहिँ अहिलेसम्मको चाहिँ जुन प्रचलित जुन सिद्धान्त छ होइन जैविक मनोवैदिक र सामाजिक तत्वहरूको अन्तक्रियाले गर्दा कतिपय व्यक्तिमा त्यो जैविक कुरा नै पहिलेदेखि नै आइरहेको हुन्छ कोही वंशाणु पनि अलिकति त्यसमा गुण हुन्छ होइन जीवनलाई छिटो चाहिँ नकारात्मक तरिकाले सोचिहाल्ने छिटो डिप्रेसिभ टेम्परामेन्ट अथवा डिप्रेसिभ उसमा मेन्टल स्थितिमा गइहाल्ने होइन त्यस्तो खालको
1: पारिवारिक वातावरणै त्यस्तो अथवा परिवारमा पहिला पनि अरूहरूलाई हुने
0: कसैको चाहिँ त्यो जिनबाटै आइरहन्छ वंशाणु जस्तो आफ्नो हिस्ट्री लियो भने हामीहरूले उहाँहरूको चाहिँ अघिल्लो जेनेरेसनमा अथवा आफन्तीहरूमा कसैले न कसैले आत्महत्याको प्रयास गरेको अथवा आत्महत्याको घटनै गरेको भन्ने पनि देखिन्छ त्यसले चाहिँ ए जैविक पनि केही छ तत्व जिन क्रोमोजोममै होइन भन्ने कुराहरू हुन्छ अब धेरै जैविक हिसाबमा अनुसन्धान गर्दाखेरि केही रिसेप्टरहरू पनि भनेर देखिन्छ सेरोटोनिन को पनि त्यसमा भूमिका छ भन्ने आएको छ होइन अब यता त्यसलाई चाहिँ अब जैविक कुरालाई चाहिँ अब व्यक्तिले चाहिँ धेरै परिवर्तन गर्न अलिक गाह्रो पर्दछ तर जैविक कारणले मात्रै गरिरहेको हुँदैन किनभने मैले अघि भने अन्तर्क्रिया हुन्छ जैविक कुराहरूले अनि व्यक्तिको जुन व्यक्तित्व छ जुन अघि म्याडमले भन्नुभयो जन्मेदेखि हुर्किँदै गर्दाखेरि ठूलो वयस्क हुने बेलासम्म चाहिँ व्यक्तिको व्यक्तित्व बन्या हुन्छ नि त्यो घरबाटै बन्छ होइन अब त्यो व्यक्तित्व बन्ने क्रममा पनि विभिन्न घटनाहरू भोगाई हुन्छ होइन अब कतिपय सकारात्मक घटना राम्रा घटनाहरू हुन्छन् कतिपय दुःखद घटनाहरू पनि हुन्छन् होइन त्यो दुःखद घटनाहरू बढी भोगाई भएको छ र त्यसलाई चाहिँ राम्रोसँग व्यवस्थापन भएको छैन अनि रेजुलेसन भन्छौँ हामीले त्यो रिजल्भ राम्रोसँग भएको छैन त्यसले हाम्रो स्मृतिमा एउटा नराम्रो मेमोरी बनेर बस्या छ होइन कुण्ठाको रूपमा बस्या छ भने त्यसले चाहिँ हामीहरूलाई बेला बेलामा चाहिँ त्यो भनौँ न जीवनप्रति नकारात्मक धारणा ल्याउनमा मद्दत गर्दछ हाम्रो व्यक्तित्व निर्माणमा पनि त्यसले पोजिटिभ भन्दा पनि नेगेटिभ हिसाबले सोच्ने त्यो बनाइदिन्छ होइन एउटा त्यो घटनाहरूको रोल पनि छ र व्यक्तित्वको कुरा पनि छ अर्को चाहिँ अलि पछि आएपछि अब व्यक्ति जैविक कुरा पनि छन् जे छन् व्यक्तित्व पनि व्यक्तिलाई एक प्रकारको छँदैछ त्यसपछि सामाजिक घटनाहरू हुन्छन् होइन अब सामाजिक घटनाहरू व्यक्तिको साना ठूला सबै हुन सक्छन् घरदेखि सुरु हुन्छ घटनाहरू होइन त्यसबाट चाहिँ व्यक्तिहरू चाहिँ तनावमा आएको हुन्छ होइन किनभने जीवनमा घट्ने घटनाहरू त सम्पूर्ण हाम्रो नियन्त्रणमा त हुँदैनन् होइन आर्थिक समस्या पर्छ व्यावसायिक समस्या पर्न सक्छ होइन करियर रिलेटेड समस्या पर्न सक्दछ छिमेकीसँग झगडा पर्न सक्दछ होइन आफ्नो एकदम महत्वपूर्ण सम्बन्धहरूमा पनि समस्या द्वन्द्वहरू हुन सक्दछ होइन केही चाहिँ बाहिरी द्वन्द्व पनि हुन्छन् केही चाहिँ मान्छेको इनर द्वन्द्व पनि छ इनर कन्फ्लिक्ट पनि हुन्छन् होइन त्यो सबै कुराले गर्दा चाहिँ व्यक्ति चाहिँ त्यसलाई व्यवस्थापन राम्रोसँग नगर्दाखेरि चाहिँ तनावमा आएको हुन्छ होइन र तनावमा चाहिँ लगातार तनावमा छ भने चाहिँ त्यसले पनि एक किसिमको व्यक्तिलाई मानसिक स्वास्थ्यको समस्या बनाउनमा चाहिँ एउटा चाहिँ ग्राउन्ड तयार गरिरहेको हुन्छ त्यसलाई हामीले चाहिँ स्ट्रेस डायथेसिस मोडेल पनि भन्ने गर्दछौँ तनावमा भइरहेको व्यक्तिलाई चाहिँ अब मानसिक स्वास्थ्यको समस्या हुने सम्भावना पनि छ अर्को जस्तो भल्नरेबिलिटीको कुरा गर्दा अघि मैले जैविक र व्यक्तित्व भने तनाव पनि लगातारको तनाव पनि एक किसिमको त्यसले पनि भल्नरेबिलिटी बनाउँछ र त्यसपछि कहिले कहिले फेरि त्यो तनावमा भइरहेको मान्छेलाई कुनै चाहिँ अलिकति भनौँ अलिकति झ्यापै अचानक अलिक ठुला खालका घटनाहरू घट्ने जुन उहाँले चाहिँ त्यसलाई चाहिँ कसरी ह्यान्डल गर्ने म्यानेज गर्ने भन्ने बुझ्नु भएन भने पनि कतिपयले चाहिँ आवेगमा आएर घटना भनौँ न गर्न सक्नुहुन्छ आत्महत्या सम्बन्धी खालको प्रयासहरू कतिपयले चाहिँ खालि हानि मात्रै पनि गर्नुहुन्छ आत्महानिको प्रयास जस्तै हामी सुन्दछौँ कतिपयले झ्याप औषध धेरै खाइदिने होइन अथवा कतै काटिदिने होइन अथवा केही म यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु भन्ने अथवा प्रयास गर्ने त्यो खालको एउटा आवेगलाई आफ्नो आवेगलाई चाहिँ कन्ट्रोलमा गर्न नियन्त्रण गर्न नसके एउटा त्यो खालको पनि हुन्छ अर्को चाहिँ आवेगमा नभइकन पनि अलिक पहिलेदेखि योजना गरेर पनि गर्ने खालको पनि केस हुन्छ
1: जस्तो यहीँनिर मलाई जोड्न मन लाग्यो सबैभन्दा थुप्रै कुराहरू महत्वपूर्ण छ र त्यस बीचमा चाहिँ यो आवेग रिस होइन जुन चाहिँ हाम्रो सबैमा हुन्छ नि आवेश रिस नहुने व्यक्तिको होला र त्यसलाई कसरी नियन्त्रणमा राख्ने भन्ने महत्वपूर्ण भयो होइन भनेको यो आवेश र रिस नै यसको एउटा कारक आत्महत्याको सोच आउनुमा यसले एउटा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ
0: अनि यस्तो छ सोच चाहिँ आएको हुन्छ अनि सोच सँगसँगै त्यो आवेग आउँछ होइन सोचलाई अब आवेग त्यो कारणलाई यानि खालको आवेग आउँछ होइन त्यसमा चाहिँ अलिकति रिस आक्रोश र भावना अलिक भावनात्मक हिसाबले अलिकति भित्रबाट आफू आन्दोलित हुने होइन अथवा आफ्नो भावनालाई अलि के भन्छ अलिकति नियन्त्रण गर्न नसक्ने अवस्था आएको हुन्छ र सोच पनि आएको हुन्छ त्यस्तो अवस्थामा पनि कतिपय व्यक्तिले प्रयास गर्नुहुन्छ होइन अब त्यसमा चाहिँ व्यक्ति व्यक्तिको आफ्नो क्षमतामा पनि भर पर्दछ कतिपयले चाहिँ जस्तो हामीहरूले पनि रिस आएको हुन्छ विभिन्न खालका संवेग आएका हुन्छन् तर सबै संवेग रिसलाई चाहिँ हामीले चाहिँ बाहिर व्यक्त गर्दैनौँ नि त कतिपयले चाहिँ त्यो व्यक्त गरिदिइहाल्नुहुन्छ होइन अब त्यसमा चाहिँ निरन्तर रूपमा कोही व्यक्ति तनावमा छ भने अब उहाँलाई चाहिँ त्यो संवेगलाई रोक्न सक्ने क्षमतामा पनि समस्या आउन सक्छ
1: अघि यहाँले भन्नुभयो नि आत्महत्याको सोच आएको व्यक्तिलाई चाहिँ हामीले रोक्न सक्छौ उसको लक्षणहरू देखा पर्न सक्छ भनेर अलिकति लक्षणहरूको बारे चर्चा गरौँ न के कस्ता खालका लक्षणहरू चाहिँ उसले देखाइरहेको हुन्छ त्यो लक्षणलाई चाहिँ हामीले एकदमै भन्नु न संकेतका रूपमा चाहिँ लिनुपर्छ
0: त अघि मैले भनिसकेँ धेरै जसो आत्महत्या गर्ने प्रयास गर्ने विचार आउने व्यक्तिहरूलाई चाहिँ मानसिक स्वास्थ्यको समस्या हुन्छ त्यसो भनेपछि के भयो भने आत्महत्याको सोच भएको व्यक्तिलाई मानसिक स्वास्थ्यको समस्या पनि साथसाथै हुन सक्छ धेरै जसो वखतमा होइन त्यसमा चाहिँ भावनात्मक लक्षण हुन्छन् वैचारिक लक्षण हुन्छन् होइन शारीरिक लक्षणहरू पनि हुन्छन् संवेदना सम्बन्धी लक्षण हुन्छन् होइन व्यावहारिक लक्षणहरू देखिन्छ होइन अब भावनात्मकमा चाहिँ अब त्यही निराशापना बढी ज्यादा हुने र अथवा चाहिँ एकदमै धेरै अत्याधिक तनावमा आउने पीड़ा महसुस गर्ने र आफ्नो भावनालाई नियन्त्रण गर्न रेगुलेट गर्न नसक्ने भन्छ भन्ने स्थिति हुन्छ हामीले इमोसनल रेगुलेसनमा समस्या हुन्छ र एकदमै इमोसनल टर्मोलमा व्यक्ति हुनुहुन्छ त्यस्तो व्यक्तिले पनि त्यो खप्न नसकेर गर्नुहुन्छ होइन अर्को निराश भएपछि निराशा देखेपछि वरिपरि आफूमा र वरिपरि नै निराशा देखेपछि उहाँले विकल्प नै त्यही नै विकल्प ठिक हो भन्ने खालको हुन्छ अब यता वैचारिकमा एकदमै अत्याधिक आफूलाई गिल्ट आउने पछुतो आउने एकदम चाहिने भन्दा बढी पछुतो महसुस गर्ने होपलेसनेस हुने त्यसपछि अर्को चाहिँ वर्थलेसनेस आफ्नो क्षमता अलिअलि भइकन पनि व्यक्तिले आफूले आफूलाई एकदम हिंताबोध लिने नालायक सम्झिने त्यस्तो खालको लक्षण पनि हुन्छ र सुसाइडको विचारहरू पनि अघि मैले भने जस्तै निष्क्रिय प्यासिभ अनि एक्टिभ अनि प्लान प्रिपेरेसन यस्ता खालको चाहिँ विचारहरू आउन सक्दछन् अब व्यवहारमा पनि मान्छे चाहिँ अलिक बढी चिडचिडापन देखिन सक्छ होइन अब सोसल्ली अलिकति आइसोलेट भएर उनलाई चाहिँ खासै संसारसँग त्यति रमाइलो नलागेपछि उहाँ घुलमिल नहुने अनि एक्लै तर्केर बस्ने अनि त्यस्तो खालको पनि देखिन्छ होइन अब विभिन्न खालको व्यावहारिक लक्षणहरू अन्य अब शरीरमा पनि उहाँले अप्ठ्यारो देख्न सक्नुहुन्छ अप्ठ्यारो महसुस गर्न सक्ने अवस्था हुन्छ जस्तो अब डिप्रेसन भएको हो भने अब शरीरका विभिन्न स्थानहरूमा दुखाइ महसुस हुने तर जाँच्दाखेरि समस्या चाहिँ नदेखिने ठाउँ ठाउँमा दुख्ने खालका रोगैहरू पनि हुन्छन् कि त्यस्ता खालका रोगहरू छन् त्यसको चाहिँ उपचारै हुन सकेन त्यसलाई चाहिँ उहाँ व्यक्तिले चाहिँ रातै पाउन सक्नु भएन भने पनि त्यसबाट पनि सहन नसकेर पनि कतिपयले त्यसको कारणले पनि गरेको भन्ने छ यिनीहरूलाई हामीले चाहिँ रिस्क फ्याक्टरमा राख्छौँ होइन जस्तो अब अलिकति रिस्क फ्याक्टरको बारेमा कुरा गऱ्यौँ भने जस्तो व्यक्तिहरू चाहिँ कोही चाहिँ एक्लो जीवन हुन्छ कसैको चाहिँ वैवाहिक समस्या हुन्छ डिभोर्स भएको हुन्छ अथवा एक्लै रहनसहन गरिरहेको स्थिति पनि हुनसक्छ बेरोजगारको स्थिति हुनसक्छ होइन साक्षरतामा अलिकति कम हुनसक्छ एजुकेसनल स्ट्याटस होइन कम हुनसक्छ अनि अर्को चाहिँ जस्तो विभिन्न अरू भनौँ अरू खालका शारीरिक रोगहरू पनि जस्तो लामो समयसम्म औषधि उपचार गरिराख्नु पर्ने खालका र एकदम अलि अप्ठ्यारा रोगहरू जस्तो भनौँ न क्यान्सर होइन अघि मैले भनेको क्रोनिक पेन सिन्ड्रोम होइन अब अरू चाहिँ जस्तो अब एकदम सिभियर डायबिटिज जुन चाहिँ कन्ट्रोल भएको छैन होइन अरू चाहिँ अब कति कडा भनौँ न एचआईभी एड्सहरू जुन चाहिँ अब बिमार पनि कडा खालको उपचार पनि लामो समयसम्म गर्नुपर्ने र ठिक हुने नहुने पनि निदो नभएको रोगहरू हुन्छ नि त्यो कठिनाइ दिइराख्ने यस्ता यस्ता खालका समस्याले पनि व्यक्तिलाई यता गालिरहेको हुन्छ होइन अनि यो सबै कुराले गर्दा पनि व्यक्तिले कहिले अनि त्यो सहन नसरी गर्नुहुन्छ अनि यसमा मैले अर्को थप्नुपर्छ जस्तो लागु औषध दुर्व्यसनको प्रयोगहरू यसले पनि व्यक्तिलाई चाहिँ के हुन्छ भने व्यक्तिको जीवनशैली अलिकति स्वस्थ भन्दा नि अस्वस्थतिर छ भन्ने कुरा यसले बुझाउँछ होइन अनि यो प्रयोग गर्ने व्यक्तिले चाहिँ जस्तो थप त्यो पदार्थसँग सम्बन्धित समस्या त उहाँलाई हुने नै भयो साथसाथै त्यसले गर्दा चाहिँ अब आफ्नो भावनामा होइन संवेगहरूमा नियन्त्रण गर्न सक्ने क्षमता खुबी पनि गुमेको हुन्छ कि होइन त्यसलाई हामीले माल एडाप्टिभ कोपिङ गरिराख्नु भएको छ भन्छौँ होइन यो लागु औषधहरूको प्रयोग गर्ने व्यक्तिलाई पनि अलिकति थप जोखिम हुन्छ यी कारण यस्ता यस्ता पनि देखिन्छन् अब अलिकति फेरि आत्महत्याकै खालको कस्तो खालको देखिन्छ भन्दाखेरि व्यक्तिले कहिले कहिले साङ्गातिक हिसाबले चाहिँ व्यक्त गरिराख्नु भएको छ डाइरेक्ट नभनेर पनि कतिपयले चाहिँ म मरेर कसलाई के फरक पर्दछ भन्ने खालको भन्न सक्नुहुन्छ अथवा मर्न पाए हुन्थ्यो होइन अथवा कति बाँचिराख्ने होइन अथवा कतिपयको फेसबुकमा चाहिँ त्यस्तै खालको स्ट्याटस आउन सक्छ एकदम भनौँ न निराशावादी कसैले चाहिँ अब त्यो प्रोफाइल पिक्चरहरू त्यसबाट हुन सक्छ होइन जुन हामीले साङ्गीतिक हिसाबले अलिकति व्यक्तिको मनस्थिति चाहिँ अलिक पोजिटिभ छैन है नेगेटिभ छ भन्ने कुरा चाहिँ बुझ्न सक्छौँ अनि कतिपयले चाहिँ पटक पटक यो शान्तिनो प्रयास गरे हुनसक्छ पहिला पहिला होइन जस्तो औषध धेरै खाइदिने शरीरलाई कतै काटेर अलिकति क्षति दिने होइन अथवा चाहिँ म यो गरिदिन्छु भनेर व्यक्त गरिदिने होइन यसबाट पनि व्यक्ति अलिकति चाहिँ केही न केही तनावमा छ जोखिममा छ आफूले आफूलाई चाहिँ अलिकति पीड़ा महसुस गरिरहेको छ भनेर चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ अनि साथसाथै अब व्यक्तिको चाहिँ अब कार्यस्थलमा अथवा उहाँको कार्यशैलीमा पनि अलिकति जुन किसिमको चाहिँ सम्पादन आउनुपर्ने पर्फर्मेन्स आउनुपर्ने त्यसमा आइरहेको हुँदैन होइन त्यहाँ पनि अलिकति समस्या भइरहेको हुन्छ अनि व्यक्तिले चाहिँ पटक पटक आफूलाई एकदम गाह्रो भएको होइन डिस्ट्रेसमा भएको चाहिँ कहिले कहिले अभिव्यक्ति दिनुहुन्छ कहिले कहिले हामीहरूले पनि उहाँलाई देखेर बुझ्न सक्दछौँ यी कुराबाट चाहिँ व्यक्तिमा चाहिँ केही समस्या छ र आत्महत्या सम्बन्धी पनि अलिकति जोखिम छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ अब यो कुरा व्यक्तिले आफैले पनि अलिकति बुझ्नुभयो र उहाँसँग निकटमा बस्ने व्यक्तिहरूले त्यो चाहे त्यो घरमा होस् छिमेकमा होस् कार्यस्थलमा होस् विद्यालयमा होस् होइन या अन्य ठाउँमा होस् होइन उहाँहरूले पनि त्यो अलिकति संकेतहरू बुझ्नुभयो भने उहाँलाई चाहिँ सपोर्ट गर्नको लागि चाहिँ अलिकति सहज हुन्छ।
1: हजुर, हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौं आत्महत्याको सोच तथा न्यूनीकरणका लागि प्रयास बारेमा र कुराकानीमा आज हामीसँग हुनुहुन्छ मानसिक अस्पतालका निर्देशक तथा प्रमुख कन्सल्टेन्ट साइकियाट्रिक डाक्टर सूरज तिवारी। डाक्टर साहब, हामी चर्चा गरिरहेका छौं विशेष गरेर यो आत्महत्याको सोच आउने बारेमा चर्चा गरिरहेका छौं। पछिल्लो समयमा एक सातामा जुन घटनाहरू घटिरहेका छन् होइन, एकपछि अर्को त्यस्तै खालको आत्मदाहको प्रयासहरू गरिरहेको, त्यस्तै खालका चर्चाहरू आइरहेको र कपी क्याट हुन खोजेको हो कि कस्तो के भन्छौ यसलाई चाहिँ हामीले?
0: अब यस्तो छ, अब यो हुन त अब एकदम माइन्ड ब्रेन भनेको चाहिँ एकदम कम्प्लेक्स भनेर कुरा हो होइन। अब सानो हाम्रो यो टाउको भित्र चाहिँ सब त्यहाँ हुन्छ ब्रेन होइन, अनि माइन्ड चाहिँ अब त्यतै कतै हुन्छ, तर एक्ज्याक्टली माइन्ड ब्रेनमै हुन्छ कि कता हुन्छ भन्ने कुरा पनि ठ्याक्कै कन्फर्म छैन होइन। अनि हाम्रो नर्भस सिस्टम फेरि ब्रेनदेखि लिएर मेरुदण्डसम्म भएर अनि त्यसको चाहिँ नर्भ्सको माध्यमबाट अनि अरू न्युरल भनौँ न सर्किटको माध्यमबाट केमिकल्सको माध्यमबाट सम्पूर्ण शरीरमै प्रभाव त्यसले चाहिँ भनौँ न नेटवर्कमा हुन्छ, सम्पूर्ण शरीरमै त्यो फैलिएर बसेको हुन्छ। अब त्यही त यो ठ्याक्कै किन मान्छेले के गर्छ भन्ने कुरा चाहिँ एकदम सजिलो तरिकाले सिम्पल तरिकाले भन्न सकिँदैन होइन। अब मैले जस्तो कपी क्याटवाला कुरा गर्नुभयो अहिले आत्महत्याको बारेमा, अब मैले अलिकति अर्को विषयमा गएँ। जस्तो हामीहरूले सुनिरह होला कन्भर्जन डिसअर्डर भनेर होइन, छोप्ने व्यथा भनेर जुन विद्यालयहरूमा एकजना एउटा विद्यार्थी हैन प्राय जसो हामीले चाहिँ त्यसमा चाहिँ बढी जसो महिला नै भएको भन्छौं बढी महिलाहरूलाई बढी भने विवश भएपछि ढलेपछि अनि फेरि अर्कोलाई पनि त्यस्तै भयो गर्दा गर्दै विद्यालयको कक्षा अथवा विद्यालयले नै केही दिन बन्द गर्नुपर्ने अवस्था आयो भन्ने सुनिन्छ हैन भने त्यहाँ पनि एक प्रकारको कपी त भइरहेछ हैन त्यो कपी किन भइरहेछ भन्ने कुरा चाहिँ ठ्याक्कै चाहिँ त्यसको पनि यही नै कारण भनिन्छ नि त्यसमा पनि हामीले विभिन्न थ्योरीहरू छन् होइन एउटा अलि न्युरल हिसाबले कुरा गर्दा मिरर न्युरनको पनि कुरा गर्छन् जस्तो हामीले एउटा व्यक्तिले अर्को व्यक्तिलाई बुझ्ने होइन जस्तो इन्ट्युसनमा पनि त्यो अलिअलि आउँछ होइन र जस्तो उसको भावना र मेरो भावना एउटै हो भन्ने खालको इम्पथाइज गर्ने के होइन इम्पथाइज उसले के महसुस गरिरहेको होला मैले पनि त्यो बुझ्न सक्छु भनेर
1: समानुभूति
0: इम्पथाइज गर्ने कुराहरू अनि इन्ट्युसनका कुराहरू अर्काको विचार बुझ्न सक्ने कुराहरू अन्डरस्ट्यान्ड गर्ने भन्छ नि त्यो कुराहरू र ग्रुप हामी एउटै ग्रुपको हो भन्ने फिल गर्ने ग्रुप फेनामेना फिल गर्ने कुराहरूमा त्यो मिरर न्युरनको पनि भूमिका छ भन्ने छ होइन त्यस्ता न्युरनहरू हुन्छन् त्यो बेलामा चाहिँ त्यो न्युरन सक्रिय भयो भने अनि त्यो फिल गर्ने अनि त्यसले गर्दा कहिले कहिले व्यक्तिलाई त्यो गर्नमा चाहिँ त्यस्ता खालका सिमिलर क्रियाकलाप गर्नलाई त्यसले रोल खेल्ने भन्ने छ एउटा अर्को चाहिँ साइकोलोजिकल हिसाबले चाहिँ ग्रुप फेनामेना जस्तो हामी एउटै ग्रुपको भन्ने महसुस भएपछि उसको पीडा र मेरो पीडा एउटै हो भन्ने खालको पनि कहिले कहिले आइदिन्छ अब तनावमै नभएको व्यक्तिले त महसुस नगर्ला तर अलिकति ऊ पनि तनाव केही न केही तनावमा छ र अर्को व्यक्तिको पनि कहानी कथा अलिअलि बुझ्न सक्दछ सुनेको छ अलिकति सेयरिङ भएको छ भने कहिले कहिले व्यक्तिले त्यो कनेक्सन फिल गर्दछ साइकियाट्रीमा पनि कुनै भनौँ न यस्तै क्लासिकल टेक्स्ट बुकमा यस्तो वर्णनहरू पाइन्छ होइन रोगको जस्तो एउटालाई चाहिँ केही भ्रम भयो एउटा व्यक्तिलाई केही डेलुजन भ्रम भयो होइन जस्तो श्रीमानलाई त्यो सम्बन्धी भ्रम छ अथवा श्रीमतीलाई छ अनि उहाँसँग बसिराख्ने अर्को उहाँको स्पाउस श्रीमान या श्रीमतीलाई पनि उहाँसँग बस्दा बस्दा पछि उहाँलाई पनि त्यस्तै खालको चाहिँ भ्रम चाहिँ आउने भन्ने खालको डिस्क्रिप्सन छ भनेपछि कहिले कहिले सँगै फिल गर्दा होइन इम्पथाइज गर्दा एउटै हामी एउटै हो भन्दाखेरि पनि कहिले कहिले केही केही लक्षणहरू केही केही बिहेभियरहरू चाहिँ व्यक्तिले चाहिँ मेरै हाम्रो नै हो भन्ने खालको फिल गर्ने र त्यसले गर्दा पनि यदि व्यक्ति पनि केही तनावमा पहिलेदेखि छ उहाँले पनि आफ्नो तनाव व्यवस्थापन गर्न सक्नु भएको छैन भने उहाँलाई पनि सिमिलर खालको इन्डेक्स केसबाट फेरि अर्को खालको केस घटना भनौँ न व्यवहारमा देखिने खालको चाहिँ भन्ने चाहिँ थियो भनौँ न हामीले पढेको सायद त्यस्तै खालको कुनै मेकानिजम भएर एउटा घटना भएपछि कहिले कहिले चाहिँ त्यस्तै खालको घटना चाहिँ समाजमा अन्त पनि घट्ने चाहिँ हो जस्तो मलाई लाग्दछ।
1: अब यस्तोमा चाहिँ सामाजिक सञ्जाल चाहिँ कतिको कारकको रूपमा अथवा यसले चाहिँ अलिक नकारात्मक घटनाहरूलाई प्रशय दिन चाहिँ यसले सहयोग पुर्याइरहेछ त
0: मानसिक स्वास्थ्यका समस्या पनि विभिन्न तत्त्वहरूको अन्तर्क्रियाले हुन्छ त्यस्तै गरी आत्महत्या पनि विभिन्न तत्त्वको अन्तर्क्रियाले नै हुने हो कुनै एउटा कारणले गर्दा एउटा भइदिइहाल्ने होइन हो कुनै कुनै घटनाहरू विश्लेषण गर्दा हामी के पाउँदछौँ भने एउटा कुरा चाहिँ अलिक बढी त्यसको चाहिँ भूमिका अलिक प्रमुख थियो कि भन्ने पाउँदछौँ होइन धेरै जसो गाइडलाइनहरूमा यो पनि कुरा आउँदछ कि रेस्पोन्सिबल रिपोर्टिङ भनेर कुनै पनि कुरालाई चाहिँ हामीले चाहिँ चाहिने भन्दा बढी चाहिँ भनौँ न अलिकति सनसनीखेज बनायौँ ग्ल्यामराइज गर्यौँ अथवा कहिले कहिले ग्लोरिफिकेसन पनि गर्न हुँदैन जस्तो हो व्यक्तिलाई चाहिँ केही न केही पीडा भएरै पीडा सहन नसकेर जीवनमा समस्या भएरै अप्ठ्यारो भएरै उहाँहरूले त्यस्तो आत्महानिको प्रयास या आत्महत्याको प्रयास गर्नुभएको हुन्छ तर त्यो भनिरहँदा हामी उहाँहरूको दुःख अप्ठ्यारोसँग चाहिँ हामी समानुभूति राख्ने प्रयास चाहिँ गर्दछौँ कसरी हुन्छ सहयोग गर्ने प्रयास चाहिँ गर्दछौँ तर भनिरहँदा जे हामी के एउटा वाक्य चाहिँ के भन्नुपर्ने हुन्छ चाहे जे जति जे भए पनि जीवन अमूल्य छ तर आत्महत्या गर्ने विकल्प चाहिँ त्यो चाहिँ सही विकल्प होइन होइन त्यसले गर्दा आत्महत्या गरेको व्यक्तिलाई चाहिँ हामीले त्यो घटनालाई चाहिँ हामीले धेरै ग्लोरिफिकेसन चाहिँ गर्न जरुरी छ होइन अब त्यस्तो घटना नहोस् भन्नको लागि चाहिँ कुन कुन तहले कुन कुन तबकाले चाहिँ के गर्दा राम्रो हुन्छ भनेर चाहिँ त्यसरी चाहिँ गयो भने चाहिँ आत्महत्या न्यूनीकरणमा मदत पुग्दछ। हजुर,
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा आत्महत्याको सोच आउनु र न्यूनीकरणका लागि गर्नुपर्ने प्रयासका बारेमा कुराकानी गरिरहेका छौं। मानसिक अस्पतालका निर्देशक एवं प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट डाक्टर सूरज तिवारीसँगको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
2: Classic Tech 16th anniversary offer. Jatima Sayo, Ketima Payo. Budget for package for Pike Rosaiko. Abo Internet TV, the Wi-Fi 6 router Pani, Ketima Pinesa. Classic Tech Co. Punipani Plan Karidma, Hare Kapta. Teens Analai, Teen Mahina Internet Bonus. Ramasik Eggs Analai, Ru Barahatarko Internet Bonus. Samparka 9801004477. Classic Tech. Jatima Sayo, Ketima Payo.
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
3: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौं फोन 01-4110-696
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले आत्महत्याको सोच आउनु र न्यूनीकरणका लागि गर्नुपर्ने प्रयासका बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीमा आज हामीसँग हुनुहुन्छ मानसिक अस्पतालका निर्देशक एवं प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट डाक्टर सुरज तिवारी। डाक्टरलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम बदलिदो नेपालमा।
2: हजुर म्याडम, फेरि पनि धन्यवाद।
1: हामी चर्चा गरिरहेका छौँ विशेष गरेर यो सोच आउने कारण र यसमा चाहिँ भनौँ न विभिन्न वातावरण कसले चाहिँ यसमा प्रभाव पारिरहेको हुन्छ, भूमिका के हुन्छ भन्ने बारे त चर्चा गर्यौं। अब भने हामी अलिकति कुराकानी गरौं कि यस्ता घटनाहरू हुन नदिनको लागि र यस्ता सोचहरू आउन नदिनको लागि के गर्न सक्छौ भनेर। अब अलिकति सोचबाटै शुरू गरौं न। अघि यहाँले भन्नुभयो पटक पटक यस्तो सोचहरू आयो भने चाहिँ घटना घट्ने सम्भावना रहन्छ, तर कहिले कहिले सोच भनेको त जोलाई पनि आउँछ नि, होइन? कस्तो हुन्छ, के हुन्छ खासमा? यो सोच आउनै दिन हुन्न भन्ने चाहिँ हो कि, अथवा यो सोच भनेको आउँछ भनेर कसरी लिने यसलाई? डाक्टर,
2: अलिकति मानसिक स्वास्थ्यको बारेमा कुरा गरौँ। मानसिक स्वास्थ्यका समस्याहरू खास व्यक्ति भएपछि, मन भएपछि जोलाई पनि हुनसक्छ, है त? त्यसले यो व्यक्तिलाई हुन्छ, यो व्यक्तिलाई हुँदैन भन्ने कुरा हुँदैन, जोलाई पनि हुनसक्छ। त्यही भएर अब आत्महत्याको सोच पनि कहिले कहिले जोलाई पनि आउन सक्छ, तर जोलाई पनि आउन सक्छ भन्दैमा फेरि चाहिँ आउनै पर्छ भनेको चाहिँ होइन, है? नआउन पनि सक्छ। जीवनकालभरि नै कोही व्यक्तिलाई चाहिँ मलाई त कहिले पनि आएन भन्ने पनि हुनसक्छ, होइन? तर कतिपय व्यक्तिलाई आउन पनि सक्छ। तर अब सोच आउँदैमा सबै व्यक्तिले चाहिँ त्यो प्रयास गरिहाल्नुहुन्छ भन्ने चाहिँ फेरि होइन, होइन? अघि हामीले कुरा गरेछौँ, सोच पनि विभिन्न प्रकारको हुन्छ। निष्क्रिय सोच, होइन, प्यासिभ, आफूले नगर्ने भने भइदियो हुन्थ्यो भन्ने खालको, होइन? अथवा एक्टिभ सोच, होइन, कतिपयले योजना बनाउनुहुन्छ, कतिपयले तयारी गर्नुहुन्छ, कतिपयले घटना गर्नुहुन्छ, त्यही भएर त्यसको पनि विभिन्न फेज स्टेप छ। त्यही भएर सोच आउँदैमा गरी हरेक व्यक्तिले गर्नुहुन्छ भन्ने कुरा पनि होइन। अनि फेरि सोचको पनि फेरि हामीले जस्तो हामी मनोचिकित्सकले जस्तो व्यक्ति कुनै आइसकेपछि, होइन, अथवा मनोविदहरूले पनि सायद त्यस्तै हिसाबले गर्नुहुन्छ होला, कसैले त्यस्तो कसैमा त्यस्तो जोखिम देख्नुभयो अथवा कतिपयले त्यस्तो व्यक्ति अथवा एटेम्प गर्नुभएको छ भने अब त्यो कतिको चाहिँ त्यो विचार पनि कतिको चाहिँ धेरै छ, कन्सिस्टेन्ट छ, कतिपयको चाहिँ अब कहिले काहीँ मात्रै आउने हुन्छ, कतिपयको चाहिँ अलि लगातार फ्रिक्वेन्सी त्यो विचार आइराख्ने हुन्छ, त्यो फ्रिक्वेन्सी बढेको छ, त्यो विचार आइराखेको छ भने चाहिँ त्यो समस्या हो, होइन? अर्को चाहिँ हामीले व्यक्तिले चाहिँ अब असेसमेन्टमा हामीहरूले हेर्छौँ, जस्तो विगतमा त्यस्तो प्रयासहरू गर्नु भएको छ छैन भन्ने कुराहरू हो, होइन? अनि अघि हामीले भनिसके जस्तो तपाईँले अब कारण के हो, कारण त अब जस्तो मानसिक स्वास्थ्यकै जुन मोडल सिद्धान्त छ, जैविक, मनोवैदिक र सामाजिक कुराहरूकै अन्तक्रिया, होइन, जुन बाहिरपट्टि चाहिँ जस्तो के आक्रामकता हो, के कसैसँग चित्त बुझिरहेको हुँदैन, होइन, सिस्टमसँग या त कोही व्यक्तिसँग, होइन, चित्त बुझिरहेको हुन्न, कहिले कहिले त्यो आक्रामकताभित्र हुन्छ, तर कहिले त्यो बाहिर व्यक्त हुन पाउँदैन, अनि आफू व्यक्ति तनावमा पनि हुँदा हुँदै कहिले कहिले त्यो आफैप्रति फर्किने पनि भन्ने छ, होइन? कतिपयको चाहिँ लर्न हेल्पलेसनेस अब गर्दा गर्दै अब त्यो भनौँ न एकदम होपलेसनेस, निराशावादी सोच भएर पनि गर्ने भन्ने छ। धेरै खालका थ्योरीहरू छन्, तर मुख्य कुरा के हो भने जस्तो व्यक्तिले चाहिँ जस्तो जुन आफ्नो जीवनका समस्याहरू हुन्छ नि, त्यो समस्याहरू उहाँहरूको समाधान भएको हुन्न, होइन? अथवा उहाँ व्यक्ति कहिले कहिले बढी महत्वाकांक्षी पनि हुनुहुन्छ, जस्तो उहाँहरूको महत्वाकांक्षा चाहिँ धेरै हुन्छ, गर्न खोज्नुहुन्छ धेरै कुरा, तर कहिले कहिले चाहिँ त्यसमा सफलता हासिल लाग्दैन, र कहिले कहिले कस्तो हुन्छ एकपछि अर्को असफलता जस्तो, होइन? उहाँले के सोचिराख्नु भएको छ एउटा भयो, फेरि त्यसको अर्को असफलता असफलता गर्दाखेरि चाहिँ त्यसले पनि व्यक्तिलाई चाहिँ पटक पटकको चाहिँ त्यो फ्रस्ट्रेसनबाट निराशामा धकेलेर पनि जे भए पनि हामी व्यक्ति चाहिँ मुख्य रूपमा भन्दाखेरि चाहिँ व्यक्तिले चाहिँ आफ्नो आफू चाहिँ एकदम बढी तनावमा भइरहेको अवस्था हुन्छ, आफ्नो भावना संवेगहरूलाई नियन्त्रण गर्न नसक्ने अवस्था हुन्छ, र व्यक्तिले चाहिँ भविष्यलाई पनि अब भविष्य पनि मेरो चाहिँ राम्रो छैन भने निराशावादी सोच पनि हुन्छ, र अर्को चाहिँ व्यक्तिले आफूले आफूलाई अब सपोर्ट सिस्टम हुन्छ नि, अब यसले मलाई सहयोग गर्छ अथवा यो ब्याकअप भनौँ न, यसबाट म चाहिँ प्रोटेक्टेड हुन्छु।
1: नकारात्मक सोचहरू त आउँछ भनेर यसमा त दुविधा भएन नै, होइन? विभिन्न खालका समस्याहरू आउँछन् पनि, अथवा अघि यहाँले भन्नुभयो कि नआउन नि सक्छ, आइहाल्यो भने पनि हामीले त्यो सामना गर्ने तरिकाहरू चाहिँ सिक्नु पर्यो भनेर जुन अघि यहाँले भन्नुभयो नि, हामी त्यहीबाट सुरु गरौँ। जस्तो यस्ता सोचहरू स्वाभाविक रूपमा आउन पनि सक्छ, होइन? त्यो आइहालेमा चाहिँ यस्तो बेला चाहिँ व्यक्तिले सर्वप्रथम चाहिँ के गर्ने त्यो बेला?
2: हो, त्यस्तो अब त्यस्ता समस्याहरू आउन समस्याहरू छन् भने व्यक्तिले चाहिँ अब प्रमुख रूपले दुईटा है कि त मनोचिकित्सक अथवा मनोविद अथवा अन्य स्वास्थ्य कर्मीहरू पनि जुन मानसिक स्वास्थ्यमा तालिम प्राप्त हुन्छ उहाँहरूसँग चाहिँ सम्पर्क स्थापित गरेर सेवा लिने प्रयास गर्नुपर्छ। अब कतिपयले चाहिँ त्यो तुरन्तै अब गर्न सक्नु भएको छैन भने अर्को चाहिँ हाम्रो हेल्पलाइनहरू पनि छन् होइन, जस्तो एउटा राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन भन्ने छ 1166 होइन, त्यसमा पनि उहाँहरूले कल गर्नुभयो भने मनोविद या अन्य स्टाफहरू जुन तालिम प्राप्त हुनुहुन्छ उहाँहरूले चाहिँ त्यो कल रिसिभ गरेर व्यक्तिलाई चाहिँ एक किसिमको गाइड गर्नुहुन्छ, व्यक्तिका समस्याहरू सुनिदिनुहुन्छ, व्यक्तिलाई चाहिँ खतरनाक स्थिति जुन भएको हुन्छ त्यसलाईबाट चाहिँ अब सुरक्षात्मक स्थितिमा कसरी ल्याउने सेफ्टी प्लान बनाउन सिकाउनुहुन्छ। क्राइसिस हुन्छ नि व्यक्तिलाई एकदमै अप्ठ्यारो परेरै आत्महत्याको विचार आउने हो होइन, त्यो क्राइसिसलाई कसरी ह्यान्डल गर्ने, कसरी स्ट्रेस म्यानेजमेन्ट गर्ने होइन, त्यो खालको चाहिँ उहाँहरूले चाहिँ पहिला उहाँहरूलाई सुनेर अनि एउटा एसेस पनि गर्नुहुन्छ कुन लेभलको जोखिम छ, अब न्यून जोखिम हो कि मध्यम खालको जोखिम हो कि कडा जोखिम छ, त्यो असेसमेन्ट गर्नुहुन्छ, व्यक्तिलाई चाहिँ अलिकति सिकाउनुहुन्छ र व्यक्तिलाई चाहिँ कम्प्यासन होइन एकदम चाहिँ व्यक्तिलाई त्यो गाह्रो भए पनि अब एक किसिमको कम्प्यासन र इम्प्याथी राखेर व्यक्तिको कुरा सुनिदिने, उहाँलाई पनि एक किसिमको हामीहरूलाई पनि केयर गर्ने मान्छे कोही हुनुहुँदो रहेछ भन्ने खालको फिल गराउने हुन्छ होइन, अनि त्यसबाट त्यसपछि अब व्यक्तिलाई चाहिँ कतै रिफर गर्ने हो कि या अन्य मनोचिकित्सक या मनोविदसँग कोलाबोरेट गरेर उपचार गर्ने हो कि त्यो खालको चाहिँ एउटा मेकानिजम बनाउन सकिन्छ, त्यसले गर्दा पनि व्यक्तिलाई चाहिँ भनौँ न तत्काल त्यो घटना हुनबाट बचिन्छ र साथसाथै अब व्यक्तिलाई पछि कोलाबोरेटिभ केयरमा चाहिँ स्ट्रेसलाई कसरी म्यानेजमेन्ट गर्ने, कोपिङ स्किलको बारेमा बताउने, कसरी कोपिङ स्किल सिकाउने र कुन कुन कोपिङ स्किल उहाँको लागि सान्दर्भिक हुन्छन् भन्ने कुरा त्यो भयो, र केही मानसिक स्वास्थ्यका समस्या छन् भने मनोचिकित्सक कहाँ रिफर गरेर मनोचिकित्सकद्वारा डिप्रेसन लगायत अन्य मानसिक स्वास्थ्यका समस्या भने त्यसलाई चाहिँ उपचार गर्ने, सुसाइड रोक्ने औषधि के हुन्छ भन्दा ठ्याक्कै भन्दा खासै त्यस्तो छैन भन्ने पर्ने हुन्छ, हामीले डाइरेक्ट औषधि छैन तर मानसिक स्वास्थ्यको समस्याहरूले नै भएको हुन्छ, त्यसले गर्दा मानसिक स्वास्थ्यको उपचार गर्यो भने चाहिँ सुसाइड पनि त्यसैबाट इन्डाइरेक्टली कम हुन्छ होइन, तर केही केही औषधिहरू रिसर्च कुनै कुनै रिसर्चहरूले देखाएको हुन्छ, जस्तो एउटा लिथियम क्लोजापिन भन्ने औषधिहरू छन् जुनको चाहिँ सुसाइड कम गर्ने चाहिँ खालको चाहिँ त्यसमा गुण हुन्छ, इन्ट्रेन्सिक क्वालिटी पनि सुसाइडलाई चाहिँ प्रिभेन्ट गर्ने खालको रोल हुन्छ भनेर भनिन्छ, त्यही भएर चाहिँ कतिपय केसमा चाहिँ हामीले अलि बढी जोखिम भएको केसहरूमा ती औषधिहरू पनि चलाउँछौँ, तर हालाकि त्यो औषधिहरू फेरि यत्तिकै सजिलै चलाउनु भन्ने कुरा हुँदैन, धेरै जसो केसमा आउँछ किनभने मैले भनिहालेँ मानसिक स्वास्थ्यको समस्या नै भएको हुन्छ र सुसाइडको विचार आइरहेछ, सुसाइडको रिस्क आइरहेछ भनेपछि त हामीले झन् त्यसलाई चाहिँ अलिकति त्यस्तोमा चाहिँ उपचारलाई अलिकति झन् बढीभन्दा बढी विधिले गर्नु पर्यो नि त, अलिकति छिटो राहत दिने विधि पनि हामीले औषधिलाई नै भन्छौँ, किनभने
1: अलिकति व्यक्तिले चाहिँ आफ्ना घटनाहरू आफ्ना समस्याहरू चाहिँ किन चाहिँ आफूलाई कोही व्यक्तिलाई चाहिँ सुनाउन जरुरी छ,
2: किनभने अब मानसिक स्वास्थ्यका समस्याहरू अझ आत्महत्या त झन् जोखिमपूर्ण समस्या विचारहरू झन् जोखिमपूर्ण नै भइहाल्यो होइन, त्यसले गर्दा त्यसलाई त अब हामीले लुकाइराख्यौँ भने त त्यो समस्या धेरै जसो केसमा चाहिँ हराउने होइन झन् बढेर जाने हो होइन, कहिले कहिले चाहिँ मात्रै त्यो मानसिक स्वास्थ्यका समस्याहरू शान्तिको समस्या हो भने कहिले कहिले चाहिँ आफै पनि केही तनावबाट आइरहेको त्यो आफै व्यवस्थापन हुन पनि सक्छ, तर प्राय जसो केसमा चाहिँ यदि हामीले समस्यालाई लुकाएर राख्यौँ भने त्यो चाहिँ बढ्दै जान्छ होइन, बढ्दै गएपछि अब व्यक्तिको आफ्नो जीवनलाई पनि प्रभावित गर्दछ, हुँदाहुँदै कहिले कहिले अब आत्महत्यासम्म भनौँ न त्यस्तो खालको घटनासम्म निम्तिन सक्छ, त्यही भएर बुद्धिमानी यही हो कि त्यसलाई चाहिँ त्यसको बारेमा चाहिँ कुरा गरेर त्यो कतिको सामान्य खालको हो कि अलिक कडा खालको हो कि होइन बुझ्नु अनि त्यसलाई कतिको उपचार चाहिन्छ या त तपाईँले भने जस्तो मनोपरामर्श या त मनोविधीय उपचारबाट मात्रै ठिक हुने हो कि या त औषध नै चाहिने हो कि त्यो चाहिँ असेसमेन्ट चाहिँ त्यो सेकेन्ड स्टेपको कुरा हो, तर पहिलो प्रथम स्टेपमा चाहिँ व्यक्तिलाई आफूलाई समस्या भएछ भने व्यक्तिले आफ्नो नजिकको ठाउँमा होइन स्वास्थ्य प्रदायकसँग कुरा गर्नुपर्छ, या त स्वास्थ्य प्रदायकसँग उहाँहरूले कुरा गर्न भ्याइराख्नु भएको छैन भने हेल्पलाइनबाट पनि सहयोग गर्न लिन सक्नुहुन्छ। यसमा चाहिँ एउटा बुझ्नुपर्ने कुरा के छ भने जस्तो कुनै पनि समस्या भइसकेपछि खालि व्यक्तिलाई समान लक्षण मात्रै हुने हुँदैन कि त्यसमा चाहिँ प्रायः जस्तो व्यक्तिलाई एकदम गाह्रो भएको हुन्छ कि स्ट्रेस हुन्छ डिस्ट्रेस हुन्छ भनौँ न व्यक्तिले भन्नुहुन्छ नि मलाई एकदम गाह्रो भइरहेछ त्यो डिस्ट्रेस भइरहेछ अनि त्यसपछि व्यक्तिले चाहिँ आफूले गर्नुपर्ने क्रियाकलाप राम्रोसँग गर्न सक्नुहुन्न त्यसलाई हामीले डिसफङ्सन भन्छौँ उहाँले निर्वाह गर्नुपर्ने भूमिकामा समस्या आइरहेको हुन्छ यो सबै भइसकेपछि होइन यो अलिकति समस्या हो भने हामी बुझ्छौँ त्यो व्यक्तिले पनि बुझ्नुपर्ने हुन्छ कुनै पनि उहाँलाई लक्षण भएको छ र व्यक्तिलाई साथसाथै एकदम गाह्रो डिस्ट्रेस पनि भएको छ, असहज भइरहेछ, व्यक्तिले आफ्नो कामहरू राम्रोसँग गर्न सक्नु भएको छैन, होइन, व्यक्तिको आफ्नो पर्फर्मेन्स राम्रो छैन र त्यसले अलिकति केही समयदेखि हुन थालेको छ भनेपछि त्यसलाई अब हामीले हल्का लिनु हुँदैन। त्यस्तो भयो भने व्यक्तिले सम्बन्धित ठाउँमा सल्लाह लिनै पर्दछ।
1: हजुर, अब यसमा चाहिँ परिवारको चाहिँ भूमिका अझ महत्वपूर्ण हुन सक्छ। दैनिक क्रियाकलापलाई चाहिँ निरन्तरता दिन सकिरहेको छैन र उसलाई गाह्रो महसुस भएको त्यस्तो अनुभव भएपछि परिवारले चाहिँ के गर्ने?
2: यस्तो परिवारले पनि अब चाहिँ यही लक्षणहरू र व्यक्तिको चाहिँ क्रियाकलाप अनि अस्वस्थता महसुस गरेर अब व्यक्ति आफै नै निर्णय गरेर होइन मैले चाहिँ सल्लाह लिन जानुपर्छ, उपचार गर्न जानुपर्छ भनेर त राम्रो भइहाल्यो, तर व्यक्तिले त्यो अलिक गर्न सकिराख्नु भएको छैन भने परिवारले पनि त्यो कुरा ध्यान दिएर उहाँलाई गाइड दिनु पर्यो, होइन, र साथसाथै सपोर्ट सिस्टमका कुरा पनि आउँछन्। जस्तो व्यक्तिलाई अप्ठ्यारो हुँदाखेरि उहाँलाई चाहिँ एक किसिमको सपोर्ट, होइन, सपोर्ट भनेको त्यो भावनात्मक पनि हुन्छ, होइन, केही कुरा उहाँका समस्या समाधान गरिदिएर पनि हुन्छ, उहाँका अप्ठ्याराहरूलाई चाहिँ सुल्झाइदिएर पनि हुन्छ, उहाँलाई सजिलो पारिदिएर पनि हुन्छ, अथवा उहाँसँग समय बिताइदिएर पनि हुन सक्छ, उहाँलाई उहाँका कुरा सुनिदिएर अन्डरस्ट्यान्ड गरिदिएर पनि हुन सक्छ, उहाँप्रति कम्प्यासन केयर राखेर पनि हुन सक्छ, होइन, र उहाँलाई चाहिँ सम्बन्धित ठाउँमा चाहिँ उपचारका लागि अथवा सल्लाहका लागि परामर्शका लागि लगिदिएर पनि हुन्छ। यो कुराहरूमा चाहिँ परिवार अथवा व्यक्तिसँग नजिकमा बस्ने व्यक्ति समाजै पनि हुनसक्छ, कहिलेकाहीँ छिमेक हुन सक्दछ, उहाँले त्यो कुरा चाहिँ ध्यान दिएर त्यसमा चाहिँ आवश्यक कदम चाल्नु पर्दछ।
1: पछिल्लो समयमा विद्यालयमा पढेकाहरू होस् अथवा कार्यस्थलमा काम गरिरहेका होस् उसलाई चाहिँ त्यो कामको चाहिँ एउटा बोझ कामले चाहिँ थिचिरहेको अवस्थाहरू पनि हुन सक्छ, होइन, त्यस्तो बेला कार्यस्थल र विद्यालयले बुझिदिने उनीहरूले गर्नुपर्ने भूमिका निर्वाह गर्नुपर्ने चाहिँ के हुन सक्छ?
2: यस्तो अब बुझिदिने कुरामा चाहिँ त्यही नै हो। अब जस्तो प्रारम्भिक चरणमा व्यक्तिको चाहिँ व्यक्तिलाई तनावै भएर आउन सक्छ, कार्यस्थलमा भन्नुभयो अथवा विद्यालयमा भन्नुभयो, होइन, अब त्यो कहिले कहिले पढाइको बोझ अथवा कामको बोझ, तर त्यो बोझ मात्र नहुन पनि सक्छ, त्यो बाहिर देखिने कुरा त्यो हुनसक्छ। जस्तो व्यक्तिलाई केही मानसिक स्वास्थ्यका केही समस्या भइसकेछ भने त्यही कम भार पनि बढी बोझ लाग्न सक्छ कि कहिले कहिले आफ्नो जस्तो विद्यालय अथवा कार्यस्थलमा व्यक्ति हुनुहुन्छ तर त्यो व्यक्ति त अरू समय त घरतिर छिमेकमा पनि बिताउनुहुन्छ, होइन, उहाँहरूको व्यक्तिगत जीवन पनि हुनसक्छ, त्यतैबाट पनि तनाव आएर आउन सक्छ, त्यसले गर्दा फेरि यतापट्टि बोझ जस्तो बढी पनि देखिन सक्छ। तर जे होस् अब हामीहरूले चाहिँ त्यसलाई चाहिँ अब त्यो केसमा चाहिँ राम्रोसँग चाहिँ उहाँसँग बसेर एसेसमेन्ट लेखाजोखा गर्नुपर्दछ र खास कहाँबाट चाहिँ समस्या हो, कहाँ चाहिँ उहाँलाई चाहिँ कुन आयामबाट चाहिँ बढी अप्ठ्यारो भएको हो भन्ने बुझेर जुन आयामबाट अप्ठ्यारो भइरहेछ त्यही आयामबाट चाहिँ अप्ठ्यारोहरूलाई कम गरिदिने अनि यो तनाव व्यवस्थापनका उपायहरू सिकाउने अनि प्लस अब कोपिङ स्किलका कुराहरू सिकाउने, कम्युनिकेसन, सोसल स्किल त्यो भइहाल्यो र साथसाथै अब व्यक्तिका केही लक्षणहरू हुन सक्दछन्, होइन, अब जस्तो अलि इरिटेट हुने, होइन, अब त्यति घुलमिल नगर्ने, होइन, व्यवहारहरूमा चाहिँ थोरै परिवर्तन आउँछ, ती व्यवहारलाई नोट गरेर छिटोभन्दा छिटो स्वास्थ्य कर्मीकोमा चाहिँ हामीले रेफर गर्ने र त्यसपछि रेफर गरेर त्यसको उपचारको क्रममा पनि एउटा फलोअपमा बस्ने, यसले गर्दा चाहिँ भनौँ न समस्याहरू चाहिँ समयमै थाहा हुन्छ, समयमै त्यसको चाहिँ उपचार हुन्छ र भनौँ न बढी जटिल बन्न पाउँदैन।
1: हजुर, अब यस बीचमा चाहिँ जुन अब हरेक ठाउँ ठाउँमा चाहिँ अब यो मानसिक र मनोसामाजिक समस्या भनेको हरेक व्यक्तिलाई हुन सक्छ भनेर चाहिँ हामीले विशेष गरेर मनोसामाजिक समस्या चाहिँ कसै कुनै पनि व्यक्तिलाई कुनै पनि समयमा हुन सक्छ र यो विषयमा चाहिँ अवगत भइराख्यो भने चाहिँ आफूले आफूलाई तनाव व्यवस्थापन गर्न सकिन्छ भनेर अघि यहाँले भन्नुभयो। अब यसमा अलिकति यो तनाव आइपरेपछि चाहिँ व्यवस्थापन गर्ने बारे बेला बेलामा यस्ता खालका तालिमहरू लिने यसको लागि चाहिँ पालिकाहरूले चाहिँ कस्तो खालको भूमिका निर्वाह गर्न सक्छ जुन चाहिँ कहीँ कहीँ भइरहेको पनि पाइन्छ?
2: मानसिक स्वास्थ्यलाई पनि आधारभूत स्वास्थ्य अङ्गको रूपमा राखेको छ, होइन, अनि स्थानीयले चाहिँ त्यसको चाहिँ गर्नुपर्ने हुन्छ क्रियाकलापहरू, होइन, अनि आकस्मिक स्वास्थ्य चाहिँ कुनै पनि बखत हुन सक्छ, जे पनि पर्न सक्छ, त्यसको पनि जिम्मेवारी स्थानीय तहमै छ। कतिपय ठाउँमा तपाईँहरूले भनेछ भइ पनि रहेको हो, कतिपय ठाउँमा चाहिँ अलिकति त्यसलाई व्यवस्थित तरिकाले हुन बाँकी रहेको होला। एउटा त अब सचेतनाका कुरा नै भए, होइन, सचेतना मानसिक स्वास्थ्यको बारेमा सचेतना फैलाउने र त्यो सचेतना फैलाउने ल्याउँदाखेरि अलिकति जिम्मेवार बनेर होइन एकदम फ्याक्ट बेसमा रहेर र जुन चाहिँ तत्काल छिटोभन्दा छिटो त्यस अनुसार गर्न सकिने कुराहरूलाई चाहिँ प्रस्तुत गरेर त्यसरी एउटा सचेतना फैलाउने कुरा भयो। अर्को चाहिँ यो मानसिक स्वास्थ्यका बारेमा र आत्महत्याका बारेमा जुन भ्रम र मिथ्याभाषहरू रहेका हुन्छन् समाजमा ती भ्रम र मिथ्याभाषहरूलाई चिर्नुपर्ने हुन्छ होइन। जस्तो अब कतिपय मिथ्याभाषहरू कस्ता हुन्छन् भने भन्ने मान्छेले गर्दैन यत्तिकै घुर्क्याउन गरेको होइन अथवा चाहिँ ध्यान आकर्षण गर्न गरेको होइन पुरुषले गर्दैन प्राय महिलाले गर्छ होइन साहसी मान्छेले गर्दैन अथवा यस्ता यस्ता विभिन्न खालका हुन सक्छन् ती कुराहरूलाई चाहिँ हामीले चिर्न जरुरी छ अथवा जस्तो
1: सबै
2: भ्रम हुनु जस्तो विचार आएको मान्छेले पनि नगरिरहेको पनि हुनसक्छ। कतिपयले अब कुनै बेला विचार आएको हुन सक्छ पछि चाहिँ उहाँहरूले चाहिँ ए मैले यो त गलत सोचेको रहेछु किन मैले त्यस्तो सोचे होला भनेर जीवनकालमै नगरेको पनि हुनसक्छ होइन। परिवर्तन त्यो विचार चाहिँ कस्तो नै पर्मानेन्ट होइन कि होइन विचार आउन सक्छ तर त्यो पर्मानेन्ट होइन त्यसले गर्दा चाहिँ त्यो पछि विचार त्यस्तो नआउन पनि सक्छ होइन। त्यसले गर्दा चाहिँ हामीहरूले त्यसरी बोल्नुपर्छ समस्या एम्बिब्यालेन्सी हुन्छ त्यसमा चाहिँ कतिपय व्यक्तिलाई चाहिँ गरौँ कि नगरौँ पनि हुन्छ। त्यो गरौँ कि नगरौँ वाला स्थितिमा भएको व्यक्तिले नगरौँमा हामीले ढालिदिन सक्यो भने त समस्या समाधान भइहाल्यो। उहाँले जीवनमा एकदम त्यो समस्याहरू आएछन् जीवनलाई बुझ्ने उहाँको तरिका अर्को छ काउन्सिलिङ थेरापीबाट उहाँको जीवनलाई बुझ्ने तरिका अर्को तरिकाले भयो भने त फेरि सजिलो भइहाल्यो। उहाँलाई मानसिक स्वास्थ्यको समस्या छ त्यो मानसिक स्वास्थ्यको समस्याहरूलाई अब मनोचिकित्सकबाट उपचार पाएर औषधिको उपचारबाट छिटो ठिक हुनुभयो भने त ए उहाँलाई धेरै सजिलो भइहाल्न सक्छ। भनौँ न उपचारका विधि अथवा रोकथामका विधिहरूबाट चाहिँ उहाँको मनस्थिति बदल्न सकिन्छ है त यो कुराहरू पनि बुझाउन पर्ने जरुरी छ। अनि हामीले चाहिँ सचेतना गर्दाखेरि अलिकति समाजमा प्रभाव पार्न सक्ने अलिकति प्रतिष्ठित व्यक्तिहरू अथवा लोकप्रिय व्यक्तिहरूलाई पनि प्रयोग गर्न सकिन्छ अथवा संस्थाहरूलाई प्रयोग गर्न सकिन्छ विद्यालयलाई प्रयोग गर्न सकिन्छ होइन त्यो राज्यका विभिन्न निकायहरूलाई प्रयोग गर्न सकिन्छ र तर त्यसलाई चाहिँ कस्तो भन्दा धेरै फ्याक्ट बेसमा राख्ने प्रिसाइज राख्ने र एकदम गर्न सकिने कुराहरूलाई मात्रै फोकस गर्ने होइन त्यसरी चाहिँ एउटा यो गर्नुपर्ने जरुरी छ। अघि हजुरले बालबालिकाको कुरा पनि फोकस गर्नुभएको थियो होइन अब बालबालिका किशोर किशोरी अवस्था यस्तो भनेको यस्तो अवस्था हो जुन बेला चाहिँ व्यक्तिले चाहिँ जीवनमा भविष्यमा उहाँले गर्ने सिपहरू त्यही सिक्या हुन्छ जीवनलाई बुझ्ने आफ्नो जीवनलाई बुझ्ने समाजलाई बुझ्ने होइन लागु औषध दुर्व्यसनको एक्सपोजर त्यहाँ हुने होइन गरी खानको लागि चाहिँ जुन क्षमता विकास गर्ने कुरा सबै त्यो फेजमा भएको हुन्छ र कतिपय मानसिक स्वास्थ्यको समस्या पनि 50% जस्तो अर्ली अडल्टहुडसम्म होइन 22-25 वर्षको उमेरमै जुन मानसिक स्वास्थ्यको समस्या हुने त्यही 50%को सुरुवातै त्यही बेलामा हुन्छ भन्छ कि त्यसले गर्दा त्यो कालखण्डलाई हामीले चाहिँ अलिकति ध्यान दिएर स्वास्थ्यका करिकुलमहरूमा चेन्ज ल्याउने मानसिक स्वास्थ्यको बारेमा अलिकति भनौँ न फोकस गर्ने स्वास्थ्यलाई चाहिँ अलिकति पाठ्यक्रममै अलिकति बढी विशेष खालको त्यसमा म्यान्डेटरी बनाएर चाहिँ त्यो अध्ययन अध्यापनको एक्टिभिटिजमा राख्ने त्यस्तो गऱ्यौँ र अब स्कुल हेल्थ नर्स त हुँदै हुनुहुन्छ होइन र त्यसलाई अझ अलिकति उहाँलाई पनि अझ सबल बनाउने अन्य क्लास टिचरदेखि लिएर प्रिन्सिपल र अन्य टिचरहरूलाई पनि तनाव भनेको के हो तनावका लक्षणहरू के हुन्छन् बालबालिका किशोर किशोरीहरूले कसरी त्यो तनावको लक्षणहरू व्यक्त गर्छन् कसरी उहाँको त्यो संकेत हामीले चिन्न सकिन्छ मानसिक स्वास्थ्यका मुख्य लक्षणहरू के हुन् त्यो चाहिँ उहाँहरूलाई चाहिँ अलिकति अभिमुखीकरण हामीले गर्न पायौं र उहाँ पनि त्यसप्रति अवेर हुनुभयो र स्कुल कलेजको वातावरण पनि अलिकति भनौँ न एकाडेमिक स्ट्रेस छ सबैतिर हामीलाई थाहा छ होइन त्यसलाई अलिकति न्यूनीकरण गर्न सक्यौं। इभन टिचर्सहरूलाई पनि होइन शिक्षक शिक्षिकाहरूलाई त्यहाँ अन्य स्टाफहरूलाई पनि उहाँहरूलाई पनि मानसिक रूपले एकदम स्वस्थ सबल बनाउन सक्यौं उहाँहरू पनि तनावमा हुनुहुन्न भने त त्यसले पनि विद्यालयको वातावरणलाई चाहिँ राम्रो बनाउँछ होइन। यस्तो यस्तो क्रियाकलापमा फोकस गर्नुपर्ने एउटा जरुरी यता देखिएको छ।
1: हजुर अब मानसिक अस्पतालमै हुनुहुन्छ होइन कस्तो अवस्थामा आइपुग्छन् विशेष गरेर शुरूआतकै चरणमा आउने प्रवृत्ति कतिको छ अथवा अझै पनि हामीले उहाँहरूलाई त्यही घरसम्म अथवा समाजमै पुगेर उहाँहरूलाई ल्याउनु पर्ने स्थिति के छ अहिले?
2: यस्तो छ पहिलाको जेनेरेसनहरू चाहिँ अलिकति ढिलो आउने गर्नुहुन्थ्यो होइन अलिकति बढी नै समस्या भएपछि आउने गर्नुहुन्थ्यो। आजकलको चाहिँ अलिक यङस्टर्सहरू चाहिँ अलिकति छिटो पनि आउन थाल्नु भएको छ जस्तो उहाँहरू चाहिँ अब मिडियाबाट हेर्नुहुन्छ अनलाइन हेर्नुहुन्छ होइन त्यसबाट चाहिँ अब दुई चारवटा सिम्टम केही सिम्टम मिल्यो भने पनि उहाँहरूलाई चाहिँ चासो हुन्छ कहीँ मेरो यो मेन्टल हेल्थको प्रब्लम हो कि होइन कोही मैले यस्तो गर्न पुग्छु कि भनेर चाहिँ कोही चाहिँ अलिक अत्तालिएर पनि आउनुहुन्छ भनेपछि अलिक छिटो पनि आउनुहुन्छ त्यो पनि राम्रै कुरा हो होइन तर चाहिँ अत्तालिनु चाहिँ जरुरी छैन होइन मेन कुरा चाहिँ उहाँलाई त्यो लक्षणले चाहिँ एकदमै गाह्रो बनाएको र उहाँको चाहिँ कार्य सम्पादनमा चाहिँ धेरै फरक पारेको छ र त्यो चाहिँ अलिकति केही समयदेखि निरन्तर भइरहेछ भने अब चाहिँ हामी चाहिँ अलिक अवेर हुनुपर्छ अलिकति यसलाई चाहिँ हल्का लिनुहुन्न भनेर चाहिँ म्यानेज गर्नको लागि चाहिँ लाग्नु पर्दछ।
1: उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ जसलाई चाहिँ अलिकति मनोसामाजिक समस्या भइरहेको छ अथवा मानसिक समस्या हुने अवस्थामा पुगिरहेको छ भने चाहिँ सुझाव चाहिँ के दिनुहुन्छ?
2: हजुर, नम्बर एक चाहिँ के भन्दाखेरि मानसिक स्वास्थ्यको समस्या छ भने यो पनि एक प्रकारको समस्या हो, एकदम महत्वपूर्ण समस्या, आयाममा भएको समस्या हो। त्यसले गर्दा यसलाई पनि हामीले व्यवस्थापन गर्नुपर्छ, उपचार गर्नुपर्छ भने बुझ्नु पर्यो। धेरै आत्तिनु पनि जरुरी छैन, अलिकति अवेर भएर सोच्यो भने हामीलाई थाहा भइहाल्छ यो चाहिँ सामान्य समस्या हो कि यो कडा खालको समस्या हो भनेर। यदि कन्फ्युजन छ भने त्यो सम्बन्धीको एक्सपर्ट विज्ञसँग चाहिँ सल्लाह लिएर चाहिँ सुझाव लिन सकिन्छ, एउटा यो भयो। र अर्को कुनै पनि समस्याको समाधान हुन्छ है त, शरीरका पनि हामीले देख्छौँ होइन, कतिपय रोगहरू कतिपय निर्मूलै हुन्छन् शरीरका समस्याहरू, कतिपय चाहिँ निर्मूलै नभए पनि राम्रो उपचार पाएपछि कन्ट्रोल गर्न सकिन्छ, हाइपरटेन्सन, सुगर होइन, कोलेस्ट्रोल, थाइरोइडका समस्या। अब सधैँको लागि निर्मूल नभए पनि औषधि उपचार गरेपछि त्यसलाई चाहिँ नियन्त्रण पाएर आफ्नो जीवनलाई राम्रोसँग जिउन सकिरहेछौँ नि त होइन। त्यस्तै गरी मेन्टल हेल्थका प्रब्लम पनि हुन्, हामीले ध्यान पुर्यायौँ, राम्रो उपचार पायौँ होइन, हामी नियमित फलोअपमा बस्यो भने त्यसलाई चाहिँ औषधि उपचार र परामर्श सबै विधिहरू अपनाएर चाहिँ त्यसलाई चाहिँ न्यूनीकरण गरेर राखेर आफ्नो जीवनलाई सजिलो बनाएर राख्न सकिन्छ होइन। पोजिटिभ एप्रोच राख्ने जीवनमा होइन, चाहे जे जे घटनाहरू घटे पनि सकारात्मक भइयो भने हामीहरूलाई चाहिँ त्यसले एक किसिमको थप ऊर्जा, छुट्टै ऊर्जा दिन्छ होइन। किनभने जीवन भइसकेपछि त घटना त घट्छन् घट्छन् होइन, होइन, जीवन भए सुख र दुःख हुन्छ नै भन्ने हामीले थाहा भएकै कुरा हो। जीवन भनेकै जन्मदेखि मृत्यु हुँदासम्मको घटना घटनाले भरिएको एउटा टाइमलाइन त हो,
1: संघर्ष, असफलता, यो त जीवनमा हाम्रो विभिन्न चरणमा आइरहन्छ होइन।
2: तर त संघर्ष असफलता भन्ने कुरा हामीले नाम दिएको होइन, कतिपय जस्ट लेसन लर्न भनेर पनि सोध्न सक्नुहुन्छ होइन। तर लेसन लर्न गरे लास्टमा चाहिँ यो गर्दाखेरि हुँदो रहेछ भने बुझे, त्यसरी पनि सोध्न सक्नुहुन्छ। कतिपयले चाहिँ त्यसलाई त्यसलाई चाहिँ मेरो यत्रो तीन चारचोटि गर्दासम्म भएन, बल्ल बल्ल संघर्ष गरेर बल्ल लास्टमा भयो भने पनि त्यो संघर्ष भयो कि असफलता भयो कि सफलता भयो कि यो भनेको चाहिँ हामीले बनाएको कन्सेप्ट हो, धारणा हो। तर मेन कुरा के हो भने त्यहाँ केही घटनाहरू घट्या हुन्छ, त्यसबाट चाहिँ त्यसलाई हामीले कसरी पर्सिभ गर्छौँ भन्ने कुराहरू हो होइन। हामीले त त्यसलाई इजिली पर्सिभ गऱ्यौँ अनि एक्सेप्टेन्स मोडमा गयौँ अनि पोजिटिभली लियौँ भने चाहिँ हामीलाई त्यसले धेरै अप्ठ्यारो पार्ने गरी, मेन्टल हेल्थमा अप्ठ्यारो हुने गरी चाहिँ प्रभावित पार्दैन। यो सकारात्मक नजरिया राख्ने, पहिला पहिला टेन्सन टेन्सन टेन्सन छ उसलाई, टेन्सन भयो टेन्सन भयो, एकदम चाहिँ इजिली प्रयोग, एकदम हल्का तरिकाले प्रयोग गरिन्थ्यो। आजकल टेन्सन भन्दा अझ अर्को शब्द प्रयोग गरिन्छ, टर्चर भयो, टर्चर र टक्सिक, त्यहाँ एकदम टक्सिक छ वातावरण होइन, त्यो मान्छे टक्सिक छ, त्यो आजकल यो शब्द पनि बढी प्रयोग हुन थालेछ। चाहे जे भए पनि स्ट्रेस छ, यदि व्यक्तिले स्ट्रेस जताबाट भए पनि स्ट्रेस महसुस गरिरहेछ भने स्ट्रेसलाई चाहिँ म्यानेज चाहिँ गर्नुपर्छ भने चाहिँ त्यसरी लाग्यो भने तनावलाई व्यवस्थापन नगर्ने होइन, अनि खालि एम्बिसियस मात्रै हुने, कम्पिटेटिभ मात्रै हुने होइन, अरू पोजिटिभ मेन्टल हेल्थका इमोसनहरू भन्दा पनि नेगेटिभ मेन्टल हेल्थका इमोसनहरू राखेर त्यसबाट सञ्चालित हुने, अनि जीवनशैली पनि स्वस्थकर तरिकाले नजिउने, ब्यालेन्स डाइट नलिने, टाइमली नसुत्ने, इराटिक डेली सेड्युल इराटिक राख्ने होइन, यो कुराहरू गर्ने, अनि त्यसपछि इमोसन पनि पोजिटिभ छैन सबै कुरा, अनि स्ट्रेस पनि म्यानेज भएको छैन, अनि त्यसपछि के हुन्छ, रिस उठ्ने हुन्छ होइन, आफूले आफूसँग प्रति पनि आउँछ, वरिपरि पनि आउँछ होइन। यो कुराहरू चाहिँ स्ट्रेसलाई चाहिँ
1: अब अलिकति आफूलाई ब्यालेन्स गर्ने र तनाव व्यवस्थापन गर्ने, अझ भनौँ आएका तनावको सामना कसरी गर्ने, यसमा चाहिँ अलिकति बुँदागत रूपमा भन्नुपर्दा के भन्नुहुन्छ?
2: अब यस्तो छ, तनाव व्यवस्थापन हुन त अब हामी म साइकियाट्रिस्ट हो होइन, अब सिधै म कहाँ कोही क्लाइन्ट आउनुभयो भने मैले पहिला चाहिँ के विचार गर्नुपर्ने हुन्छ नि, उहाँलाई चाहिँ औषधि चाहिन्छ कि चाहिँदैन होला भनेर विचार गर्दछु होइन, त्यसको लागि मैले एसेस गर्छु। कहिले कहिले चाहिँ कतिपय केसमा चाहिँ सायद उहाँलाई औषध चाहिँदैन भने हामीले रिएस्योर गरेर पनि पठाउँछ। त्यस्तो केसमा चाहिँ के भएको हुनसक्छ भने व्यक्तिलाई स्ट्रेस मात्रै भएको हुन सक्दछ, तनाव चाहिँ छ, तनाव र एङ्जाइटी डिप्रेसनको लक्षणहरू अलिअलि मिल्दोजुल्दो हुन्छ साँझ होइन, सुरुमा होइन, त्यसले गर्दा चाहिँ तरै पनि अब तनाव मात्रै हो, व्यक्ति पनि भनौँ न औषधि त्यति लिन चाहनुहुन्न र भनौँ न एकदम न्यून स्थितिमा छ होइन, भने कहिले कहिले हामीले तनाव व्यवस्थापनको कुराहरू गरिदिएर होइन, निन्द्रा पुर्याउनुहोस्, व्यायाम गर्नुहोस् होइन, माइन्डफुलनेस भएर बस्नुहोस् होइन, आफ्नो विचार र भावनाप्रति चाहिँ जस्तो अवेर मात्रै हुनु, त्यसको पछाडि चाहिँ धेरै एनालाइसिस नगर्नु, अनि बेला बेलामा इन्टरटेनमेन्ट गर्नु स्वस्थ तरिकाले होइन, अनि भ्याकेसन लिनु, ब्रेक लिनु, अनि आफ्नो सपोर्ट सिस्टम खोज्नु होइन, तपाईँलाई कसले सपोर्ट गर्न सक्छ होइन, परिवारमा छ कि फ्रेन्ड सर्कलमा छ कि होइन, राम्रो तरिकाले सपोर्ट सिस्टममा बस्नुहोस् होइन, र अथवा कहिले कहिले कसरी लागु औषध प्रयोग अथवा जाँड रक्सी होइन, अथवा चुरोट पिउने गर्ने, स्ट्रेसबाट अलिकति आफूलाई सजिलो पार्नको लागि त्यो गरिराख्न गर्न गरेको अवस्था हुन सक्दछ, त्यो पनि हामी बुझ्यो, त्यो चाहिँ नगर्ने सल्लाह दिन्छौँ होइन, अनि प्लस चाहिँ गुड कोपिङको तरिकाहरू सिकाउँछौँ होइन, अब यो कुरा हामी प्रारम्भिक चरणमा गर्न सकिन्छ हैन अब कसैको प्रब्लमै हुन्छ जुन प्रब्लम अब प्रब्लमै छ भने अलिकति उहाँलाई प्रब्लम सल्भिङ टेक्निकको हिसाबले चाहिँ गाइड गर्नुपर्ने हुन्छ कहिले अब हामी साइकियाट्रिस्टले के हुन्छ नि हाम्रो अनुभव हामीले पनि धेरै क्लाइन्टहरू हेर्छौँ साइकोलोजी पनि पढेर आएको हुन्छौँ जुन साइकोलोजिस्ट हुनुहुन्छ साइको सोसल काउन्सिलर हुनुहुन्छ त्यहाँ चाहिँ रिफर गरिदिन्छौँ ताकि उहाँलाई यस्ता यस्ता भनौँ न प्रब्लम सल्भिङ कुरा थेरापीका कुरा होइन स्ट्रेस म्यानेजमेन्टका कुरा होइन रिल्याक्सेसनका टेक्निकहरू कसरी रिल्याक्स हुने यो टेक्निकहरू उताबाट पनि त्यसमा ट्रेनिङ दिने होइन र ताकि उहाँले चाहिँ त्यो आफूले अभ्यास गर्ने कुरा हामी चाहिँ सिकाउँछौँ र कतिपय व्यक्तिलाई फेरि औषधि नै चाहिने औषधि पनि चाहिने अवस्था हुनसक्छ त्यो औषधि पनि चाहिने अवस्था भयो भने हामीले उहाँलाई त्यसको फाइदा बेफाइदा भनेर काउन्सिलिङ गरेर हामीहरूले उहाँलाई औषधि पनि चलाउँछौँ
1: सरकारले चाहिँ यो आत्महत्या नियन्त्रणको लागि चाहिँ नीतिगत रूपमा सुधार अथवा अरू केही कार्यक्रमहरू चाहिँ ल्याउन जरुरी छ के दिनुहुन्छ
2: यो हाम्रो नेसनल मेन्टल हेल्थ स्ट्राटेजी एन्ड एक्सन प्लान 2020-2025 थियो त्यो फेज आउट भएपछि फेरि 26-30 लागि पनि ड्राफ्टिङ र त्यसको लागि वर्कसप भइसकेको छ होइन त्यो पनि एउटा सकारात्मक कुरा हो होइन त्यसपछि कसरी अबको 5 वर्षको फेजको लागि कसरी मानसिक स्वास्थ्यको क्षेत्रमा गतिविधिहरू कार्यान्वयन कसरी लैजाने भन्ने कुराहरू बहस भएको छ नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट मेन्टल हेल्थ एण्ड साइको सोसल सपोर्ट प्रोग्राम चाहिँ एक्टिभिटिजहरू लन्च गर्ने भनेर चाहिँ त्यो पनि कुरा भएको छ त्यो पनि राम्रो कुरा हो अनि मानसिक अस्पताल हाम्रो लगनखेल छ होइन त्यसलाई चाहिँ अलिकति त्यसलाई अझ त्यसको क्यापेसिटी बढाउने त्यसलाई अझ विषयमा नेपाल सरकार अनि त्यसपछि अर्थ मन्त्रालय अनि हाम्रो स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मार्फत एउटा आधुनिक भवनको लागि बजेट विनियोजन भएर टेन्डर पनि खुलिसकेको छ त्यसैभित्र फेरि अर्को चाहिँ 4-5 तले भवन चाहिँ हामी अब यदि सबै कुरा भने जस्तो भयो भने 2-3 वर्षमा अर्को बिल्डिङ 4-5 वर्षमा हामी देख्छौँ त्यो लगभग 50 बेड क्यापेसिटीको हुनेछ हाम्रो 100-150 बेडसम्मको क्यापेसिटी भएको चाहिँ मेन्टल हेल्थमा काम गर्ने एउटा विशुद्ध संस्था लगनखेलमा रहिरहने भयो अब राज्यले गरेको कुराहरूमा चाहिँ अहिले चाहिँ यो आत्महत्या हेल्पलाइन हाम्रो चलिरहेको हो त्यसलाई चाहिँ अलिकति प्रमोट गर्न र त्यसलाई अझ स्ट्रेन्थन गर्नको लागि चाहिँ पहल भइरहेको छ र पछिल्लो केही समयमा मानसिक स्वास्थ्य सचेतना अभियान पनि 3 महिना चलेको हो त्यसमा चाहिँ मनोसामाजिक परामर्शदाता मानसिक अस्पतालमा त हुँदै हुनुहुन्छ मानसिक स्वास्थ्य महाशाखा बनाउने कुराहरू विषयहरूमा पनि छलफल बहस भएको छ पछिल्लो समयमा हाम्रो मेन्टल इडिसिडी अन्तर्गत जुन स्वास्थ्य सेवा विभागमा इडिसिडी अन्तर्गत महाशाखा अन्तर्गत एनसिडी एन्ड मेन्टल हेल्थ सेक्सनमा धेरै समयदेखि मनोचिकित्सकको भनौँ न उपस्थिति त्यहाँ थिएन दरबन्दी खाली नै थियो केही समयदेखि त्यहाँ पनि मनोचिकित्सक वरिष्ठ कन्सल्टेन्ट डाक्टर साहब त्यहाँ गएर सेवा दिइराख्नु भएको छ आत्महत्याकै क्षेत्रमा पनि कामहरू भइरहेको छ अब यसको चाहिँ यसलाई अझ हामीले स्ट्रेन्थन गर्दै गयो भने भविष्यमा यसको चाहिँ राम्रो रिजल्ट हामीले देख्न सक्दछौँ
1: म धेरै धन्यवाद दिन चाहन्छु यो व्यस्त समयको बावजुद पनि स्टुडियोमै आएर हामीलाई यो आत्महत्याको सोच न्यूनीकरणको लागि के कस्ता प्रयासहरू गर्न सकिन्छ भन्ने बारेमा चाहिँ कुराकानी गर्न आइदिनु भयो फेरि पनि धन्यवाद छ
2: धन्यवाद म्याडम नमस्ते
1: उहाँ हुनुहुन्थ्यो मानसिक अस्पतालका निर्देशक एवं प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट डाक्टर सुरज तिवारी उहाँसँग हामीले आत्महत्याको सोच आउनु र न्यूनीकरणका लागि गर्नुपर्ने प्रयासका बारेमा कुराकानी गर्यौं यो कुराकानी सँगै कार्यक्रम बदलिदो नेपालको आजको समय पनि सकिएको छ अर्को सोमबार अर्को नयाँ विषयमा कुराकानी लिएर आउने नै छौ प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु नमस्कार
3: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
3: साथै सुविसु सुरक्षाले तपाईँलाई

0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
1: यो मोबाइलले पनि तनावै दियो भन्या?
2: हैन, के तनाव दियो ए खुशी?
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
5: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

सबैभन्दा पहिले मुख्य खबर। पहिरोका कारण अवरूद्ध धादिङ चितवन र काभ्रेको सड़क खुलाउने प्रयास हुँदै ठूलो पानी क्रम घट्दै बाढ़ी पहिरोको जोखिम भने कायमै। सरकारले खरिद गरेको मध्ये 1,250 मेट्रिक टन मल आज आउँदै, धान रोपाईका बेला मलको अभाव हट्ने अपेक्षा। घर जग्गा कारोबारबाट असारमा मात्रै झण्डै 12 अर्ब रूपियाँ राजस्व संकलन, कर वृद्धि हुनु अघि नै कारोबार बढ़्यो। अमेरिकालाई एआईमा चुनौती दिने चीनको घोषणा, विश्वव्यापी सहकार्यको आह्वान। र यसपटकको फिफा विश्वकप फुटबलबाट युवा खेलाड़ीहरूको उदय, मेक्सिकोका मोरा विश्वकप खेल्ने सबैभन्दा कान्छा खेलाड़ी। नेपाल खबरमा अब पूरा खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङ र चितवन तथा बीपी राजमार्ग अन्तर्गत काभ्रेमा पहिरो खसेका कारण सड़क अवरूद्ध भएको छ। रातिदेखि अवरूद्ध सड़क खुलाउने प्रयास भइरहेको प्रहरले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकाको जवाङ खोला नजिकै दुई ठाउँमा पहिरो खसेको छ भने चितवनको इच्छा कामना गाउँपालिका फिस्लिङमा पनि पहिरो खसेको छ। पहिरो पछ्याउन अझै केही समय लाग्ने धादिङ र चितवन प्रहरले जनाएका छन्। नारायणगढ मुगलिन पोखरा सड़क भने खुला छ, तर मुगलिन काठमाडौँ सड़क भने अहिले बन्द छ। प्रहरीले काठमाडौँबाट बाहिरिने गाड़ीहरूलाई नागढुङ्गा र काठमाडौँभित्र नै गाड़ीहरूलाई कुरिनटारमा रोकेर राखेको छ। यसै गरी काभ्रेको रोशीमा पनि पहिरो खसेका कारण बीबी राजमार्ग रातिदेखि बन्द छ। सड़क खुलाउने प्रयास भइरहेको काभ्रे प्रहरीले जनाएको छ। यसैबीच आजदेखि ठूलो पानी पर्ने क्रम घट्न थालेको छ, तर केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भने कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हिजो अस्ति जस्तो ठूलो पानी पर्ने सम्भावना भने छैन, तर केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना कायमै छ। आकस्मिक बाढ़ी पहिरोको जोखिम कायमै रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँहरूमा तथा मधेस प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका थोरै ठाउँहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यले आज 1,250 मेट्रिक टन मल नेपाल ल्याउँदैछ। कृषि वन तथा वातावरण मन्त्रालयका अनुसार ग्लोबल टेण्डर मार्फत खरिद गरिएको 30,000 मेट्रिक टन डीएपी मध्ये पहिलो खेप 1,250 मेट्रिक टन मल आज आइपुग्ने भएको हो। मल भारतको कोलकाता बन्दरगाहमा गएको जुलाई 10 नै पुगेको थियो। साउन 1 गतेदेखि नेपालतर्फ ढुवानी शुरू गरिएको पहिलो खेप नेपाल आइपुग्ने लागेको मन्त्रालयले जनाएको छ। बाँकी मल कोलकाता बन्दर गाहमै प्याकेजिङ भइरहेको र प्याकेजिङ सम्पन्न हुँदै गएपछि चरणबद्ध रूपमा नेपाल ल्याउने तयारी छ। मलको आयात तथा वितरणको जिम्मा कृषि सामग्री कम्पनी लिमिटेडले लिएको छ। यस वर्ष धान रोपाईको

0: समयमा देशका धेरै जिल्लामा डीएपी मलको अभाव देखिएको थियो। धान रोप्ने बेलामा डीएपी मल अत्यावश्यक रहेको छ। यही समयमा मल नपाउँदा उत्पादनमा समेत असर पर्न सक्ने चिन्ता किसानले गरेका छन्। नेपालमा रासायनिक मल उत्पादन नहुने भएकाले सरकार पूर्ण रूपमा आयातमा निर्भर छ। घर जग्गा कारोबारबाट गएको आर्थिक वर्ष 2082-83 असार महिनामा मात्रै 11,94,99,00,000 रूपियाँ भन्दा धेरै राजस्व संकलन भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यो आर्थिक वर्षकै सबैभन्दा उच्च मासिक राजस्व हो। विभागले सार्वजनिक गरेको विवरण अनुसार वैशाखमा 6,26,38,00,000 रूपियाँ राजस्व संकलन भएको थियो, जुन वर्षकै उच्च दोस्रो मासिक राजस्व रहेको छ। विभागका अनुसार साउन 1 गतेदेखि घर जग्गा कारोबारमा लाग्ने पूँजीगत लाभकर बढ़ने व्यवस्था बजेट मार्फत लागू भएपछि कर वृद्धि हुनु अघि नै कारोबार गर्ने प्रवृत्ति बढ़ेको हो। त्यसकै प्रभाव स्वरूप असार महिनामा घर जग्गा किनबेच उल्लेख्य रूपमा बढ़दा राजस्व संकलन पनि उच्च भएको विभागको निष्कर्ष छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सरकारले विद्युत खरिद बिक्री सम्झौता पीपीए भई निर्माणाधीन तर समयमै सञ्चालनमा आउन नसकेका जलविद्युत आयोजनाहरूलाई भौतिक प्रगतिका आधारमा वर्गीकरण गर्दै आवश्यकता अनुसार व्यावसायिक विद्युत उत्पादनको अन्तिम मिति आरसीओडी थप्ने तयारी गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार त्यस्ता आयोजनाको समग्र अवस्थाको मूल्यांकन गरी आवश्यक सहजीकरण गरिनेछ। आरसीओडी समाप्त नभएका तथा उत्पादन अनुमति पत्र वित्तीय व्यवस्थापन जग्गा व्यवस्थापन लगायत पीपीएमा उल्लेखित दायित्व समयमै पूरा गरेका वा सम्झौता बमोजिम तोकिएको समयभित्र सम्पन्न हुने आयोजना पहिलो समूहमा रहनेछन्। नेपाल विद्युत प्राधिकरणका संचालक समितिले आयोजनाहरूलाई भौतिक प्रगति र पीपीए कार्यान्वयनको अवस्था अनुसार क ख ग घ गरी 4 समूहमा वर्गीकरण गर्ने पनि निर्णय गरेको छ। मुक्त हरावा चरवा समुदायको अधिकार सुनिश्चित गर्न माग गर्दै 10 बुधे बर्दिवास घोषणा पत्र 2083 जारी गरिएको छ। महोत्तरीको बर्दिवासमा आयोजित मधेश प्रदेश स्तरीय दलित अधिकार सम्मेलनले जलवायु न्याय सामाजिक समावेशीकरण भूमि तथा वन अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न सरकारसँग माग गरेको हो। घोषणा पत्रमा हरवा चरवा समुदायको वास्तविक पहिचान लगत संकलन प्रमाणीकरण र परिचय पत्र वितरणको प्रक्रिया तत्काल कार्यान्वयनमा ल्याउन भूमिहीन तथा बसोबास विहीन परिवारहरूलाई वैज्ञानिक आधारमा भूमि उपलब्ध गराई व्यवस्थित बसोबासको व्यवस्था गर्नुपर्ने माग गरिएको छ। यस्तै उत्सर्जन न्यूनीकरण कार्यक्रम लाभ बाँडफाँड योजना तथा सामुदायिक वन व्यवस्थापनमा हरवा चरवा समुदायको समानुपातिक सहभागिता सुनिश्चित गर्नुपर्ने नागरिकता शिक्षा स्वास्थ्य बीमा सामाजिक सुरक्षा र सम्मानजनक रोजगारीका लागि छुट्टै बजेट व्यवस्था गर्नुपर्ने पनि घोषणा पत्रमा जोड़ दिइएको छ। चितवन राष्ट्रिय निकुञ्ज आसपास रहेका बस्तीमा वन्यजन्तुले पुर्याएको क्षति बापत 1,29,98,307 रूपियाँ राहत वितरण गरिएको छ। वन्यजन्तुका कारण भएको मानवीय क्षति सहित अन्य बाली तथा पशुधन क्षति बापत यो रकम राहत वितरण गरिएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार गएको आर्थिक वर्षमा वन्यजन्तुका कारण मानिसमा सामान्य क्षति भएका उपचारका लागि 1,34,176 गम्भीर घाइतेको उपचारका लागि 29,42,481 5 जनाको ज्यान गएको र उनीहरूलाई 50 लाख रूपियाँ राहत प्रदान गरिएको छ। अब विदेशको खबर। चिनिया राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता एआईको क्षेत्रमा अमेरिकाको प्रभुत्वलाई चुनौती दिने स्पष्ट संकेत दिनुभएको छ। सांघाईमा आयोजित विशेष विश्व एआई सम्मेलनलाई सम्बोधन गर्दै उहाँले एआई तीव्र गतिमा विकास भइरहेकाले यसको जोखिम व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको समेत बताउनु भएको छ। राष्ट्रपति सीले चीनको नेतृत्वमा स्थापना गरिएका विश्व कृत्रिम बुद्धिमत्ता सहकार्य संगठनलाई एआई विकासको इतिहासमा महत्वपूर्ण कोषेडुङ्गा भएको बताउनु भएको छ। यो संगठनमा ब्राजिल इण्डोनेशिया सहित 30 देश सहभागी भए पनि अमेरिका तथा अधिकांश पश्चिमी राष्ट्रहरू भने आबद्ध छैनन्। चीनका एआई स्टार्टअपहरूले हालै सार्वजनिक गरेका नयाँ भाषा मोडलहरूले अमेरिकी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने स्तरमा पुगेको दावी गरिएको छ। अब खेल खबर। यसपटकको फिफा विश्वकप फुटबल प्रतियोगितामा युवा खेलाड़ीहरूको उदयका लागि पनि विशेष बनेको छ। 21 वर्षभन्दा कम उमेरका धेरै खेलाड़ीले विश्वकै ठूलो मंचमा उत्कृष्ट प्रदर्शन गर्दै आउँदो एक दशकसम्म अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो प्रभुत्व जमाउने संकेत दिएका छन्। स्पेनका लामिन आमाल र पाओ कुर्बासी, मोरक्कोका आयुब बुआदी, फ्रान्सका डिजिरे दुए, मेक्सिकोका गिर्बल मोरा, नर्वेका एन्टोनियो नुसा, इंग्ल्याण्डका निको ओराइली, अमेरिकाका एलेक्स फ्रीम्यान, स्विजरल्याण्डका जुहान मिन्जाम्बी र आइवरी कोस्टका एन्डियो मान्डे जस्ता युवा प्रतिभाले सबैको ध्यान तानेका छन्। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पहिरोका कारण अवरूद्ध धादिङ चितौन र काभ्रेको सड़क खुलाउने प्रयास हुँदै ठूलो पानी पर्ने क्रम घट्दै बाढ़ी पहिरोको जोखिम भने कायमै। सरकारले खरिद गरेको मध्ये 1,250 मेट्रिक टन मल आज आउँदै धान रोपाईका बेला मलको अभाव हट्ने अपेक्षा। घर जग्गा कारोबारबाट असारमा मात्रै झण्डै 12 अर्ब रूपियाँ राजस्व संकलन। कर वृद्धि हुनु अघि नै कारोबार बढ़्यो। अमेरिकालाई एआईमा चुनौती दिँदै तीनको घोषणा विश्वव्यापी सहकार्यको आह्वान र यस पटकको फिफा विश्वकप फुटबलमा युवा खेलाड़ीहरूको उदय मेक्सिकोका मोरा विश्वकप खेल्ने सबैभन्दा कान्छा खेलाड़ी
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप
3: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
3: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
6: साली नदीको शिर
2: मणिचूडको काख
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
2: शान्ति र आनन्दको अनुभूति
6: भीडभाडबाट टाढा
2: सहरबाट नजिकै
6: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841549481 वेबसाइट झुले.com.np
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङभित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ उपत्यकामा वर्षा आउने बित्तिकै विभिन्न सड़क जलमग्न हुने क्रम बढ़दै गएको छ। हिजो वर्षापछि माइतीकर रामनगर लगायतका क्षेत्रमा सड़कमा पानी जम्दा गाड़ी सञ्चालन प्रभावित भएको हो। ट्राफिक प्रहरले सड़कमा पानी जम्दा गाड़ी एउटै लेनबाट सञ्चालन गर्नुपर्ने अवस्था सृजना हुने र दुर्घटनाको जोखिम बढ़ने भएकाले वर्षायाममा तीव्र गतिमा गाड़ी नचलाउन सुरक्षित दूरी कायम गर्न आग्रह गरेको छ। यसैबीच जल तथा मौसम पूर्वानुमान महाशाखाले बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव अहिले सतर्कता तह भन्दा तल झरेको जनाएको छ। हिजो बेलुकी नदीको बहाव सतर्कता तह पार गरेपछि विभागले नदी आसपास डुबान भइरहने बस्ती तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको हो। यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। आज बिहान 3 बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खुलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। कोषका अनुसार बिहान 3 बजेदेखि खुलेका मन्दिरका चार ढोका बेलुका आरतीपछि 8 बजेसम्म भक्तजनका लागि खुला गर्ने तयारी भएको छ। विशेष पूजा बिहान 8:30 बजेदेखि दिउँसो 12 बजेसम्म मात्र हुनेछ। पशुपतिनाथको दर्शनमा जाने श्रद्धालु भक्तजनको सहज सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको तयारी भइरहेको छ। पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर नागेश्वर टोलेश्वर बसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मखन महादेव लगायत काठमाडौँका ठूला साना सबै शिव मन्दिरमा भक्तजनको लाम लागेको छ। बर्ड फ्लू संक्रमण पुष्टि भएपछि 27 दिनसम्म चिड़ियाखाना बन्द हुँदा 3 करोड़ रूपियाँ बराबरको आर्थिक क्षति भएको छ। ललितपुरको जावलाखेलमा रहेको चिड़ियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार सामान्य दिनमा दैनिक 1,700 देखि 1,800 आगन्तुकले चिड़ियाखाना भ्रमण गर्ने गरेका थिए। शनिबार 5,000 देखि 7,000 र आइतबार 3,500 देखि 5,000 जनासम्मले चिड़ियाखानामा समय बिताउने गरेका थिए। पुनसंचालन भएको पहिलो दिन साउन 1 गते 800 जनाले मात्र चिड़ियाखाना भ्रमण गरेका छन्। र प्रहरले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट 4 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिषद काठमाडौँका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार काठमाडौँ महानगरपालिका एक नारायण चौरबाट इन्टरनेट सर्भर सिम कार्ड ल्यापटप र मोबाइल फोन सहित उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा कालीकोटका टेकेन्द्र साई बर्दियाका विश्व रेग्मी अजय महतरा र बाँकेका आदित्य वाल्मीकि रहेका छन्। उनीहरूले मोबाइल ब्याङ्किङ समेतबाट 1,96,03,000 रूपियाँ बराबरको कारोबार गरेको खुल्न आएको छ। उनीहरूको बारेमा थप अनुसन्धान भइरहेको प्रहरले जनाएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। वर्षा आउने बित्तिकै काठमाडौँका सड़क जलमग्न हुने समस्या कायमै, बागमती नदीको बहाव घटे पनि सतर्क रहन आग्रह। साउनको पहिलो सोमबार पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो, विशेष पूजा बिहान 8:30 बजेदेखि दिउँसो 12 बजेसम्म। र बर्ड फ्लूका कारण जावलाखेलमा रहेको चिडियाखानालाई 3 करोड़ रूपियाँ घाटा। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: जिल्ला प्रहरी कार्यालय लम्सुङको अनुरोध।
5: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
5: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
4: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
5: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
4: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
5: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 MHz।
6: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
7: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
6: कति दिन बस्ने मुख सुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
8: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
6: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
9: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
10: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
9: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
11: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
9: सुन्नुहोस्
12: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
13: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
12: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
13: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
12: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
13: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
14: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
15: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
16: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
15: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
17: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि ल अब दुलाले दुलाले सिन्दुर हाल्ने
1: ओ अस्मी हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
4: साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
5: आकर्षक ज्वेलरी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपराइटर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
7: हेलो कान्छी घर बनाउने काम सुरु भयो
1: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
7: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
1: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरा गर्नु पर्यो
8: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपराइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ

0: California Extreme Energy Drink.
1: मुटु छाती एवं श्वास प्रश्वास का बिरामी का लागि खुशी को खबर
2: मुटु रोग का बिरामी अब लमजुंग बाहर जान पर्दैन मुटु को भिडियो जांच अब सेवा मोडल हस्पिटल प्राइवेट लिमिटेड मा
1: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल में आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जांच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
3: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट
1: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 98477692629
3: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
3: अब जापान ट्राई होइन स्योर गरौ
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
4: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
4: सम्पर्क नम्बर 0665909999 मोबाइल नम्बर 9856602999
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टर बाटा चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
4: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसी सह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840008961

0: औठी लाई दिने
1: अह म यो बिहे गर्दिन
2: हैन के हो बिहे किन नगर्ने
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ फोन नम्बर 0665211083
5: सम्पर्क मोबाइल नम्बर 9567131375
4: प्रोप्राइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा
1: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी
5: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ
6: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस् यसको मूल्य कसले चुकाइरहेको छ
5: खबरदार 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन गम्भीर सामाजिक अन्याय पनि हो
6: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
5: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन
6: यस्तो विवाह स्वत बदर हुन्छ
5: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ
6: तर कानून भन्दा पनि ठूलो कुरा बाल विवाहले बाल बालिकाको जीवन खोस्छ
5: बाल विवाहका गम्भीर असरहरू
6: बाल बालिकाको पढाइ अधुरो हुन्छ
5: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ
6: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ
5: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ
6: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ
5: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ
6: के हाम्रो पहिचान यही नै हो त
5: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ
6: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौ यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस् नेपाल प्रहरी सम्पर्क 100
5: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौ ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश मरेनी आमा यो दाँतले मलाई साह्रै दुख दियो
7: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
8: जान त जाने बरु कहाँ जाने होला खै
7: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि
9: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर सम्पर्क नम्बर 9845000271 र 9865672072
8: आमा म पढ्छु नि है
10: पढेर के हर्छेस
8: म बे गर्छु
9: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही साउन 1 गते शुक्रबारदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली
11: तिमीले पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा
8: आई लव यू
12: ए गौथली
0: समय मध्याह 12 बजे दिउँसो 3 बजे र साँझ 6 बजे।

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: मेरो छोरालाई बाख्रा हेर्न लाएर तँ चाहिँ स्कुल।

पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस विशेषर नगरपालिका 813 लमजुङ प्रोप्राइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856281186 फोन 0665202993 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।

0: नमस्कार, म बसन्ता रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी डट ओआरजीमा बिहान 10 बजेको मर्स्याङदी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आज साउनको पहिलो सोमबार पशुपतिनाथ लगायत देशभरका शिवालयमा बिहानदेखि दर्शनार्थीको खुइचो। घर छोका कारोबारबाट असारमा सर्वाधिक 11.94 अर्ब रूपियाँ राजस्व संकलन। ठूलो पानी पर्ने क्रम घट्दै बाढ़ी पहिरोको जोखिम भने कायमै। लमसुङको कोलसोथार गाउँपालिकामा अझै करिब 6 करोड़ बेरुजु बाँकी, गत आर्थिक वर्षमा मात्रै 74 लाख बढ़ी रूपियाँ फस्यो। र डिभिजन वन कार्यालय लमसुङ मार्फत गत वर्ष जिल्लामा दर्शन बढ़ी पर्यटकीय पार्क निर्माण तथा स्तरोन्नति।
1: जिल्ला प्रहरी कार्यालय लमसुङको अनुरोध।
3: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षाजन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
3: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अपनाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
1: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
3: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौं।
3: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्ज।
0: अब समाचार विस्तारमा। यस वर्षको साउनको पहिलो सोमबार आज बिहानदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको खुइचो लागेको छ। आज बिहान 3 बजेदेखि नै पशुपति

0: नाथ मन्दिरका चारवटी ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। बिहान 3 बजेदेखि खुलेका मन्दिरका चार ढोका बेलुका आरतीपछि 8 बजेसम्म भक्तजनका लागि खुल्ला गर्ने तयारी भएको छ। विशेष पूजा बिहान 8 बजेदेखि दिउँसो 12 बजेसम्म मात्र हुनेछ। पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, बसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव लगायत काठमाडौँका ठूला साना सबै शिव मन्दिरहरूमा भक्तजनको घुइँचो लागेको छ। यसैगरी बाह्य जिल्लाहरूमा रहेका शिवालय मन्दिरहरूमा समेत भक्तजनको घुइँचो लागेको छ। आजदेखि ठूलो पानी पर्ने क्रम घट्न थालेको छ, तर केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हिजो अस्ति धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहे पनि आजदेखि कम हुँदै गएको छ, तर केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना कायमै छ। आकस्मिक बाढ़ी पहिरोको जोखिम कायमै रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँहरूमा तथा मध्य प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका थोरै ठाउँहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। घरजग्गा कारोबारबाट गएको आर्थिक वर्ष 82-83 असार महिनामा मात्रै 11.94 करोड़ 81 लाख रूपियाँ भन्दा बढ़ी राजस्व संकलन भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यो आर्थिक वर्षकै सबैभन्दा उच्च मासिक राजस्व हो। विभागले सार्वजनिक गरेको विवरण अनुसार वैशाखमा 6.26 करोड़ 38 लाख रूपियाँ राजस्व संकलन भएको थियो, जुन वर्षकै दोस्रो उच्च मासिक राजस्व हो। चैतमा 6.16 करोड़ 57 लाख रूपियाँ, जेठमा 5.24 करोड़ 42 लाख रूपियाँ, पुषमा 5.17 करोड़ 32 लाख रूपियाँ, माघ महिनामा 5.79 लाख रूपियाँ, मक्सिरमा 4.74 करोड़ 81 लाख तथा फागुनमा 4.14 करोड़ 95 लाख रूपियाँ राजस्व संकलन भएको विभागले जनाएको छ। आर्थिक वर्षको शुरूआती महिनामा भने राजस्व अपेक्षाकृत कम थियो। साउनमा 3.28 करोड़ 91 लाख रूपियाँ, भदौमा 3.14 करोड़ 7 लाख, असोजमा 2.75 करोड़ 85 लाख रूपियाँ र कार्तिकमा 2.74 करोड़ 51 लाख रूपियाँ राजस्व संकलन भएको थियो। विभागका अनुसार साउन 1 गतेदेखि घरजग्गा कारोबारमा लाग्ने पूँजीगत लाभ कर बढ़ने व्यवस्था बजेट मार्फत लागू हुने भएपछि कर वृद्धि हुनु अघि नै कारोबार गर्ने प्रवृत्ति बढ़ेको थियो। त्यसकै प्रभाव स्वरूप असार महिनामा घरजग्गा किनबेच उल्लेख्य रूपमा बढ़दा राजस्व संकलन पनि उच्च भएको विभागको निष्कर्ष छ। लमसुङको कोलसोथर गाउँपालिकामा अझै पनि करिब 6 करोड़ रूपियाँ बेरोजु बाँकी रहेको मारेखाको प्रतिवेदनले जनाएको छ। संघीयता कानूनसँगै कार्यान्वयनमा आएको सो गाउँपालिकामा गत आर्थिक वर्षसम्म 5,76,72,408 रूपियाँ बेरोजु बाँकी रहेको हो। मारेखाको 63 औं प्रतिवेदन अनुसार कोलसोथर गाउँपालिकामा आर्थिक वर्ष 81-82 6,22,12,853 रूपियाँ बेरोजु बाँकी थियो। उक्त आर्थिक वर्षमा मात्रै गाउँपालिकामा 73,70,260 रूपियाँ बेरोजु फर्सिर भएको छ। सोही आर्थिक वर्षमा कोलसोथारमा 28,28,761 रूपियाँ बेरोजु थपिएको महालेखा प्रतिवेदनले देखाएको छ। आर्थिक वर्षमा मात्रै 22,72,761 रूपियाँ अनियमित बेरोजु देखिएको छ भने 3 लाख रूपियाँ असुल गर्नुपर्ने बेरोजु रकम देखिएको विवरणमा उल्लेख छ। यसैगरी 2,56,000 रूपियाँ प्रमाण तथा कागजात पेश नभएको बेरोजु रहेको विवरणमा उल्लेख छ। जिल्ला अदालत लमसुङले गत आर्थिक वर्षमा मात्रै 700 बढ़ी मुद्दा फर्सिट गरेको जनाएको छ। आर्थिक वर्ष 82-83 विभिन्न शीर्षकमा दर्ता भएका मुद्दा मध्ये 826 मुद्दा छिनोफानो भएको जनाएको हो। अदालतका अनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका 49 र गत आर्थिक वर्षमै दर्ता भएका 801 गरी कुल 1150 मुद्दा रहेकोमा 826 मुद्दा फर्सेट भएको हो। कुल मुद्दा मध्ये 81.86% मुद्दा फर्सेट भएको जिल्ला अदालत लमजुङले जनाएको छ। अदालतले राखेको वार्षिक फर्सेट लक्ष्य अनुसार भने 110.58% कार्य प्रगति गरेको जिल्ला अदालत लमजुङका श्रेष्ठदार रामबन्धु गौतमले जानकारी दिनुभयो। अदालतमा बाँकी 324 मुद्दा चालू आवका लागि जिम्मेवारी सरेका छन्। अदालतले गत वर्ष 747 मुद्दा फर्सेट गर्ने लक्ष्य राखेको थियो। अदालतका अनुसार बाँकी रहेका मुद्दा मध्ये 18-24 महीनाभित्रका 1 एक वर्षदेखि 18 महीनाभित्रका 7, 6 महीनादेखि 1 वर्षभित्रका 12 र 6 महीनाभित्रका 163 मुद्दा रहेका छन्। जिल्ला अदालत लमजुङले गत आर्थिक वर्षमा सबैभन्दा धेरै मक्सिर महिनामा 124 मुद्दा फर्सेट गरेको जनाएको छ। सो बाहेक कार्तिकमा 97, वैशाख महिनामा 91, असारमा 87, असोजमा 74, माघ महिनामा 61 मुद्दा फर्सेट भएको छ। पौष र जेठ महिनामा 60-60, भदौ महिनामा 55, चैतमा 53, साउन महिनामा 36 र सबैभन्दा कम फागुन महिनामा 28 मुद्दा फर्सेट भएको अदालतले जनाएको छ। गएको आर्थिक वर्षमा लमजुङमा विभिन्न स्थानीय तह अन्तर्गत दर्जन बढ़ी पर्यटकीय पार्क निर्माण तथा स्तरोन्नति भएका छन्। डिभिजन वन कार्डले लमजुङ मार्फत पर्यटन प्रवर्धनका निम्ति पार्क तथा उद्यान निर्माण एवं स्तरोन्नति भएको हो। डिभिजन वन कार्डले लमजुङ अनुसार मध्य नेपाल नगरपालिका चौर स्थित जयथुम्की सामुदायिक वनमा हरित पार्क निर्माण भएको छ। सो पार्कमा जस्ताको छानो सहितको ट्रस्ट निर्माण, फलामका कुर्सीहरू र विभिन्न प्रजातिका विरूवाहरू वृक्षारोपण गरिएको कार्यालयले जनाएको छ। यसैगरी मध्य नेपाल 8 स्थित थालचोक डाँडामा पनि हरित पार्क निर्माण भएको छ। सुन्दर बजार 2 स्थित सिम्पानी हरित पार्कमा प्रतीक्षालय सहितको ट्रस्ट निर्माण भएको छ भने मध्य नेपाल 9 पैदल बाटो मरमत, श्रेणी निर्माण, चौतारी निर्माण तथा ट्रस्ट मरमत गरी देउराली हरियाली पार्क स्तरोन्नति गरिएको छ। सुन्दरबजार नगरपालिका अन्तर्गत वडा नम्बर 5 जनसेवा युवा क्लबमा हरित बाल उद्यान निर्माण गरिएको छ। सोही नगरपालिकाको वडा नम्बर 3 शहीद मुक्तिनाथ स्मृतिद्वार तथा पार्कमा बाटो ढलान, चौतारा मर्मत, यात्रु प्रतीक्षालय निर्माण, कम्पाउण्डमा तारबार गरी 3 स्टेपको पार्क निर्माण भएको कार्यले जनाएको छ। सुन्दरबजार 10 काँडेपानी बगैंचामा हरित पार्क निर्माण, वडा नम्बर 7 कर्मदा नदीका शिवशी मन्दिरमा हरित पार्क निर्माण तथा स्तरोन्नति, सोहीवडाको मजुवा डिलको चौतारा संरक्षण, पाउदी पाखा सिमले सामुदायिक वनमा मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि तारबार गरिएको डिभिजन वन कार्यालय लमजुङले जनाएको छ। यसै गरी राइनस नगरपालिका वडा नम्बर 8 हडरावत स्थित सर्वोदय सेवा आश्रममा नक्षत्र वाटिका निर्माण, वडा नम्बर 3 बिरौटा चौतारा स्थित हरित बाल उद्यानमा सामग्री खरिद, राइनसकोट पार्क निर्माण, राइनस 6 सालफेदी चौतारा निर्माण, राइनस 7 ढुङ्गे कोल र मेजरगाउँ पार्क निर्माण गरिएको कार्यालयले जनाएको छ। एक आर्थिक वर्षमा डिभिजन वन कार्यालय मार्फत 1 करोड़को हाराहारीमा पार्क निर्माणका लागि बजेट आएको भन्दै सरकारवालाहरूले आलोचना समेत गरेका छन्। सीमित ठाउँहरूमा पार्क तथा उद्यानको आवश्यकता भए पनि डिभिजन वन कार्यालयको मुख्य कार्यक्षेत्रको कामलाई नै प्रभावित हुने गरी पार्क निर्माणका योजना आउनु सान्दर्भिक नभएको स्थानीयको भनाइ छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्स्याङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
2: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, गर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: रिबन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्सुन। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
6: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
5: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
6: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
7: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665-20-120, मोबाइल 98460-77745।
5: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
8: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
9: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
8: कलेजका विशेषताहरू, पर्याप्त सुविधा सहित आफ्नै भवन,
9: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
8: छात्रवृत्तिको व्यवस्था,
9: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
8: थप जानकारीको लागि प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 056-93-495।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू
1: विश्रामपछि स्वागत छ अब बाँकी समाचार। जिल्ला प्रहरी कार्यालय लमसुङले असार महिनाको कार्य सम्पादन विवरण सार्वजनिक गरेको छ। कार्यालयले आधिकारिक फेसबुक पेज मार्फत जिल्ला प्रहरी कार्यालय एवं माताहतका इकाइबाट गत असार महिनामा भएका काम कार्यवाही तथा कार्य सम्पादन विवरण सार्वजनिक गरेको हो। विशेष गरी अपराध अनुसन्धान प्रहरी कार्य महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र उजुरी तथा छानबिन कक्षतर्फ भएका गतिविधि सहितको मासिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो। सार्वजनिक विवरण अनुसार लमसुङ प्रहरीमा असार महिनामा मात्रै अपराध अनुसन्धानतर्फ जघन्य तथा गम्भीर प्रकृतिका तीनवटा सहित नौवटा मुद्दा भएको छ। चालू मुद्दामा छजना पुरूष प्रतिवादी पक्राउ गरिएको छ भने फैसला कार्यान्वयनतर्फ पाँचजना फरार प्रतिवादी पक्राउ गरी 25,200 जरिवाना असुल गरिएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ गत महिना मात्र 7 औषधी परेको कार्यालयको तथ्याङ्क छ। यसै गरी असार महिनामा मात्रै 4 महिला 3 पुरूष र 3 बालबालिका गरी 10 हराएको निवेदन दर्ता भएको थियो भने 1 महिला 2 पुरूष 3 बाल बालिका गरी 6 फेला परेको जिल्ला प्रहरी कार्यालय लमसुङले जनाएको छ। घरेलु हिंसा सम्बन्धी 3 उजुरी दर्ता भएकोमा 2 मिलापत्र गरिएको र 1 छलफलको क्रममा रहेको छ। सोबाहेक शान्ति सुरक्षा तथा प्रहरी कार्यतर्फ नियमित पिकेट चेकिङ ग्रामीण गस्ती लामो गस्ती र छोटो दूरीको गस्तीमा प्रहरी परिचालन गरेको जनाएको छ। असार महिनामै गस्तीका क्रममा प्रहरीले 5 भरूवा बन्दुक बरामद गरेको छ। प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ 2 ट्याक्टर नियन्त्रणमा लिई कार्यवाही गरेको छ। लमसुङ प्रहरीले नियमित रूपमा समुदाय र विद्यालय केन्द्रित विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको समेत जनाएको छ। वृद्ध भत्ता सहित सामाजिक सुरक्षा भत्ताका लागि असूचित र परिचय पत्र नवीकरण गर्नुपर्ने भएको छ। जिल्लास्थित स्थानीय तहले सूचना निकालेर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीहरूको सूचीकरण तथा नवीकरण गर्न भनेको हो। जसमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै लाभग्राहीहरूले सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 बमोसिम असोज मसान्तभित्र सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गराउनुपर्ने उल्लेख छ। नवीकरणका लागि लाभग्राहीहरूले आफ्नो वडा कार्यालयमा स्वयं उपस्थित भई जैविक पहिचानका आधारमा नवीकरण गराउन सक्ने भनिएको छ। अस्थायी बसोबास भएको भए बसोबास रहेकै वडा कार्यालयबाट समेत नवीकरण गराउन सकिने सूचनामा उल्लेख छ। बालबालिका पूर्ण अपाङ्गता भएका र 90 वर्षमाथिका व्यक्तिको हकमा निस्का आमा बुबा र संरक्षक उपस्थित भई नवीकरण गराउन सकिनेछ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको नवीकरण गर्दा राष्ट्रिय परिचय पत्र नम्बरका आधारमा जैविक पहिचान मार्फत गराउनुपर्ने व्यवस्था रहेको छ। सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने समय असोज मसान्तसम्म रहेको र तोकिएको म्यादभित्र नवीकरण नभएमा लाभग्राहीहरूको स्वत लगतकर्ता हुने समेत सूचनामा उल्लेख छ। सन् 2050 विश्वभर क्यान्सरका नयाँ बिरामीको संख्या 67% बढ़न सक्ने चेतावनीसहित नयाँ अन्तर्राष्ट्रिय प्रतिवेदन सार्वजनिक भएको छ। जनसंख्या वृद्धि र वृद्धाको संख्या बढ़दै जाँदा क्यान्सरको भार उल्लेख्य रूपमा बढ़ने अनुमान गरिएको हो। अमेरिकन क्यान्सर सोसाइटी र विश्व स्वास्थ्य संगठन अन्तर्गतको इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले संयुक्त रूपमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् 2024 विश्वभर झण्डै 2,10,00,000 नयाँ क्यान्सरका बिरामी फेला परेका थिए भने 58,00,000 क्यान्सरका कारण ज्यान गएको थियो। अनुसन्धानकर्ताहरूले सन् 2050 वार्षिक नयाँ क्यान्सरका बिरामीको संख्या 3,40,00,000 पुग्ने प्रक्षेपण गरेका छन् जुन अहिलेको तुलनामा 67% बढ़ी हो। यो वृद्धि मुख्यत जनसंख्या वृद्धि र औषध आयु बढ़नुका कारण हुने प्रतिवेदनमा छ जसमा फोक्सोको क्यान्सर विश्वभर सबैभन्दा धेरै देखिने र सबैभन्दा बढ़ी ज्यान जाने क्यान्सर बनेको छ। यसको प्रमुख कारण सुर्तिजन्य पदार्थको सेवन रहेको उल्लेख छ। सुर्तिजन्य पदार्थको प्रयोग त्याग्ने मदिरा सेवन घटाउने स्वस्थ तौल कायम राख्ने नियमित व्यायाम गर्ने क्यान्सरसँग सम्बन्धित संक्रमणबाट बस्ने समयमै परीक्षण गर्ने र उपचारमा पहुँच बढ़ाउने हो भने लाखौं जीवन बचाउन सकिने अनुसन्धानकर्ताहरूको भनाई छ। चीनिया राष्ट्रपति सी चिनपिङले कृत्रिम बुद्धिमत्ता एआईको क्षेत्रमा अमेरिकाको प्रभुत्वलाई चुनौती दिने स्पष्ट संकेत दिनुभएको छ। संघाईमा आयोजित विश्व एआई सम्मेलनलाई सम्बोधन गर्दै उहाँले एआई तीव्र गतिमा विकास भइरहेकाले यसको जोखिम व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनु भएको छ। सीले चीनको नेतृत्वमा स्थापना गरिएको विश्व कृत्रिम बुद्धिमत्ता सहकार्य संगठनलाई एआई विकासको इतिहासमा महत्वपूर्ण कोषेढुङ्गा भएको बताउनु भएको छ। यो संगठनमा रूस, ब्राजिल, इण्डोनेशिया सहित 30 देश सहभागी भए पनि अमेरिका तथा अधिकांश पश्चिमी राष्ट्रहरू भने आबद्ध छैनन्। चीनका एआई स्टार्टअपहरूले हालै सार्वजनिक गरेका नयाँ भाषा मोडलहरूले अमेरिकी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने स्तरमा पुगेको दावी गरिएको छ। विश्लेषकहरूका अनुसार एआई क्षेत्रमा बढ़दो प्रतिस्पर्धा, उच्च लगानी र बजारको अनिश्चितताले लगानीकर्तामा सावधानी बढ़ाएको छ। सी चिनफिङले एआईको सुरक्षित, जिम्मेवार र समावेशी विकासका लागि विश्वव्यापी मापदण्ड आवश्यक रहेको उल्लेख गर्दै चीनले अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिने बताउनु भएको छ। उहाँका अनुसार एआई मानव विकासका लागि अवसर बन्नुपर्छ, प्रतिस्पर्धा र जोखिमको स्रोत मात्रै होइन। फिफा विश्वकप सन् 2026 स्पेनले टोलीगत सफलतासँगै अधिकांश व्यक्तिगत अवार्ड पनि आफ्नो नाममा पार्दै विश्व फुटबलमा दबदबा कायम गरेको छ। विश्वकपको गोल्डन बल सर्वोत्कृष्ट खेलाड़ी स्पेनका मिड फिल्डर रोटुले जिते। उनले प्रतियोगिता फर उत्कृष्ट नेतृत्व, खेल नियन्त्रण र निरन्तर प्रदर्शनका आधारमा अर्जेन्टिनाका लियोनेल मेस्सी र फ्रान्सका किलियन एम्पावेलाई पछि पार्दै यो प्रतिष्ठित सम्मान हात पारे। यस्तै गोल्डन बुट सर्वाधिक गोलकर्ता फ्रान्सका स्टार फरवार्ड किलियन एम्पावेले जिते। उनले प्रतियोगिता भर 10 गोल गर्दै सर्वाधिक गोलकर्ताको रूपमा गोल्डन बुट आफ्नो नाममा लेखाएका हुन्। गोल्डन ग्लोभ सर्वोत्कृष्ट गोल रक्षक स्पेनका उनाई सिमोनलाई प्रदान गरियो। प्रतियोगिता भर निर्णायक बचाउ गर्दै उनले स्पेनलाई विश्व विजेता बनाउन महत्वपूर्ण भूमिका खेले। सर्वोत्कृष्ट युवा खेलाड़ी बेस्ट यंग प्लेयरको अवार्ड स्पेनका 19 वर्षीय डिफेण्डर पाओ कुर्वासीले जितेका छन्। युवा उमेरमै उत्कृष्ट र परिपक्व प्रदर्शन गर्दै उनले प्रतियोगिताका उत्कृष्ट उदाउँदा खेलाड़ीको सम्मान प्राप्त गरेका हुन्। यसैगरी प्लेयर फेयर प्ले ट्रफी अर्थात अनुशासित टोली स्पेनले नै जितेको छ। यससँगै टोलीगत उपाधि, सर्वोत्कृष्ट खेलाड़ी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट युवा खेलाड़ी र फेयर प्ले अवार्ड गरी स्पेनले विश्वकपका अधिकांश प्रमुख सम्मान आफ्नो पक्षमा हात पार्न सफल भएको छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
2: मुख्य समाचारका प्रायोजक
3: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
1: आज साउनको पहिलो सोमबार देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको खुइसो। ठूलो पानी पर्ने क्रम घट्दै बाढ़ी पहिरोको जोखिम भने कायमै। घरजग्गा कारोबारबाट असारमा सर्वाधिक 11.94 अर्ब रूपियाँ राजस्व संकलन। लमसुङ जिल्ला अदालतद्वारा एक आर्थिक वर्षमा 800 बढ़ी मुद्दा फर्स्योट। वार्षिक फर्स्योट लक्ष्य अनुसार 110% प्रगति। र डिभिजन वन कार्यालय लमसुङ मार्फत गत वर्ष जिल्लामा दर्शन बढ़ी परिटिक्य पार्क निर्माण तथा स्तर उन्नति। बिहान 10 बजेको मर्स्याङ्ती समाचार अहिलेलाई यति नै। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्स्याङ्ती 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्ती .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: रावणी बोलबम मेलामा हार्दिक निमन्त्रणा।
2: लमजुङ जिल्ला राइनस नगरपालिका 8 हरबोट स्थित सर्वोदय सेवाश्रम धर्मनाथ धाममा बोलबम मेला 2083 र लमजुङ जिल्लाकै पहिलो नक्षत्र वाटिकाको समुद्घाटन तथा 108 गौमुखी धारा स्नान, 108 शिवलिङ्ग सहितको कैलाश परिक्रमा र 1008 शालिग्राम दर्शन कार्यक्रम श्री नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगत गुरू अनन्त श्री विभूषित बाल सन्त मोहन शरण देवाचार्य महाराज श्रीका कर कलमबाट हुने भएकोले यहाँहरू सबैको उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ। साथै सो कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री, प्रदेश सभा सदस्यहरू, नगर प्रमुखहरूको समेत उपस्थिति रहनेछ।

0: कार्यक्रमहरू 2083 श्रावण 4 गते सोमबार बिहान 10 बजे
1: पूर्वाङ्ग समुद्घाटन र मञ्च औपचारिक कार्यक्रम भजन कीर्तन प्रवचन तथा प्रसाद वितरण र साँझ आरती
0: 2083 श्रावण 11, 18 र 25 गते
1: नियमित हवन रुद्रीपाठ प्राण प्रतिष्ठा पूजापाठ आध्यात्मिक गुरूहरूको विशेष प्रवचन भजन कीर्तन तथा धार्मिक सांस्कृतिक प्रस्तुति शिवलिङ्ग जलाभिषेक प्रसाद वितरण र अन्तिम सोमबार विशेष पूजा सहित पूर्णावती गरी समापन समारोह
0: आयोजक सर्वोदय सेवा आश्रम धर्मनाथ धाम राइनस आठ हर्रबोट लमजुङ
1: थप जानकारीको लागि 9855451 9416 92395 9551557 9461707
0: सोमबार बाहेक पनि श्रावण महिनाभर हरेक दिन दर्शन तथा पूजा अर्चना गर्न सकिनेछ ओहो दाई तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा
2: धन्यवाद बहिनी हेर्नुहोस् न घर बनाउने काम मात्र भएको छ अझ यसमा फलामका झ्याल ढोका च्यानल गेट स्टिलको रेलिङ कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि
3: हाम्रा सेवाहरू हामी कहाँ सटर ग्रिल च्यानल गेट सिसा रंगीन सिसा स्टे फ्रेङ गोलो फर्याङ कम्पाउण्ड जाली जीआई जाली स्टिल फर्याङ ट्रस फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ
1: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका ग्लास पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ
4: प्रोपाइटर नारायण ढकाल बसलमाई सटर एण्ड ग्रिल उद्योग विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ थप जानकारीको लागि सम्पर्क 9843638518 9843638518
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन के तनाव दियो ए खुशी
5: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
6: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
4: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
6: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099352
7: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ

0: Mania, Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: केयर फार्मेसीमा अब विशेषज्ञ सेवा।
5: तपाईँको सेवामा समर्पित केयर फार्मेसी बेसी सर साथ पुरानो ब्याङ्क चोकमा अबदेखि दैनिक रूपमा बिहान 7 बजेदेखि 9 बजेसम्म र साँझ 4 बजेदेखि 7 बजेसम्म विशेषज्ञ सेवा सञ्चालन हुने जानकारी गराउँदछौ।
4: दैनिक सञ्चालन हुने विशेषज्ञ सेवाहरू महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल,
5: कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर भक्त बहादुर गुरुङ,
4: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य,
5: साथै प्रत्येक महिनाको दोस्रो शनिबार छाला यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर रन्जु पोखरेल र चौथो शनिबार गंगालाल अस्पताल बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुशान्त खरेलद्वारा स्वास्थ्य परीक्षण गरिनेछ।
4: विस्तृत जानकारीको लागि
5: केयर फार्मेसी बेसी सर साथ पुरानो ब्याङ्क चोक, सम्पर्क फोन 0665906383, मोबाइल 9849068924 र 9845 86780।

0: दिदी अल्मलै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिचे सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
5: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 9956-602-299।
6: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 066-520-004, 9840050663।
7: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-019, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
8: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
9: नेपाल ऋण खप्पै बिमगान्छ। क्याल्भोलुम प्रविधि से शोभा आल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर सेन बन्दा 3 गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुना लाना टुला हुलास मुसम अर्कु तिल दमाइसे।
10: हेलो, मर्सिङ डीएफएम 95 मेगाहर्ज

0: भएपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, म त नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: California.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
6: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
5: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
6: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर

0: लाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
1: अहिले बिहानको ठिक 11 बजेको छ।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय श्री राम, जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै देशी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
2: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
2: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
1: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
2: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौं।
2: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।

0: Insomnia
1: Extreme Energy Drink.
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400 58261।

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठा, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला। अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497398।
1: लड्नु पर्ने थियो, त्यो बेलामा त लड्नु भएन, अब लड्यो के गर्नुहुन्छ।

0: Mania Extreme Energy Drink.
1: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
3: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
3: कलेजका विशेषताहरू: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
3: छात्रवृत्तिको व्यवस्था,
1: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
3: थप जानकारीको लागि प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 056-493-495।
4: नेपाल ऋण खप्पै बिमगाछ क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ड्युरा कलर छ्यान भन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुगमुला तीन गुणा लाना डुला हुलास मुसम अर्कु तिल दमाइसे।
5: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र CIT भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
6: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
7: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
6: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
1: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
6: स्थान: सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 066-590-999, मोबाइल 98-477-69-229।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
1: ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बोछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
5: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका साथ, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538।
7: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
8: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
7: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
9: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
7: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
10: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुसी?
10: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
7: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
9: प्रोप्राइटर शम्सुल आलम। जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949532।
12: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
10: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
12: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
10: मलाई त एकदमै मन पर्यो।
12: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
13: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
12: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै। प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5204575। विश्वास तपाईँको, सेवा हाम्रो।

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 2 44।

0: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
1: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
0: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
1: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
0: मह बाहेक अरू के पाइन्छ
1: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
0: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
2: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13-14 नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
1: महको सेवन स्वास्थ्य र दीर्घ जीवन

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 06640213240124, मोबाइल 98145414848।

0: Mashangdi FM, Panchanabe Megahertz.
1: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
2: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
1: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
2: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
1: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
2: यस्तो विवाह स्वत बदर हुन्छ।
1: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
2: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
1: बाल विवाहका गम्भीर असरहरू,
2: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
1: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
2: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
1: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
2: बाल विवाह आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
1: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
2: के हाम्रो पहिचान यही नै हो त?
1: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
2: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
1: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
3: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
1: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
4: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
5: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
4: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ।

0: Mania Extreme Energy Drink.
1: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू पर्याप्त सुविधा सहित आफ्नै भवन,
2: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
1: छात्रवृत्तिको व्यवस्था,
2: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
1: थप जानकारीको लागि प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656-93-495।
3: आमा म पढ्छु नि है।
4: पढेर के गर्छस्?
3: म बिहे गर्छु।
2: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही साउन 1 गते शुक्रबारदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र गौथली।
5: तिमीले पढ्न आउँछ? माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा?
3: आई लव यू।
2: समय मध्याह्न 12 बजे, दिउँसो 3 बजे र साँझ 6 बजे।

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: मेरो छोरालाई बाख्रा नलाएर तँ स्कुल जानी, तँलाई स्कुल नजा भने हैन, तँलाई सोनि म।
2: अन्नपूर्ण सचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497038998।
3: लड्नु पर्ने थियो, त्यो बेलामा त लड्नु भएन, अब लडेर के गर्नुहुन्छ?

0: आमा ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
1: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
0: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
2: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउनो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
3: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी किसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
4: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
5: त्यति सानो कुरामा पनि के को चिन्ता, त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
6: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
5: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्चुङ। सम्पर्क 98461-26344, 98461-26344।

0: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: तपाईँ अहिले रेडियो सुन्दै हुनुहुन्छ।
3: Bonjour à la meilleure.

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसार नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
11: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
12: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
11: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
12: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
11: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
12: यस्तो विवाह स्वत बदर हुन्छ।
11: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
12: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
11: बाल विवाहका गम्भीर असरहरू,
12: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
11: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
12: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
11: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
12: बाल विवाह, आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
11: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
12: के हाम्रो पहिचान यही नै हो त?
11: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
12: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
11: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: California.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
4: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
5: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
4: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
5: ल भइहाल्छ नि नानी।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
7: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसिसर साथ, भीमसेन थानचोक। फोन 066-520-120, मोबाइल 98-460-77-745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
8: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: Ayah, marini ama. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशेषर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग मैला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 98490-68924 98450-86780
4: कक्षा 11 भर्ना सम्बन्धी सूचना
5: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास मादीमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं
4: संकायहरू विज्ञान व्यवस्थापन शिक्षा मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ
5: हाम्रा विशेषताहरू व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन
4: शिक्षातर्फ अंग्रेजी गणित नेपाली स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने
5: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था
4: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन
5: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था
4: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने
5: पुस्तकालय ई लाइब्रेरी कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था
4: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था
5: मासिक एकाइ परीक्षाको व्यवस्था
4: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन
5: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला
4: GPA 3.6024 सम्म 100% छात्रवृत्ति
5: GPA 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट
4: GPA 2 भन्दा माथि 50% भर्ना शुल्क छुट
5: थप जानकारीका लागि
4: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका साथ लमजुङ सम्पर्क फोन 98460-74553 98560-45875 98460-85791 र 98460-83862
6: ब्याङ्किङ फेमस बिले चौधे एटीएम मोबाइल डे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरि खै बिले तोई माध्यम क्यारे न्यौदे प्रे छली जानकारी रि विषया न्यौ कल पर्जिमो समय न्यौ ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यौदे प्रे विवरण रि विषया ब्याङ्के निल पर्जिमो न्यौ तने सतर्क तना ठैद्र क्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
0: यो मोबाइलले पनि तनावै दियो भन्या
8: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
8: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
9: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
8: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98495-94046 98-13-09-49-32
10: हाम्रो शाखा बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ

0: Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा कैरी ढोकाहरू पनि उपलब्ध।
2: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665251
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अय्या मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065772

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
4: अब जापान ट्राई होइन स्योर गरौं
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
3: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
3: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 98-560-602
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
3: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द चुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261

0: हेलो, गुड आफ्टरनून, नमस्ते सबैजनालाई, सम्पूर्णलाई मर्स्याङदी कल टाइममा स्वागत छ। आज भने तपाईँले सोमबारको बसाईमा गीत रोज्न सक्नुहुनेछ, जसको लागि 0664520020 डायल गरेर हामीसँग जोडिन सक्नुहुनेछ र आफूलाई मनपर्ने गीत हजुरले राम्रोसँग रोज्न पाउनुहुनेछ, जसको लागि तपाईँले हामीसँग जोडिनु पर्ने हुन्छ। यति भन्दै फेरि पनि हामीसँग पहिलो कलर कोही हुनुहुन्छ। हेलो, नमस्ते।
1: नमस्ते बहिनी, बिलु हो?
0: हजुर हो, बालकृष्ण चाहिँ सन्चै हुनुहुन्छ?
1: ठिकै छ, भन्दै मजाले
0: हजुर। आज त पहिलो पटक नै के अरे फर्स्ट टाइम नै जोडिनु भएको जस्तरी बोल्नुहुन्छ त। हजुर, हामीसँग भर्खरै बालकृष्णजी जोडिनु भएको थियो, तर उहाँको केही प्राविधिक समस्याको कारणले उहाँको कल चाहिँ काटिएको छ। केही छैन, तपाईँले ट्राई गर्दै गर्नुहोला। यति भन्दै सुरुवाती चरणमै हजुरको सामु एउटा मिठो साङ्गीतिक कोसेली राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: सम्मान फेरि पनि स्वागत छ तपाईलाई मर्सङ्गी कल टाइममा। हामी चाहिँ छोटो सांगीतिक सिलीपछि उपस्थित भइसकेका छौँ। हजुरले कल गर्ने प्रयास गर्दै गर्नुहोला। हामीलाई सौरभ केसीजीले कमेन्ट गर्नुभएको छ, हेलो सिस, गुड आफ्टरनुन, म बागचौर नगरपालिका आठको मान्छे, हाल भारतको गुजरातदेखि सुन्दैछु। मेरो घरमा हुने बुढी छोरालाई सम्झिन चाहन्छु भन्नुभएको छ। यति भन्दा फेरि पनि हामीसँग कोही जोडिनु भएको छ। हेलो, नमस्ते।
1: नमस्ते,
0: नमस्ते बालकृष्णजी, के भएर काट्यो होला? अनि के गर्दै हुनुहुन्छ?
1: म बिरामी बसेको छ, बिरामी अलिक बिस्तार भइसक्यो है, नि बिरामी बसेको।
0: अनि कस्तो छ त्यताको मौसम बालकृष्णजी?
1: पानी पर्ला पानी पर्ला पर्ला छ, ढङ्गा लाग्छ, ठिकै छ।
0: हजुर, अनि आजको बसाइको बारेमा थाहा थियो हजुरलाई पक्कै नै, त्यही भएर नै सुरुवातमै जोडिनु भएको मलाई थाहा छ।
1: मन्जु कृष्ण पौडेल मन्जु पौडेलको लगाइदिनु नि।
0: हुन्छ, भइहाल्छ नि। अनि यो बसाइबाट हजुरले को कसलाई सम्झिन चाहनुहुन्छ? हजुर, चिन्नु पर्ने त चिन्नु पर्ने हजुरले, खै कसरी चिन्नु
1: भएन?
0: हाम्रो आज प्राविधिक चाहिँ खुसी जी हुनुहुन्छ है?
1: खुसी हो, खुसी त धेरै पनि भेट भएको।
0: हजुर, हुन्छ।
1: अब म त अझ पर्छ पर्ने, अनि हाम्रो खुसी बहिनीलाई
0: कुन गीत रोज्नु भयो?
1: कृष्ण कडेल र मन्जु पौडेलको।
0: कृष्ण कडेल र मन्जु पौडेल,
1: हजुर।
0: कुन गीत होला, गीतको टाइटल
1: भन्नुहोस् न। लोकगीत हो,
0: लोकगीत त, तर कुन गीत भन्नुहोस् त टाइटल?
1: टाइटल याद भएन।
0: अब गीत रोज्दाखेरि गाह्रो पर्छ, त्यही भएर हजुरहरूले टाइटल नै भन्नुपर्छ है। अलिकति गाइदिनुहोस् न त। ए हुन्छ, भइहाल्छ नि, हामी बजाउनेछौ। हजुरले सम्झिनु सम्झिसक्नु भएको छ है?
1: हजुर,
0: हुन्छ। बाई बाई बालकृष्णजी। हजुर, हामीसँग बालकृष्णजी जोडिएर गइसक्नु भएको छ। हजुरले पनि हजुरलाई मनपर्ने गीत रोज्न सक्नुहुनेछ, जसको लागि हजुरले 0665202020 डायल गरेर हामीसँग जोडिन सक्नुहुनेछ। आज भने सोमबारको बसाई रहेको छ। हजुरले चाहिँ सोमबारको बसाईमा आफूलाई मनपर्ने जुन विधाको भए पनि गीत रोज्न पाउनुहुनेछ। यति भन्दै हामीले बालकृष्णजीले रोज्नु भएको गीत हजुरको माझ राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: हेलो वेलकम छ तपाईलाई फेरि पनि हाम्रो कल टाइममा फेरि पनि कोही साथी जोडिनु भएको छ
1: हेलो
0: हजुर उहाँ त जोडिनु भएको थियो तर उहाँको प्राविधिक समस्याको कारण कल काटेको छ केही छैन हजुरहरूले आफ्नो गाउँठाउँको मौसम सुनाउन सक्नुहुनेछ यति भन्दै फेरि पनि कोही जोडिनु भएको छ हेलो नमस्ते
2: हजुर नमस्ते
0: नमस्ते मिन्जी हो
2: हजुर हो त
0: मिन्जी सन्चै हुनुहुन्छ
2: सन्चै भन्नुपर्छ है
0: के गर्दै हुनुहुन्छ
2: प्रोग्राम सुन्दै ड्युटीतिर व्यस्त व्यस्तै भन्नुपर्छ दिदी
0: हजुर यतिकै बस्नु भएको केही गर्नु भएको छैन
2: हजुर
0: यतिकै बस्नु भएको रोपाई मेलातिर जानु भएन
2: होइन आफ्नै पर्सनल ड्युटी छ नि
0: हजुर हजुर हजुरको गाउँठाउँतिर रोपाई सक्यो त
2: सकिन सक्ने लाग्यो होला मेरो गाउँ त इलाम हो
0: ए हजुर त अहिले बाहिर हुनुहुन्छ
2: यता लमजुङतिर भन्नुपर्छ
0: ए ओके बिन्जी आजको बसेको बारेमा थाहा छ हजुरलाई थाहा छ भने कुन गीत रोज्नुहुन्छ
2: आधुनिक गीताबाट प्रमोद खरेलले गाउनु भएको
0: प्रमोद खरेलले गाउनु भएको कुन गीत
2: आज मनलाई यो जिन्दगी कस्तो कस्तो लाग्न थाल्यो
0: आज मलाई यो जिन्दगी कस्तो कस्तो लाग्न थाल्यो प्रमोद खरेलले गाउनु भएको होइन त हजुर अनि यो बसाइबाट कसले सम्झिनुहुन्छ
2: सम्झिनु पर्दाखेरि त विशेष गरी त हजुरको लागि
0: धन्यवाद मिन्जी
2: हजुरलाई साथ दिनु अनि ताकिसँग बस्नुको लागि
0: हजुर
2: मभन्दा अगाडि आउनुहुने साथीभाइको लागि
0: हजुर
2: र मभन्दा पछाडि आउनुहुने सम्पूर्ण श्रोताहरूको लागि र रेडियो मर्सनी सुनेर साथ दिनुहुने सम्पूर्णको लागि साथीहरूको नाम वाचन नगर्ने सम्पूर्ण साथीहरू अहिले के भन्नु बाई दिदी
0: हुन्छ बाई बाई मिन्जी हजुर हामीसँग मिन्जी जोडेर गइसक्नु भएको छ उहाँले चाहिँ मिठो गीत रोजेर पनि गइसक्नु भएको छ हामीले फेरि कमेन्ट प्राप्त गरेका छौँ मनको साथी जीवन कार्कीले लेख्नु भएको छ हजुर पोखरेली नमस्कार सन्चै हुनुहुन्छ बहिनी के छ हजुर हाल खबर सुनिराखेको छु कार्यक्रम पोखराबाट मनको साथी रेडियो परिवारलाई आजको दिन शुभ रहोस् सम्पूर्ण साथीलाई सम्झेको छु स्वास्थ्यको ख्याल गर्नुहोला नेपाली गीत संगीतको जय होस् शुभ दिन फेरि भेटौँला भन्नुभएको छ हेलो मनको साथी जीवन कार्कीजी हजुरलाई पनि धेरै धेरै सम्झना फेरि पनि हामीसँग कोही हुनुहुन्छ हेलो नमस्ते हेलो
3: हेलो
0: हजुर को बोल्दै हुनुहुन्छ हेलो
3: साधना श्रेष्ठ बोलेको
0: हजुर को भन्नुभयो
3: साधना श्रेष्ठ
0: साधना श्रेष्ठ
3: हजुर
0: साजनाजी साजना भन्नुभयो कि के भन्नुभयो
3: साजना
0: साजना नै हो नि
3: हो
0: अनि साजनाजी सन्चै हुनुहुन्छ हजुर
3: सन्चै छु
0: अनि खाना खानुभयो
3: खाए
0: हजुरलाई आजको बसाइको बारेमा थाहा छ साजनाजी हजुर हेलो हेलो
3: आज गीत रोज नेपालो होइन
0: हजुर आज गीत रोज नेपालो हो तर भने हजुरले आज रोज्न पाउनुहुने छैन किनकि हजुर आउनुभन्दा अगाडि नै कसैले रोजेर गइसक्नु भएको छ है मिन्जीले अर्को हुन्छ धन्यवाद आजको बसाइबाट कसले सम्झिने साजनाजी
3: सर्वप्रथम हजुरलाई
0: हजुर धन्यवाद
3: अनि घर परिवारलाई
0: हजुर
3: यति भन्दामै
0: हेलो साजनाजी हजुर हामीसँग साजनाजी जोडिनु भएको थियो उहाँले चाहिँ मिन्जीकै गीतमा समर्थन जनाउनु भएको छ हामीलाई चाहिँ कमला रसाईजीले कमेन्ट गर्नुभएको छ हेलो हजुर नमस्कार एन्ड साङ्गीतिक अभिवादन के छ कार्यक्रम सञ्चालक सञ्चालिका एन्ड प्राविधिक मित्र र सम्पूर्ण रेडियो परिवारको खबर सन्चै हुनुहुन्छ होला नि है अनि चिया खाजा भइसक्यो होला नि म पाँच थर पाँच तर हिली हाङ सातबाट मीडिया प्रेमी साथी शुक्र राज रसाइली निर्दोष हो र यस प्रोग्राम मार्फत अब बज्ने गीत मार्फत साथीहरूलाई सम्झनु पर्दा यस प्रकार छन्। जीवन सहयात्री कमला रसाइले, डिकेन्द्र साम्बाहाम्फे, प्रेम कला आचार्य, फेरि पनि हामीसँग कोही जोडिनु भएको छ। हेलो, नमस्ते। हेलो हेलो, हजुर, उहाँको कल चाहिँ काटेको छ। हामी चाहिँ कमेन्टलाई निरन्तर दिन्छौ। प्रेम कला आचार्य, गोपाल भाइ चटपटे, मनिषा शेर्पा, तारा शङ्कर, सञ्चमाया केजुङ, रामकृष्ण एकल यात्री पाँच थरे, अरुणा सम्बहाम्फे, राज घले, मुना मनमाया, गगन तेहथुमे, विनिता दाहाल सुवेदी, भूपाल दुलाल, हरिमाया चामलगाई, सुमी लिम्बू, फेरि पनि हामीसँग कोही हुनुहुन्छ। हेलो, नमस्ते। हेलो हेलो हेलो हजुर, हामीसँग चाहिँ केही समस्याको कारण उहाँको कल काटेको छ। विनिदा दुलाल, दाहालाल सुवेदी, भूपाल दुलाल, हरिमाया चामलागाई, सुमी लिम्बू, राम थापा, सम्झना बराइली, हरपल रोशनी, सुप्रिया बान्तावा राई, स्वर्णिम राई, दिलु सानु याम्फु, कविता घतानी, धनु गजमेर, सरसता पोखरेल, ट्याकुली गीत लिम्बू, झकाल धर्मराज, शमशेर लिम्बू, धनकुमार खाती, फुलमाया सिन्चुरी, सुहाङमा लिम्बू, देवेन किशोर अन्जान, काली कमला बनेम, विवास कुलुङ, पृथक, अभागी सिर्जना विश्वकर्म लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरू, नाम छुटेका मलाई चिन्ने नचिन्ने दुई जेठलाई, ए टु जेठलाई भन्दै बाबाई सबैको दुःख सुखमा बितोस् भन्नुभएको छ। यी कमेन्ट देख्नु चाहिँ कमला रसाइले भन्नुभएको छ। उहाँले चाहिँ आफ्नो सम्पूर्ण साथीहरूलाई सम्झेर गइसक्नु भएको छ। हजुरहरूले पनि कमेन्ट मार्फत सम्झिन सक्नुहुनेछ। जसको लागि रेडियो मर्सेङ्गीमा नेपाली अक्षरमा लाइभ हाम्रो पेजमा चाहिँ लाइभ हुन्छ, हजुरले चाहिँ त्यहाँ गएर कमेन्ट गर्न सक्नुहुनेछ। यति भन्दै कोही साथी हुनुहुन्छ फेरि। हेलो, नमस्ते। हेलो
4: हेलो दिदी, नमस्ते।
0: नमस्ते नमस्ते, सम्झना जी हुनुहुन्छ? हजुरकोमा र आइता श्रीजीकोमा हल्का कन्फ्युज हुन्छ कि म आवाजमा। सम्झना जी के गर्दै हुनुहुन्छ?
4: आज यहाँ श्रीमानले दाउरा छिर्दै हुनुहुन्छ, ओसार्दै हो दिदीजी, आउनु तपाईँले सहयोग गर्न।
0: भइहाल्छ नि, आइहाल्छु नि, म बोलाएपछि किन नआउने?
4: खाजा खान नि बोलाउनु पर्यो,
0: एक दिन टाइम मिलाएर आउनेछौँ हजुरको घरमा।
4: हजुर हजुर, म भातमा राम्रो राम्रो भयो नि, भात आउनु होला
0: ए, भइहाल्छ नि सम्झना
4: जी, नत्र म त फेरि अटो लिएर नि आइहाल्छु नि बोक्नलाई।
0: ए भइहाल्छ नि, त्यसो भए अटो लिएर नै आउनुहोस् न लिनलाई।
4: हुन्छ
0: सम्झना जी।
4: हजुर,
0: मौसम के छ त्यता?
4: आज घमाइलो घमाइलो छ, पानी पला जस्तो भइरह, घाम पनि लागेको छैन, बादलले छ दिन चाहिँ।
0: हजुर, रोपाई सक्यो हजुरको?
4: हामी रोप्दैनौँ नि दिदीजी, हामी त मकै मकै लगाउने हो।
0: हजुर हजुर, हिजो भन्नुभएको थियो है?
4: हजुर, आफ्नो बारी हो, एक रोपनी मात्रै हो, अर्को बारीमा लगाएर खाऊ भनेर भन्छ, त्यही अर्को बारीमा लगाउने हो।
0: हजुर सम्झना जी, खाजा के खाने विचार छ हजुरको?
4: आज अब यही भन्न सकिँदैन, हिजो मकै थियो, हिजो मकै खायो, अब मकै निस्किहाल्यो, अब आज के खाने भन्ने कुरा चलिरहेको छ।
0: आज पक्कै आलु र अचार खानुहुन्छ होला जहाँसम्म मलाई लाग्छ, मौसम पनि त्यस्तो त्यस्तै छ होइन त?
4: आलु र अचार खाने?
0: हजुर। आलु रोप्नु भएन र हजुरकोतिर?
4: रोपिन नि दिदीजी, म नसक्ने अपरेसन गरेको नसक्ने के, अब अर्को वर्ष अब ठिकै भइहाल्यो नि, अर्को वर्ष लगाउनु पर्ला भन्ने
0: छिट्टै स्वास्थ्य लाभको कामना गर्दछु है।
4: हजुर, लक्ष्मीजी मात्रै भन्न आउँछ, मुखा लक्ष्मीजी झुन्डेर पनि हैरान बनाएको।
0: हजुर,
4: मुखा लक्ष्मी
0: अब दिलु भन्ने बानी पनि बसाल्नु पर्यो है हजुरले.
5: हजुर हजुर.
0: सम्झनाजी आजको बसाइमा कुन गीत रोज्नुहुन्छ?
5: आज प्रकाश सपुतको त्यो धन ल्याउँछु भन्दै लागिनु न.
0: प्रकाश सपुतको त्यो धन ल्याउँछु भन्दै गएका थियौ त्यो होइन
5: उडेका आकाशमा भन्ने. हजुर.
0: सम्झनाजी.
5: हजुर.
0: मिन्जीले रोज्नु भएको रहेछ गीत, मैले चाहिँ बिर्सेछु. हजुर. अब हामी भ्यायो भने चाहिँ अन्तिममा बजाइदिनेछौ है. हजुरले चाहिँ समर्थन जनाउनु पर्ने हुन्छ. हुन्छ, भइहाल्छ नि. आजको बसाइबाट कसरी सम्झिने?
5: के अरे, सर्वप्रथम हजुरलाई नै भन्न चाहे.
0: हजुर. धन्यवाद.
5: अनि भित्र खुसीजीलाई.
0: हजुर.
5: र मेरो घर परिवार, सासू मम्मी गणेश कुमारी श्रेष्ठ, बुवा गुरु प्रसाद श्रेष्ठ, दिदी विष्णु कुमारी श्रेष्ठ, श्रीमान नारायण प्रसाद श्रेष्ठ, अनि मेरो धन प्रसाद श्रेष्ठ, बुहारी सजिता श्रेष्ठ, नातिनी हिरा श्रेष्ठ, छोरीहरू साधना श्रेष्ठ, सानो नानी अनिसा श्रेष्ठ, र मेरो माइत बस्ने बुवा मम्मी भाइ, काठमाडौँ बस्ने दुईटा बहिनी जयको लागि, र बेसरमा बस्ने देवर गङ्गा श्रेष्ठ, देवरानी पूजा श्रेष्ठ, अर्को नानी लक्ष्मी श्रेष्ठ, अर्को नानी पार्वती श्रेष्ठ, माथि सुकमाया परिवार, टिकाराम परिवार, राम परिवार, सीता परिवार. यति भन्दै बिदा हुन्छु. दिलुजी, लास्टमा भयो त्यो गीत लगाइदिनु है, त्यसलाई समर्थन जनाए पनि है.
0: हुन्छ सम्झनाजी, बाई बाई.
5: बाई बाई.
0: हामीसँग सम्झनाजी जोडेर गइसक्नु भएको छ. उहाँले चाहिँ गीत रोज्नु भएको थियो, तर अलरेडी कसैले रोजिसक्नु भएको थियो. अब भने हामी मिन्जीले रोज्नु भएको, साजनाजी र सम्झनाजीले समर्थन जनाउनु भएको गीत तपाईँको माझ राख्न चाहन्छु. साथै हामी छोटो व्यापारिक विश्राम पनि लिनेछौ, स्वीकार दिनला.

0: ଆମା ମୋ ପଛୁନି ଆଉ କୁଆଡେ କି ଆସୁ।
1: अन्नपूर्णा चलचित्र मन्दिर बेसी शहरमा यही साउन एक गते शुक्रबारदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र गौथली
2: पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा
3: बनाना। I love you।
1: समय मध्याह्न 12 बजे दिउँसो 3 बजे र साँझ 6

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।
2: लड्नु पर्ने थियो, त्यो बेलामा त लड्नु भएन, अब लडे के गर्नुहुन्छ?

0: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
1: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस् यसको मूल्य कसले चुकाइरहेको छ।
0: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
1: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
0: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
1: यस्तो विवाह स्वत बदर हुन्छ।
0: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
1: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
0: बाल विवाहका गम्भीर असरहरू,
1: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
0: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
1: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
0: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
1: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
0: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
1: के हाम्रो पहिचान यही नै हो त?
0: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
1: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
0: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
2: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
0: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
3: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
4: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
4: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भाँसिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
3: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
4: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
3: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौं।
4: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 MHz

0: हेलो एभ्रीवान, वेलकम ब्याक मर्स्याङदी कल टाइममा स्वागत छ। म चाहिँ आज कार्यक्रम सञ्चालिका दिलु रहेको छु भने हामीलाई प्राविधिकबाट साथ दिँदै हुनुहुन्छ खुसी मायाजीले। र आउनुहोस्, ढिला नगरी फोन डायल गर्नुहोस् र हामीसँग जोडिनुहोस्। यति भन्दै फेरि पनि कोही हुनुहुन्छ? हेलो, नमस्ते।
1: नमस्ते
0: नमस्ते, म गेस गर्छु है, को होला? मेबी कामनाजी हो।
1: हजुर
0: कामनाजी, सन्चै हुनुहुन्छ?
1: म सन्चै छु, हजुर पनि सन्चै हुन्छ?
0: हजुर, म एकदमै आरामै छु। मैले आज ठ्याक्कै पत्ता लाएँ हजुरलाई।
1: हजुर
0: कामनाजी, के गर्दै हुनुहुन्छ?
1: म त्यही चाहिँ हो नि, सजिलो चाहिँ घरैमै काम गर्ने भएछु।
0: आज चाहिँ के खाजा बनाएर खाने विचार छ हजुरको?
1: किन आउनुहुन्छ?
0: बोलाउनु भएपछि त आउनै पर्यो।
1: अनि म त सधैँभरि बोलाइरहेको छु, यसो फुर्सद भएको बेलामा यतातिर पनि फिर्नु न है।
0: हुन्छ, फुर्सद भएको बेला पक्कै आउनेछु है। अनि कामनाजी, मौसम के छ त्यता?
1: आज घाम लागिरहेको छैन, पानी पनि अलिअलि आएको जस्तो हुन्छ, फेरि त्यस्तै नै हो।
0: हजुर, हजुरलाई चाहिँ कस्तो मौसम मनपर्छ?
1: मलाई त यस्तै मन, ठन्डा
0: यस्तै है, न घाम न पानी, ठिक्कको है, शीतल शीतल। गर्मीमा त शीतल नै हो, ठिक।
1: हजुर
0: कामनाजी, आजको बसाइको बारेमा थाहा छ हजुरलाई?
1: मलाई थाहा छ, मलाई चाहिँ आज प्रमोद खरेलको चाहिँ बिर्सिएको त छैन भनेर सुन्नमा लागेको छ, गीत बुझाइदिनुहोस् न।
0: प्रमोद खरेलको बिर्सिएको त छैन भन्नुभयो है?
1: हजुर
0: हजुर, कसलाई हो यो गीतबाट चाहिँ?
1: अब
0: कसले बिर्स्यो होला कामनाजीलाई?
1: स्तन बाबा बिहा गरेको मान्छे भए आफ्नो बुढा।
0: हजुर हजुर, भनेपछि परदेशमा हुनुहुन्छ क्या हो?
1: हजुर
0: हजुर, बिर्सिनु भएको छैन आफ्नो? किन बिर्सिने,
1: कहाँ बिर्सिने, प्रमोद खरेलको गीत चाहिँ मलाई मनपर्छ नि त।
0: हजुर हजुर, त प्रमोद खरेलको धेरैभन्दा धेरै ठुलो फ्यान है नि त।
1: हजुर हो।
0: हजुर, आजको बसाइबाट कसलाई सम्झिनुहुन्छ कामनाजी?
1: सम्झिनु पर्दा विशेष त अब हजुर दुईजनाको लागि भन्नु पर्यो,
0: धन्यवाद।
1: अनि विशेष विशेष त मेरो घर परिवारको लागि, अनि मेरो सम्पूर्ण साथीलाई बिर्सिएको छुइनँ, सम्झिँदैछु भन्न चाहन्छु, अनि यति भन्दै छुटिन्छु, बाई।
0: हुन्छ, बाई बाई। हजुर, हामीसँग कामनाजी जोडेर गइसक्नु भएको छ र तपाईँहरू सुन्दै मात्रै नबस्नुहोस्, यसो लाएर फोन उठाउनुहोस्, 0665020020 डायल गरेर हामीसँग जोडिनुहोस् र आफूलाई मन चाहेको गीत हजुरले रेडियो मार्फत सुन्न पाउनुहुनेछ। हामीलाई कमेन्ट गर्नुभएको छ टेक बहादुर पुमाजीले, सञ्चालिका ज्यू नमस्कार, सुन्दैछु उदयपुर चन्दगिरी नगरपालिका 8 बेलटार राइट टोल चोकबाट फेसबुक लाइभमा रेडियो मर्स्याङदी एफएम 95 MHz भन्नुभएको छ। हेलो टेक बहादुरजी, सन्चै हुनुहुन्छ? हजुर नियमित रूपमा कमेन्ट मार्फत जोडिनुहुन्छ, कहिलेकाहीँ यस्तो लाएर कल गर्ने जमर्को पनि गर्नुहोस् भन्न चाहन्छु है टेक बहादुरजी। हजुरले हजुरलाई मन परेको गीत रोज्न सक्नुहुनेछ आज। हामीलाई धर्मराजजीले कमेन्ट गर्नुभएको छ, नमस्ते शुभ दिन, म ढकाल धर्मराज वृत्तामोड झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई कुशल बेलबासे शान्तिश्री परियारको हाम्रो सम्बन्ध चिनाउन सरम बोलको गीत बजाइदिनुहोस्। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा, आज साउन 4 गते जन्मदिन मनाउनु हुने साथ साउथ कोरियामा हुने मीडिया प्रेमी साथी मेघराज कोइराला र झापाकी साथी शिखा रिजाल र साथी जुबेर इसनलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दै र मेरो आफन्तजन घर परिवारलाई लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई गर्न चाहन्छु भन्नुभएको छ। हेलो धर्मराजजी, हजुरले कल हजुर हुन त हो, हजुरले कल गर्न सम्भव हुँदैन होला, हजुर परदेशमा परिहाले, मैले चाहिँ बिर्सेछु। हजुर हुन्छ, हामी चाहिँ समय भयो भने, खाली भयो भने चाहिँ हजुरको गीत पक्कै पनि बजाइदिनेछौ, अन्तिमसम्म सुन्नु होला। टेकु छेत्रीजीले कमेन्ट गर्नुभएको छ, हजुर नानी नमस्ते, नमस्कार, गुड आफ्टरनुन, यसरी कहिले काहीँ नानी दिलु अनियरमा आउँदा मलाई रमाइलो लागेको छ, मौसमी अवस्था भन्नुभएको छ। मौसमी अवस्था, पानी परिरहेको छ, शीतल छ, अब बज्ने मिठो भाका हजुरलाई रेडियो होल युनिटलाई र सम्पूर्ण साथीहरूको लागि कृपया बोलेको समयमा धुन नबजाइदिनु हुन अनुरोध गर्दछु। जय गीत जय संगीत भन्नुभएको छ। हेलो टेकुजी, गुड आफ्टरनुन, सन्चै हुनुहुन्छ टेकुजी? हजुरले कल गर्नै छर्नु भयो रेडियो मर्स्याङदीमा, किन हो त्यस्तो माया मार्न खोज्नु भएको हो र? कमेन्ट होइन, कल पनि गर्नु पर्यो है टेकुजी, आफूलाई मनपर्ने गीत नै रोज्नु पर्यो हजुरले। हुन्छ, हामी चाहिँ बोलेको बेला ब्याकग्राउन्ड म्युजिक नबजाउने छ, त्यसको लागि हामी क्षमा प्राप्ति छौ। यति भन्दै हामीले कामनाजीले रोज्नु भएको गीत हजुरको माझ राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: वेलकम ब्याक एभ्रीवान, सबैलाई सम्पूर्णलाई फेरि पनि स्वागत छ मर्सङ्गी कल टाइममा। हजुरले कामनाजीले रोज्नु भएको मिठो गीत सुनेर सुनिसक्नुभयो होला। हजुर पनि जोडिन सक्नुहुनेछ हामीसँग। फेरि पनि कोही हुनुहुन्छ? हेलो, नमस्ते।
1: नमस्ते
0: नमस्ते, लस्तो फ्याफुल्ला कृष्णजी, गुड आफ्टरनुन। आज किन ढिलो जोडिनु भयो कृष्णजी?
1: साथीहरूलाई पालो दियो नि।
0: हजुर, अनि के गर्दै हुनुहुन्छ?
1: बसी बसाई नै हो।
0: बसी बसाई भन्नुभयो है।
1: हजुर,
0: खाजा के खानुहुन्छ भरे?
1: अब के हुन्छ, अब एकछिन पछि।
0: हजुर,
1: एकछिन पछि अब के खानु मन लाग्छ, अब
0: जे खान मन लाग्छ त्यही खाने खानुहुन्छ है?
1: हजुर।
0: अनि मौसम के छ त्यता?
1: कहिले अलिअलि घाम लाग्ला जस्तो, कहिले पानी पर्ला जस्तो भइरहेछ।
0: हजुर, कृष्णजी तपाईँको दिन के गरेर बिताउनु हुन्छ हजुरले?
1: के गर्नु, अब बिहान एकछिन अब मर्ने वा हिँड्छु, त्यहाँदेखि अब खाजा साजा खाएर फेरि एकछिन यसो त्यो प्रोजेक्टतिर घुम्छु, त्यहाँदेखि फेरि अब खाना खाएर एकछिन सुत्छु, त्यहाँदेखि उठेर प्रोग्राम सुन्छु।
0: हजुर कृष्णजी, तपाईँकोतिर रोपाई हुँदैन?
1: रोपाई भइरहेछ, अब आफ्नो त अब खेत पनि माथि लेखतिर अब
0: लेखतिर अब धान रोपाई हुँदैन।
1: हुन्थ्यो, हुनु त पहिला रोपिन्थ्यो, अब आजभोलि मान्छे आल्छी भयो के रे, सबै बसेरै खाने भन्छ।
0: हजुर, अब मेलातिर जानु भएको छैन भनेपछि?
1: यहाँ तलतिर आफ्नो त्यतै जानु चाहिँ अलिकति अब घर छेउमा बारी मात्रै छ, अब के खेती गर्नुलाई अब माथि जानु पर्यो गाउँमै।
0: हजुर हजुर, आमा के गर्दै हुनुहुन्छ कृष्णजी?
1: उसको काम हो टिभी हेर्ने, मेरो काम हो रेडियो सुन्ने।
0: वर्ल्ड कप हेर्नुभयो त हिजो?
1: मैले त हेरेन, आफूले खेल्नु पाएन कि हेरेन केही पनि, रातिको पाउने तिन कि कति
0: बाह्र पैतालिसबाट सुरु थियो। हजुर, हजुरले कसलाई चिन्नुहुन्छ फुटबल मध्ये प्लेयर मध्ये?
1: अब कसलाई चिन्ने नि, अब नेपाल त इन्डियाको छैन, अब टाढो टाढोको जो स्पेन अर्जेन्टिनाको कसलाई चिन्ने अब?
0: ओहो, भनेपछि स्पेन हो कि अर्जेन्टिना हो तपाईँ सब?
1: जितेको त अब स्पेनले होइन त
0: हो, तर म चाहिँ अर्जेन्टिनाको सपोर्ट थिएँ। अब हारिहाल्यो केही छैन,
1: जित्यो पनि के पाउनु जोर छ तपाईँले?
0: अलिकति खुसी मिल्थ्यो।
1: हजुर,
0: आज कुन गीत रोज्नुहुन्छ कृष्णजी?
1: लोकगीत छ त
0: आज, जुन विधाबाट पनि रोज्न पाउनुहुनेछ है हजुरले?
1: तर अब

0: धन्यवाद बजाइदिनुहोस् त है।
1: ओहो, यति मिठो गीत रोज्नु भयो त कृष्णजी।
0: हजुर,
1: अब मिर मिरेको घाम त लागेको छैन।
0: हजुर, कहिले कहिले लाग्ला जस्तो भएको नि।
1: अब गर्मीमा त तर यतिकै मौसम ठिकै हो भन्नुपर्छ है।
0: त्यही त,
1: शीतल शीतल, न घाम न पानी।
0: हजुर,
1: पानी पर्दा त पर्छ अलिअलि, त्यही नि। गर्मी महिनामा त ठिकै भइरहेछ।
0: हजुर,
1: बर्खामा
0: घाम लाग्नु भन्दा त अलिअलि पानी आउने, के अरे, शीतल हो।
1: हजुर कृष्णजी, त्यतातिर कतिको पहिरो गएको छ हो, बाढी पहिरो?
0: पहिरो त अब खै खास गरी खोरखोरेमा हो के अरे, गाडी चलिरहेछ के अरे, अन्त त म थाहा छैन मैले
1: भनेपछि हेरेर जानु भएको छैन।
0: हजुर
1: हुन्छ कृष्णजी, आजको बसाइबाट कसलाई सम्झिनुहुन्छ हजुरले?
0: हजुर सम्झिनु पर्छ सबभन्दा पहिला तपाईँलाई
1: धन्यवाद।
0: अनि प्राविधिकमा दिपेशजी होइन?
1: होइन, को होला
0: कि दिपेशजी कि सुजानजी बस्नुहुन्छ?
1: आज हामीलाई प्राविधिकबाट साथ दिइरहनुहुन्छ खुसीमायाजीले है।
0: ओ खुसीमायाजी,
1: हजुर
0: झन् खुसी लाग्यो मलाई त।
1: लाग्नै पर्यो नि,
0: उहाँलाई नि सम्झे। अनि मार्च्यान्डी होल टिमलाई,
1: हजुर,
0: अनि रेडियो सुनेर बस्नुहुने रेडियो प्रेमीहरू, अब कृष्ण लामा भनेर चिन्ने नचिन्ने सबैले भन्दै अब अरूलाई पालो दिनु पर्यो। हो त बाई,
1: हुन्छ बाई बाई कृष्णजी। हामीसँग भर्खरै कृष्णजी जोडेर गइसक्नु भएको छ। उहाँले चाहिँ मिर मिरेको घाम भन्ने गीत रोज्नु भएको छ। हजुरले पनि कल गरेर रोज्न सक्नुहुने थियो, तर अब भने हामी चाहिँ कसैको कल उठाउने छैनौँ किनकि हामी अन्तिम चरणमा आइसकेका छौँ। अब भने हामी छुटिनु पर्ने हुन्छ। हामीलाई कल गरेर साथ दिनुभएको थियो आज बालकृष्णजी, मिन राईजी, साजनाजी, सम्झनाजी र कामनाजी। कृष्णजीले आज हामीलाई कल गरेर साथ दिनुभएको थियो र हामीलाई कमेन्ट मार्फत टेकु छेत्रीजी, धर्मराजजी, टेक बहादुर पुमा, कमला रसाइली, मनको साथी जीवन कार्की, सौरभ केसीले, उहाँले चाहिँ हामीलाई कमेन्ट मार्फत भए पनि प्रोग्राममा साथ दिँदै हुनुहुन्थ्यो। तपाईँहरू पनि यदि कल गर्न सक्नुहुन्न भने हाम्रो रेडियो मर्स्याङ्गी पेजमा गएर, फेसबुक लाइभ हुन्छ, हजुरले त्यहाँबाट गएर सुनेर चाहिँ कमेन्ट गर्न सक्नुहुनेछ। हजुरले कल मार्फत नभए तापनि कमेन्ट मार्फत पनि हामीलाई साथ दिन सक्नुहुनेछ। अब भने हामी छुट्टिनु पर्ने हुन्छ। आज हामीलाई प्राविधिकबाट साथ दिनु भएको थियो खुसीमायाजीले। अब भने हामी छुट्टिनु पर्ने हुन्छ। रेडियो मर्सिङ्गी 95 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, बाई बाई, शुभ दिन।

0: FM 95 MHz
1: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
1: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
2: मोबाइल 97460004
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
3: अय्या मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो
4: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
3: जान त जाने बरु कहाँ जाने होला खै
4: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि
5: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065067272
6: फेसबुक भाइबर खनै बने खैबिसा खैमै विश्वास आलन फोनै खले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्थै के पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
7: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेजरी जारी सन्देश
8: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई

0: Hibernia. Extreme energy drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

शिवलयमा भक्तजनको घुइँचो लागेको छ। बिहानदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्रका विकास कोषले जनाएको छ। कोषका अनुसार बिहान 3 बजेदेखि नै खुलेका मन्दिरका चार ढोका बेलुका आरतीपछि 8 बजेसम्म भक्तजनका लागि खुला गर्ने तयारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले टोखा नगरपालिका साथ स्थित टहल गोला चोक तथा आसपासका सार्वजनिक जग्गामा निर्माण गरिएका अतिक्रमित घरटहरा हटाउने प्रक्रिया बढ़ाएको छ। जिल्ला आयुक्तको कार्यालयले सूचना जारी गर्दै सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका संरचना हटाउन पहल शुरू गरिएको जनाएको हो। प्रशासनको अनुसार तोकिएको समय सीमा संरचना नहटाए काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन 2074 अनुसार कानूनी प्रक्रिया मार्फत अतिक्रमण हटाए हुनेछ। साथै त्यस्ता संरचनामा बसोबास गर्ने व्यक्तिको सम्पत्ति रोका गर्ने किनबेच तथा हस्तान्तरणमा रोक लगाउने जस्ता कार्यवाही पनि गरिने उल्लेख गरिएको छ। दिउँसो 2 बजेको वर्षङ्गी बुलेटिन अहिलेलाई सक्यो। आज 6:35 बजेको वर्षङ्गी समाचारमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि म र प्राविधिक मित्र जिलु विदा हुन चाहन्छु। रेडियो मर्सिङ्गी 95 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले सिन्दूर हाल्ने।
2: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपराइटर दीपक पौडेल। बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
11: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
12: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि

0: Bunnia. Extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
2: खाना पनि के खानु? के बिकासे चामल, केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्ग्यानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोपाइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।
8: बेसी सहरी खोलिब रेडियो मर्सिङ दु क्याले यो भाषारी कत्ते छाम कुए खैमु खोजिन तिङ अल्छ्यो
9: ए 26 नर तिसे गरी बालोटी र रेडियो मर्सिङ दिङ गेन ओ अल्छ्यो
10: क्यों यो आफै रेडियो मर्सिङ दु FM 95।

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला एकनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मी हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
1: आया मरे नि आमा आया नि आए।
7: के भयो दिदी तपाईलाई? सन्चो छैन कि कसो?
1: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ। कहिले काहीँ त सास फेर्नै गाह्रो।
7: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
1: जाने त भने बाबु खोइ कहाँ जाने होला है।
7: ल दिदी बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
8: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड सुगर प्रेसर छाती पेट हाडझोली नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
8: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
8: सम्पर्क फोन 9849068924 9845076780।
1: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन के तनाव दियो ए खुसी।
1: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
11: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099532।
6: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: California. Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसल 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज।

0: ए साईले घर बनाएर त लगभग सक्न आँटिसौ त
1: के सकिन्थ्यो दिदी अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ बल्ल बल्ल आँटेर बनाएको साँच्चै दिदी आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको थ्री स्टार अल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न त्यहाँ त अल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि
2: हजुर अल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्
3: थ्री स्टार अल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लामजुङ प्रोभाइडर मदन सुनार थप जानकारीको लागि सम्पर्क 98664-51901
4: पानी उमालेर पिउने मास्क लगाएर हिँड्ने तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी यो
5: चुरोट र मदिरा सेवन त मेरो शोख हो नि
4: यसलाई शोख नमान्नु साथी सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग उच्च रक्तचाप दीर्घ श्वास प्रश्वास रोग मधुमेह क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्
5: ए हो र
4: त्यति मात्र होइन साथी शारीरिक रूपमा निष्क्रिय रहनु नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्
5: बाप्रे यति धेरै जोखिम
4: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन् तर तपाईँ मास्क लगाउनुहुन्छ राम्रो बानी हो
6: सुर्तिजन्य पदार्थ र मदिराको सेवन नगरौं गुलियो नुनिलो तथा चिल्लो कम खाऊ शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
7: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
8: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
7: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
9: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 98560-46662
10: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
11: जय श्री राम जय श्री राम
12: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र
11: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि
12: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ
11: हो नि बाबु त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र
12: हो नि भाउजू
13: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने
14: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
13: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
14: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने
13: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने
14: प्रोपाइटर सुनिल विश्वकर्मा जय श्री राम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट ब्याङ्क नजिकै लम्चुङ
15: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065-58074

0: California.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
5: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058260

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
3: जिल्ला प्रहरी कार्यालय लम्सुङको अनुरोध।
4: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौं।
3: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
4: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
3: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
4: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
3: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
4: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लम्जुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 MHz।
2: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
2: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
2: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लम्चुङ। सम्पर्क फोन 0664021123, 4021224, मोबाइल 9841454848।

0: Pennsylvania.
1: Extreme energy drink.
2: आमा, म पर्छु नि है अर्डर के गर्छस् म बेग गर्छु
3: अन्नपूर्ण चलचित्र मन्दिर बेस शहरमा यही साउन एक गते शुक्रबारदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली
4: तिमीले पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा
5: बनाना आई लभ यू
3: समय मध्याह्न 12 बजे दिउँसो 3 बजे र साँझ

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: मेरो छोरालाई बाख्रा नलाएर तँ स्कुल जाने, तँलाई स्कुल नजा भने हैन, तँलाई सोनी म।
2: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497-38798।
3: मेरो लागि लड्नु पर्ने थियो, त्यो बेलामा त लड्नु भएन, अब लडेर के गर्नुहुन्छ।

र फर्किए च्याउ खोज्दै गर्दा बाटो बिर्सिएको भनाई। नेपालको कृषि खाद्य प्रणाली सुदृढीकरणको लागि चिनिया सहयोगमा नयाँ परियोजना शुरू। प्रविधि हस्तान्तरण र ज्ञान आदान प्रदानबाट कृषकको क्षमता अभिवृद्धि गर्ने लक्ष्य। अमेरिका इरान द्वन्द चर्किँदा कच्चा तेलको मूल्य एक महिना यताकै उच्च बिन्दुमा। ब्रेन्ट क्रूडको मूल्य 3% बढेर प्रति ब्यारेल $90 नाग्यो। र विश्व फुटबलमा स्पेनको वर्चस्व 5 वर्षमा 16 उपाधि। नेपाल खबरमा अब पूरा खबर। जल तथा मौसम विज्ञान विभाग

0: जवान खोलामा खसेको पहिरो पन्छाएपछि गाड़ी चल्न थालेका छन्। बाढ़ी र पहिरोको कारण देशका विभिन्न ठाउँमा 8 प्रमुख राजमार्ग अवरूद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार मेची अरणीको र पृथ्वी राजमार्ग केही सड़क खण्डमा त्यस्तै दिक्तेल भोजपुर मध्य पहाड़ी सड़क बीपी राजमार्ग र कान्ति लोकपथमा पहिरो र बाढ़ीको जोखिमका कारण गाड़ी चलेका छैनन्। वर्षा जारी रहेकाले बाढ़ी पहिरोको जोखिम अझै कायम रहेको प्रहरीले जनाएको छ। सम्भावित शास्ति र जोखिमबाट बच्न यात्रा गर्नु अघि अनिवार्य रूपमा सड़कको पछिल्लो अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गरेको छ। शुक्लाफाटा राष्ट्रिय निकुञ्जभित्र हिजो दिउँसोदेखि सम्पर्कविहीन भएका 14 महिला सकुशल घर फर्किएका छन्। उनीहरूलाई खोज्न प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीनवटै सुरक्षा निकायका टोलीहरूलाई एकीकृत रूपमा परिचालन गरेकोमा आज दिउँसो उनीहरू आफै सम्पर्कमा आएका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी दिनुभयो। उहाँका अनुसार हराएर फर्किएका सबैजनालाई प्रशासन कार्यालयको टोलीले घरमै पुगेर भेटेको छ। जंगल निकै ठूलो भएकाले सुरक्षाकर्मीहरूले खोजी कार्यमा ड्रोन प्रयोग गर्ने तयारी गरे रहेका बेला महिलाहरू भने आफै घर फर्किएका हुन्। फर्किएका महिलाहरूका अनुसार च्याउ खोज्दै गर्दा उनीहरूले बाटो भुलेका थिए। रातभर जंगलमै बसेकामा उज्यालो भएपछि बाटो पहिल्याएर फर्किएको उनीहरूको भनाई छ। उनीहरू हिजो बिहान च्याउ खोज्न निकुञ्जमा पसेका थिए। कसैसँग पनि मोबाइल नरहेका 14 राति अबेरसम्म घर नफर्किएपछि आफन्तले निकुञ्जमा जानकारी गराएका थिए। हराएका 14 9 एकै परिवारका हुन्। यस्तै शुक्लाफाटा क्षेत्रको बेलडाँगीमा हिजै हराएका 3 भने हिजो बेलुका नै फेला परेका थिए। सम्पर्क भएका सबै महिलाहरू चौधरी र दलित समुदायका सदस्य हुन्। उनीहरू सबै खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका छन्। चिनिया सरकारको आर्थिक सहयोगमा नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजना शुरू भएको छ। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्य लिएको परियोजनाको आज काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले शुभारम्भ गर्नुभएको हो। उहाँले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चीनको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ कोअपरेशन फण्ड मार्फत सञ्चालन हुने यस परियोजनामा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारको समन्वय एवं साझेदारी रहनेछ। कृषि क्षेत्र नेपालको सामाजिक आर्थिक विकास, खाद्य सुरक्षा र गरीबी निवारणको मुख्य आधार रहेको उल्लेख गर्दै राजदूत माओमिङले विगतमा खोकनाको तरकारी तालिम केन्द्र, झापाको मत्स्यपालन र चितवनको हाइब्रिड धान खेतीले नेपालको उत्पादकत्व बढ़ाएको स्मरण गराउनुभयो। प्रविधि हस्तान्तरण, तालिम र ज्ञान आदान प्रदानबाट कृषकको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको यो परियोजनाले सन् 2030 दिगो विकास लक्ष्य हासिल गर्न र नेपाल चीन सम्बन्धलाई थप प्रगाढ़ बनाउन सहयोग पुग्ने विश्वास लिएको छ। वर्षातको समयमा खेतमा काम गर्दा आँखामा चोटपटक र हिलो पर्न सक्ने भन्दै चिकित्सकहरूले आँखा जोगाएर काम गर्न सुझाव दिएका छन्। चितवनको भरतपुर आँखा अस्पतालमा अहिले दैनिक आउने बिरामी मध्ये झण्डै 30% बिरामी खेतमा काम गर्दा उत्पन्न समस्या लिएर आउने गरेको भन्दै सजग रहन आग्रह गरिएको हो। अस्पतालका निर्देशक डाक्टर पुष्पा गिरी श्रेष्ठका अनुसार दैनिक झण्डै 1500 बिरामी बहिरंग सेवा लिन अस्पताल र मातहतका केन्द्रहरूमा पुग्ने गरेकामा मुख्य रूपमा धानका लागि खेत तयार गर्दा र रोप्दा हिलो आँखामा पसेर आउने बिरामी छन्। यस्तै हिलो परेको टाउकोमा पानी पर्दा आँखामा छिरेर समस्या हुने गरेको छ। हिलो छिरेको आँखालाई मिसेपछि नानीमा संक्रमण भएर बिरामीहरू आउने गरेका उहाँले बताउनुभयो। असार र साउन महिनामा यस्ता समस्या लिएर धेरै बिरामी आउने गर्दछन्। आँखामा समस्या भइहालेमा तत्काल नजिकको आँखा उपचार केन्द्र वा अस्पतालमा जान उहाँले सुझाव दिनुभएको छ। आफू खुसी औषधि प्रयोग गरेका कारण 5% हाराहारी बिरामीहरूमा घाउ बढ़ेर अल्सर समेत हुने गरेको उहाँले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
2: जमिनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन

0: क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556-94-333-493-555।
4: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। नेपालमा बाल यौन दुराचारको सजाय काटेर स्वदेश फर्किएको एक अमेरिकी नागरिकलाई अमेरिकाकै संघीय अदालतले पनि दोषी ठहर गरेको छ। 58 वर्षीय केर्नेथ जोसेफ कोम्सलाई अमेरिकी न्याय विभागले नेपालमा गरेको त्यही कसुरमा दोषी ठहर गरेको हो। विदेशी बाल यौन दुराचारीलाई बालक उपलब्ध गराउने गिरोहमा संलग्न रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई 2073 सालमा काठमाडौँको ठमेलबाट पक्राउ गरेको थियो। जिल्ला अदालत काठमाडौँको फैसला अनुसार नेपालमा 9 वर्षको कैद सजाय भुक्तान गरी अमेरिका फर्केका उनलाई त्यहाँको कानून प्रवर्तन निकायले 2025 सेप्टेम्बरमा पुनः पक्राउ गरेको थियो। हिरासतमै रहेका कोम्स विरूद्ध आउँदो सेप्टेम्बर 28 अमेरिकी अदालतले सजाय सुनाउने अमेरिकी न्याय विभागले जनाएको छ। अब विदेशको खबर। अमेरिका र इरान बीच बढ़दो सैन्य तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिना यताकै उच्च बिन्दुमा पुगेको छ। आज ब्रेन्ट क्रूड तेलको मूल्य 3% बढ़ेर प्रति ब्यारेल $90 भन्दा माथि पुगेको छ। यो मूल्य गएको जून 11 यताकै सबैभन्दा धेरै हो। गएको हप्तादेखि अमेरिका र इरान बीचको सैन्य द्वन्द चर्किएपछि स्ट्रेट अफ हर्मुज जलमार्गमा अवरोध आउन सक्ने चिन्ताले कच्चा तेलको मूल्य बढ़ेको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिकाले इरानी सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरिरहेको छ भने इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी र साझेदार राष्ट्रका सैन्य सम्पत्तिमाथि जवाफी आक्रमणलाई निरन्तरता दिएको छ। मध्यपूर्व युद्धको सम्भावित प्रभावको मूल्याङ्कन गरिरहेका लगानीकर्ताका कारण एसियाली शेयर बजारमा मिश्रित कारोबार भएको छ। सेबीच भू राजनीतिक तनावका बावजूद अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य 0.40% घटेको छ भने चाँदीको मूल्य 1% बढ़ेको छ। अब खेल खबर। 2 वर्ष अघि बर्लिनमा युरोपेली च्याम्पियन बनेको स्पेनले गैराती अमेरिकाको न्यू जर्सीमा भएको फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनालाई 1-0 गोलले हराउँदै विश्व फुटबलमा वर्चस्व कायम राखेको छ। स्पेनले दोस्रो पटक विश्वकप उपाधि जितेको छ। स्पेन पुरूष र महिला दुवैतर्फ एकैसाथ विश्व विजेता बन्ने पहिलो देश पनि बनेको छ। 2023 अस्ट्रेलियाको सिडनीमा भएको महिला विश्वकपको फाइनलमा स्पेनले इंग्ल्याण्डलाई 1-0 पराजित गरेको थियो। पछिल्ला 5 वर्षमा स्पेनले उमेर समूहदेखि राष्ट्रिय टोलीसम्मका गरी 16 विश्व तथा अमेरिकी उपाधि युरोपेली उपाधि जितेको छ, जसमा महिला टोलीका 11 र पुरूष टोलीका 5 उपाधि रहेका छन्। प्रशिक्षक लुइस डेला फुएन्तेको नेतृत्वमा अहिले स्पेनी फुटबलको स्वर्णिम युग चलिरहेको छ। विश्लेषकहरू आइरहेका नयाँ खेलाड़ी र व्यवस्थापकीय कुशलताका कारण फुटबलमा स्पेनको भविष्य उज्जवल देखिने विश्वास गर्छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। आज पनि ससाना नदीमा आकस्मिक बाढ़ीको जोखिम उच्च, यात्रा गर्नु अघि बाटोको अवस्था बुझ्न प्रहरीको आग्रह। शुक्लाफाटा राष्ट्रिय निकुञ्जभित्र हराएका 14 महिला आफै घर फर्किए, च्याउ खोज्दै गर्दा बाटो बिर्सिएको भनाई। नेपालको कृषि खाद्य प्रणाली सुदृढीकरणका लागि चिनिया सहयोगमा नयाँ परियोजना शुरू, प्रविधि हस्तान्तरण र ज्ञान आदान प्रदानबाट कृषकहरूको क्षमता वृद्धि गर्ने लक्ष्य। अमेरिका इरान द्वन्द चर्किँदा कच्चा तेलको मूल्य 1 महिना यताकै उच्च बिन्दुमा, ब्रेन्ट क्रूडको मूल्य 3% बढ़ेर प्रति ब्यारेल $90 नाग्यो, र विश्व फुटबलमा स्पेनको वर्चस्व 5 वर्षमा 16 उपाधि।
5: सर्वसुलभ आवास कर्जा
6: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
5: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
6: विशेषताहरू, ₹2 करोड़सम्मको कर्जा सुविधा।
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
5: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01 5 97 12 22 मा सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
8: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
9: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
10: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
11: साली नदीको शिर,
12: मणि चूडको काख,
11: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
12: शान्ति र आनन्दको अनुभूति,
11: भीडभाडबाट टाढा,
12: शहरबाट नजिकै,
11: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
12: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
13: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841549481। वेबसाइट झुले.com.np।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। आज साउन महिनाको पहिलो सोमबार पशुपतिनाथ सहित देशभरका शिवालयहरूमा भक्तजनहरूको भीड़ लागेको छ। पशुपतिनाथमा बिहानदेखि चारवटै ढोका खोलिएका छन्। दिउँसो पनि भीड़ उत्तिकै छ। वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरूका लागि धार्मिक तथा सांस्कृतिक रूपमा विशेष महत्व मानिने साउनको पहिलो सोमबार आज देशभरका विभिन्न शिवालयहरूमा भक्तजनको उल्लेख्य उपस्थिति छ। काठमाडौँको पशुपतिनाथ मन्दिर, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वरका साथै देशभरका प्रमुख शिव मन्दिरहरूमा पूजा अर्चना गर्नेहरूको लामो लाइन लागेको छ। धार्मिक विश्वास अनुसार साउनको सोमबार व्रत बसी शिवको पूजा गर्नाले पारिवारिक सुख, शान्ति र मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ। विशेष गरी महिलाहरूले हरियो वस्त्र र श्रृंगारमा सजिएर श्रद्धापूर्वक यो पर्व मनाउने गर्दछन्। काठमाडौँको त्रिपुरेश्वरमा रहेको विश्व निकेतन माध्यमिक विद्यालयमा स्मार्ट क्लासरूम तथा विद्यार्थी वैज्ञानिक अनुसन्धान शिव विकास कार्यशाला शुरू भएको छ। यसैले विकास बैंक एडीबी र हुवावे नेपालको सहकार्यमा यो कार्यक्रम सञ्चालनमा ल्याएको हो। शिक्षामा डिजिटल प्रविधिको प्रयोग बढ़ाएर गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले शुरू गरेको यो परियोजनाले देशभर स्मार्ट शिक्षाको अवधारणा विस्तार गर्न नमूनाको रूपमा काम गर्नेछ। यस परियोजना अन्तर्गत काठमाडौँ उपत्यका बाहिरका र दुर्गम क्षेत्रका विद्यालयहरूलाई विश्व निकेतनसँग डिजिटल माध्यमबाट जोड़िन्छ। उच्च अदालत पाटनले गएको आर्थिक वर्ष 2082-83 11,468 मुद्दा फर्सुट गरेको छ। अदालतमा कुल लगत 16,139 मुद्दा रहेकामा 11,468 फर्सुट भएको हो। न्यायालयले 2 वर्ष नआएका र 18 महिना नआएका मुद्दा शून्यमा झार्न सफल भएको छ। यस्तै 1 वर्ष नआएका 353 मुद्दा रहेका छन्। मुख्य न्यायाधीश लालबहादुर कुँवरले न्यायपालिकाको 5 पञ्चवर्षीय रणनीतिक योजना अनुसार 18 वर्ष मुनिका मुद्दा शून्यमा झार्न सफल भएको जिकिर गर्नुभयो। विकास निर्माण र राजस्व असुलीका मुद्दालाई विशेष प्राथमिकता दिएको उहाँको भनाइ छ। उच्च अदालत पाटनले चालू आर्थिक वर्षमा 740 थान मुद्दा फर्सेट गरेको र 1 वर्ष नआएका थुनुवा मुद्दा 12 थान मात्रै बाँकी रहेको जनाएको छ। काठमाडौँको नयाँ बस पार्कमा रहेको गेस्ट हाउसमा एकजना युवतीको हत्या गरेको अवस्थामा शव भेटिएको छ। गेस्ट हाउस संचालकले कोठाभित्र गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले कोठामा खोजी गर्दा कैलालीको धनगढ़ी उपमहानगरपालिकाकी 25 वर्षीय निशा सुनारको शव फेला परेको हो। शव त्रिवेशी चिन्ह अस्पतालमा राखेको र हत्यामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। र भक्तपुरको श्रीविनायक नगरपालिका वडा नम्बर 8 चुकु पुलबाट स्कूटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको मरेन गाउँपालिका 4 घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने 31 वर्षका माइती सिंह स्याङतन रहेका छन्। साउन 1 गते राति बागमती प्रदेश 02/064/68 नम्बरको स्कूटर हराएको भन्ने पीड़ितको उजुरीका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटेको टोलीले स्याङतनलाई श्रीविनायक नगरपालिका 1 सल्लाहकारीबाट चोरी भएको स्कूटर सहित पक्राउ गरेको हो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज पनि ससाना नदीमा आकस्मिक बाढ़ीको जोखिम, बाढ़ी र पहिरोका कारण विभिन्न मुख्य राजमार्गमा अवरोध, यात्रा गर्नु अघि बाटोको अवस्था बुझ्न आग्रह। आज साउन महिनाको पहिलो सोमबार पशुपतिनाथ सहित देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो र काठमाडौँको विश्व निकेतन माविमा विद्यार्थी वैज्ञानिक अनुसन्धान स्थित विकास कार्यशाला शुरू। अहिलेलाई चार बन्ज्याङभित्रको खबर यति नै। बेलुका छ बजी नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9843383518, 9843383518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मरमत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मरमत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: California.
1: Extreme energy drink.
2: बिस्तारै बिस्तारै लु बिस्तारै जानु ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त छुँदा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ महिला
3: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर सात लमजुङ
3: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-7465
3: नोट फलसिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245375475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Liponia.
1: Extreme energy drink.
2: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
4: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
5: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
5: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
4: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
5: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
4: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
5: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
4: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
5: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
4: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
5: मासिक एकाइ परीक्षाको व्यवस्था,
4: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
5: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
4: GPA 3.6024 सम्म 100% छात्रवृत्ति,
5: GPA 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
4: GPA 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
5: थप जानकारीका लागि
4: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 98460-74553, 98560-45875, 98460-85791 र 98460-83862।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 चिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-46257 र 98400-67787।
8: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 066-520-152
1: मोबाइल 97460-00-454
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै बुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् बुलाकी फ्रेस हाउस बेसी शहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 98568-28186 फोन 066-520-293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: Mia?
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461 26 344 98461 26 344

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोखतौल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो यता कता पाइन्छ होला
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
3: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोपाइटर दिलीप श्रेष्ठ
4: एएस किचन हाउस बेसी सह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
0: थप जानकारीको लागि सम्पर्क 9856744486
5: आमा म पढ्छु नि है पढेर के हर्छेस म बिहे गर्छु
4: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहरमा यही साउन 1 गते शुक्रबारदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली
6: तिमीले पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा
7: बनाना आई लव यू
8: ए गौथली
4: समय मध्याह्न 12 बजे दिउँसो 3 बजे र साँझ 6 बजे

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठा, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला। अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97 4 97 38 798।
1: मेरो लागि लड्नु पर्ने थियो, त्यो बेलामा त लड्नु भएन, अब लडेर के गर्नुहुन्छ?

0: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
1: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
0: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
1: अब यो फोहोर के गर्ने त?
0: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
1: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ, अबदेखि म सचेत भएँ।
2: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ, सफा गाउँ स्वस्थ जीवन।
3: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप इलाका कार्यालय भुजुङ।
4: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
5: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
4: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
5: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
6: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वास्थ्य।

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका 7 मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
3: एएस किचन हाउस, बेसी सहर नगरपालिका 7, एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856074486।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
0: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: ठिलाइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य, शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-21-083,
6: सम्पर्क मोबाइल नम्बर 98-5-13-375,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
8: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
7: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
8: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
9: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ, स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार, लमजुङ।
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
10: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
10: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।

0: सामाजिक सञ्जाल जी छ्यानले जाँचीमरी बुझीमरी ब्याङ्गै न आधिकारिक प्रोफाइल मात्र फललना खैबै बिनी लिङ्क खुल्दि भन्दा उइसु सुखन क्या खलो सुजित बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिको वेबसाइट ना URL चेक लना आक्षेपा घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो नुए तोय तारी शङ्ख लैदी विषया बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाई पनि त्यही जानुहोस् न
6: हाम्रा सेवाहरू एमएस पाइप फलाम अल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
4: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
7: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: me a extreme energy drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665 5370 वा 590 370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856 46 244।
4: हेलो, मर्सेङ्गदी FM 95 MHz

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका शैली तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल ऋषिसार नगरपालिका साथ लमजुङ सम्पर्क फोन 0665520209।
2: जय श्री राम जय श्री राम।
3: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र
2: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ
2: हो नि बाबु त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र
3: हो नि भाउजू
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
4: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने
1: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने
4: प्रोपाइटर सुनिल विश्वकर्मा जय श्री राम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लमजुङ
5: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 74।
6: के तपाईँले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ
7: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस् यसको मूल्य कसले चुकाइरहेको छ
6: खबरदार 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन गम्भीर सामाजिक अन्याय पनि हो
7: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
6: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन
7: यस्तो विवाह स्वत बदर हुन्छ
6: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ
7: तर कानून भन्दा पनि ठूलो कुरा बाल विवाहले बाल बालिकाको जीवन खोस्छ
6: बाल विवाहका गम्भीर असरहरू
7: बाल बालिकाको पढाइ अधुरो हुन्छ
6: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ
7: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ
6: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ
7: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ
6: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ
7: के हाम्रो पहिचान यही नै हो त
6: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ
7: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौ यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस् नेपाल प्रहरी सम्पर्क 100
6: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौं
8: बाल विवाह नगराउ बाल बालिकाको उज्ज्वल भविष्य सुनिश्चित गराउ
6: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश
9: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
9: अब जापान ट्राई होइन स्योर गरौं
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
9: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
6: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
9: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर भिसे सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
6: सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 98560602900
10: बिस्तारै जानु। ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
11: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
12: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ठोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ठोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
7: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ।
0: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
7: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74-065।
0: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
13: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुला तीव्र कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: नान्सी, घरबनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: केयर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850586780।
8: अनि तयो कागज केमा थियो वा? अँ झिल्काई, त्यो पर्सनल नम्बर ब्लक लैबी।
9: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसरी आएर ब्लक लैर खर्खाई।
8: अनि ब्याङ्क री?
9: ब्याङ्क री?
8: अँ चर चाहिँ तली लल पर्दी समलल पति न आफै नै मोबाइल नम्बर फेरिदिया बेर ब्लक तयार विषय आफै नै ब्याङ्क देवी जानकारी पिन परिम दे आफै नै ब्याङ्क खातै न जानकारी अरू नै योरी थोनी प्रज्ञा सचेत तल परिम
9: सतर्क तन ठगी तब्द क्या जोगी न
10: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
11: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
12: सुवर्ण अवसर, सुवर्ण अवसर।
13: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, विशर आर्ट, सेरा फिल्म हल चोक, लमजुङ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495940 98139942।
5: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ
9: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
8: थप जानकारी को लागि सम्पर्क 066-590-999 9847-69-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर स्वाद सानीमा बैंकको

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलामाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्र्याङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलामाई सटर एण्ड ग्रिल उद्योग, विशेषकर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: Estonia. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
2: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
4: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845132636 र 9840098261
6: हेलो मर्सेङ्गे FM 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जयबुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सारफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535475। विश्वास तपाईँको, सेवा हाम्रो।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन स्योर गरौ।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
10: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
11: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, गर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
12: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: रिबन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्सुन। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।

0: अकबरी सुनलाई नि हजुर कसिलाउनु पर्दैन।
1: कुनै पनि व्यक्ति वाद वा राजनीतिक सिद्धान्त देश भन्दा माथि हुँदैन। देश भन्नु ढुङ्गा र माटो, छहरा र पहरा, वन पाखा र खेतबारी मात्रै होइन। देश भनेको त मानिसको मनभित्र रहने उच्चतम आस्था र पवित्रतम भावना हो। हामी पनि नेपाली भएकोमा गर्व गर्नुपर्दछ। नेपाल हाम्रो आन मान र शान हो। नेपाल हाम्रो धर्म र इमान हो। नेपाल हाम्रो मुटुको ढुकढुकी र प्राण हो। भोलिको नेपालका कर्णधार आजका बालबालिका, किशोर र युवा पुस्ताका मनमा जातीय स्वाभिमान र नेपाल राष्ट्रप्रति सम्मानको भावना जगाउनु हाम्रो पहिलो र पुनित कर्तव्य हो। त्यसका लागि उनीहरूको सही चरित्र निर्माण गर्नु हाम्रो दायित्व हो। अनुशासित, मर्यादित, स्वच्छ, स्वस्थ, सबल र सुयोग्य नागरिक उत्पादन गर्ने दिशामा उनीहरूलाई पौरख र परिश्रमको महत्व बुझाउनु, आफ्ना र पराईलाई चिन्ने र देशभित्र र देश बाहिर रहेका बैरीहरूको पहिचान गर्ने दृष्टि प्रदान गर्नु, भाइ फुटे गंवार लुटे भन्ने उक्तिको अर्थबोध गराएर नेपाल आमाले आज भोग्नु परिरहेको दारूण बेठाको अनुभूति गर्न सक्ने क्षमता प्रदान गर्नु आजको पहिलो र अपरिहार्य आवश्यकता बनेको छ। प्रदीप बमजनले अकबरी सुन गीति संगालोमा समावेश गरेका सम्पूर्ण गीतहरूमा सिंगो नेपाल राष्ट्र, नेपाली गौरव, नेपाल आमाको छटपटी र उनको आर्त र करूण क्रन्दनको ज्यादै मर्मस्पर्शी अभिव्यक्ति प्रस्तुत भएका छन्। नेपालका अग्रपंक्तिका श्रष्टाहरूका शब्दावलीले सिंगारिएका गीतहरूलाई कालजयी बनाउने दिशामा प्रदीप बमजनले गरेका प्रयासहरूका पछाडि गीतकार, गायक र संगीतकार गोपाल योञ्जनसित रहेको अर्को दीर्घकालीन सम्बन्ध टटकारी देखा पर्दछ। तर संगीत सम्राट गोपाल योञ्जनको शैलीमा आफ्नो मौलिक सांगीतिक सोचलाई समेत बडो सफलतापूर्वक सम्प्रेषण गर्न सक्षम बमजनले अकबरी सुनको मूल्यांकन गर्ने सम्पूर्ण अभिभारा नेपाल, नेपालीत्व, नेपाली संस्कृति र नेपाली संगीतलाई माया गर्ने समादरणीय श्रोताहरू उपर नै छोडिदिएका छन्। हुन त अकबरी सुनलाई कसिपो लगाउनु कहाँ पर्छ र

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: क्योंदी एटीएम मोबाइल दे इंटरनेट बैंकिंग के गोप्य विवरण आ रही खाई बिले तो ही माध्यम क्या रे न्यो दे प्रे सली जानकारी री विषय न्यो कॉल पर दिमो चमई न्यो ठग दिल खामो बैंगर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषय बैंक दे नील पर दिमो न्यो तानी सतर्क तना ठजरे क्या बचेना सिद्धार्थ बैंगर क्या ले जन हितरी जारी संदेश
4: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई।
5: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
7: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
8: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
7: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
8: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
7: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
8: यस्तो विवाह स्वत बदर हुन्छ।
7: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
8: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
7: बाल विवाहका गम्भीर असरहरू,
8: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
7: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
8: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
7: बाल्यावस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
8: बाल विवाह, आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
7: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
8: के हाम्रो पहिचान यही नै हो त?
7: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
8: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
7: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौ। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: Mania.
1: Extreme energy drink.
2: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
3: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
2: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
3: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
4: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
5: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट

0: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: मर्सेंग एफएम 95 मेगाहर्ट्ज
3: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश केवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: पछिल्लो 24 घण्टामा विपदका 62 घटना, दुईजनाको ज्यान गयो। देशका धेरै ठाउँमा भइरहेको वर्षा पर्सि बुधबारदेखि कम हुने।
3: सार्वजनिक दिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय। दरबन्दी कटौतीपछि बढ़ी हुने कर्मचारीलाई प्रदेश र पालिकामा पठाउने।
4: पूँजी बजारका समस्या समाधानका लागि प्रधानमन्त्री शाहको प्रतिबद्धता। शेयर बजारमा उच्च वृद्धि, आज 41 अंकले बढ़ेपछि नेप्से 2700 बिन्दु भन्दा माथि।
3: बेलायतको प्रधानमन्त्रीमा एन्डी बर्नहम नियुक्त। राजनीतिक, आर्थिक र संस्थागत क्षेत्रका गम्भीर अवरोधहरूको सामना गर्नुपर्ने। भारतमा कक्रो जनता पार्टीद्वारा संसद भवनतर्फ मार्च गर्ने प्रयास।
4: र विश्वकपको उपाधि जितेपछि स्पेनमा खुशियाली। नयाँ ढाँचा, स्टारहरूको उदय र विश्वव्यापी आकर्षणका साथ 2026 विश्वकप, आधुनिक फुटबलको नयाँ मानक स्थापित।
5: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
6: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू, रु 2 करोड सम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। देशभर पछिल्लो 24 घण्टामा 62 विपदजन्य घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

0: घटना भएका प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ। हिजो र अस्ति देशका विभिन्न ठाउँमा वर्षासँगै बाढ़ी पहिरो डुबान जस्ता विपत्त घटना बढ़न सक्ने भन्दै प्राधिकरणले चेतावनी जारी गरेको थियो। यस्तै बाढ़ी पहिरोका कारण देशका विभिन्न ठाउँमा 9 प्रमुख राजमार्ग अवरूद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार पृथ्वी राजमार्ग सहित मेची अरणिको र पृथ्वी राजमार्गका केही खण्ड तथा दिक्तेल भोजपुर मध्य पहाड़ी सड़क बीपी राजमार्ग र कान्ति लोकपथमा पहिरो र बाढ़ीको जोखिमका कारण अवरूद्ध बनेका हुन्। पृथ्वी राजमार्गको चितवन र धादिङमा भएका अवरोधहरू हटाइएको छ। वर्षा जारी रहेकाले बाढ़ी पहिरोको जोखिम अझै कायम रहने प्रहरीले जनाएको छ। सम्भावित शास्त्रीय जोखिमबाट बस्न यात्रा गर्नु अघि अनिवार्य रूपमा सड़कको पछिल्लो अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गरेको छ।
1: यसैबीच पछिल्लो 24 घण्टामा सुदूरपश्चिम र कर्णालीको पहाड़ी क्षेत्रका केही ठाउँमा बाहेक देशका धेरै ठाउँमा पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो 24 घण्टामा देशका 1414 वर्षामापन केन्द्रमध्ये 372 केन्द्रमा वर्षा भएको छ। यो अवधिमा नेपालभर औसत 11.7 मिलिमिटर वर्षा मापन गरिएको छ। पछिल्लो 24 घण्टामा कपिलवस्तुको पथरकोटमा सबैभन्दा धेरै 167 मिलिमिटर वर्षा मापन भएको छ। यसैबीच जल तथा मौसम विज्ञान विभागले जुलाई महिनामा देशभर औसत भन्दा कम वर्षा मापन भएको जनाएको छ। जुलाई महिनामा औसत 558.8 मिलिमिटर वर्षा हुनुपर्नेमा आज जुलाई 20 तारीकसम्म 304.30 मिलिमिटर वर्षा मापन भएको छ। विभागका अनुसार पर्सि बुधबारदेखि वर्षा कम हुँदै जानेछ। अहिले मनसूनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकोले देशभर वर्षा भइरहेको विभागका वरिष्ठ मौसमविद मीन कुमार अरियालले जानकारी दिनुभएको छ। उहाँका अनुसार आज र भोलि देशका विभिन्न ठाउँमा वर्षा भए पनि बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने सम्भावना छ। आज राति मध्य प्रदेश कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका धेरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। विभागका अनुसार कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका 1-2 ठाउँमा राति मुसलधारे वा आरीघोप्टेसम्मको वर्षा हुन सक्नेछ। ती क्षेत्रमा बाढ़ी पहिरो डुबान तथा गेग्रान बहावको जोखिम रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
0: वर्षातको समयमा खेतमा काम गर्दा आँखामा चोटपटक र हिलो पर्ने भन्दै चिकित्सकहरूले आँखा जोगाएर काम गर्न सुझाव दिएका छन्। चितवनको भरतपुर आँखा अस्पतालमा अहिले दैनिक आउने बिरामी मध्ये झण्डै 30% बिरामी खेतमा काम गर्दा उत्पन्न समस्या लिएर आउन थालेको भन्दै सजग रहन डाक्टरहरूले आग्रह गरेका हुन्। अस्पतालका निर्देशक डाक्टर पुष्पागिरी श्रेष्ठका अनुसार दैनिक झण्डै 1500 बिरामी बहिरंग सेवा लिन अस्पताल र माथाका केन्द्रहरूमा आउने गरेकामा मुख्य रूपमा धानका लागि खेत तयार गर्दा र रोप्दा हिलो आँखामा पसेर आउने बिरामी रहेका छन्। यस्तै हिलो परेको टाउकोमा पानी पर्दा आँखामा हिलो छिरेर समस्या हुने गरेको छ। हिलो छिरेको आँखालाई मिसेपछि नानीमा संक्रमण भएर बिरामीहरू आउने गरेका उहाँले बताउनुभयो। असार र साउन महिनामा यस्ता समस्या लिएर धेरै बिरामी आउने गर्दछन्। आँखामा समस्या भइहालेमा तत्काल नजिकको आँखा उपचार हुने केन्द्र वा अस्पतालमा जान उहाँले सुझाव दिनुभयो। आफू खुशी औषधि प्रयोग गरेका कारण 5% हाराहारी बिरामीमा घाउ बढेर अल्सर समेत हुने गरेको उहाँको भनाई छ।
1: भारतले पहिलो पटक डेंगी विरूद्धको खोपलाई स्वीकृति दिएको छ। भारतको औषधि नियामक निकायले जापानी कम्पनी ताकेदा बायो फार्मास्युटिकल्सले उत्पादन गरेको क्यू डेंगा खोपलाई प्रयोगको अनुमति दिएको हो। यो खोप 4-60 वर्ष उमेर समूहका व्यक्तिहरूलाई दिन सकिनेछ। पहिले डेंगी भएका वा नभएका दुवै अवस्थाका मानिसहरूले कुनै परीक्षण बिनै यो खोप लगाउन पाउनेछन्। क्यू डेंगा डेंगी भाइरसका 4 सेरोटाइप विरूद्ध प्रभावकारी मानिएको छ। 3 महिनाको फरकमा छालामुनि 2 दिइने यो खोपले डेंगी संक्रमण र अस्पताल भर्ना हुनुपर्ने जोखिमबाट उच्च सुरक्षा दिने क्लिनिकल परीक्षणले देखाएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले समेत सिफारिश गरेको यो खोप विश्वका 43 भन्दा बढ़ी देशहरूमा स्वीकृत भइसकेको छ। नेपालमा पनि वर्षेनी डेंगीको प्रकोप आइरहने भएकोले भारतमा हुन लागेको प्रयोगलाई चासोका साथ हेरिएको छ।
0: शुक्लाफाटा राष्ट्रिय निकुञ्जभित्र हिजो दिउँसोदेखि सम्पर्कविहीन भएका 14 महिला सकुशल घर फर्किएका छन्। उनीहरूलाई खोज्न प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीनवटै सुरक्षा निकायका टोलीहरूलाई एकीकृत रूपमा परिचालन गरेकोमा आज दिउँसो आफ्नै सम्पर्कमा आएका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी दिनुभयो। उहाँका अनुसार हराएर फर्किएका सबैजनालाई प्रशासन कार्यालयको टोलीले घरमै गएर भेटेको छ। जंगल निकै ठूलो भएकाले सुरक्षाकर्मीहरू

0: खोजी कार्यमा ड्रोन प्रयोग गर्ने तयारी गरिरहेका बेला महिलाहरू आफै घर फर्किएका हुन्। फर्किएका महिलाहरूका अनुसार च्याउ खोज्दै गर्दा उनीहरूले बाटो भूलेका थिए। रातभर जंगलमै बसेकामा उज्यालो भएपछि बाटो पहिल्याएर फर्किएका हुन्। उनीहरू हिजो बिहान च्याउ खोज्न निकुञ्जमा पसेका थिए। कसैसँग पनि मोबाइल नरहेका 14 जना राति अबेरसम्म घर नफर्किएपछि आफन्तले निकुञ्जमा जानकारी गराएका थिए। हराएका 14 मध्ये 9 जना एकै परिवारका हुन्। यस्तै शुक्लाफाटा क्षेत्रको बेलनागीमा हराएका 3 जना भने हिजै फेला परेका थिए। सम्पर्क विहीन महिलाहरू चौधरी र दलित समुदायका सदस्य हुन्। उनीहरू सबै खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका छन्।
1: सरकारले सार्वजनिक विधालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा 4 सदस्यीय कार्यदल गठन गर्ने भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा आज बसेको सचिवहरूको बैठकले शनिबार र आइतबार 2 दिन विदा दिन थालेपछि साविकमा रहेका अरू सार्वजनिक विधाको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलले 15 दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने मुख्य सचिव कार्कीले हस्ताक्षर गर्नुभएको 22 बुधे निर्णयमा उल्लेख छ। बैठकले धेरै पुराना असान्दर्भिक र कार्य सम्पादनमा बाधा पुर्याउने खालका कानूनलाई खारेज गर्नका लागि सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढ़ाउने निर्णय पनि गरेको छ। यस्तै बैठकले दरबन्दी कटौतीपछि बढ़ी हुने कर्मचारीहरूलाई आवश्यकता अनुसार संघीय प्रदेश र पालिकामा पठाउने निर्णय पनि गरेको छ। नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेपछि स्वीकृत भएका दरबन्दीहरूमा कर्मचारीहरूको मिलान गर्ने र बढ़ी हुने कर्मचारीहरूलाई अभाव भएका ठाउँमा पठाउने निर्णय गरेको हो। सचिवहरूले मालपोत र नापीका सेवाहरूलाई पालिकामा हस्तान्तरण गर्ने कामलाई तीव्रता दिने र त्यसका लागि संघीय मामिला मन्त्रालयले पालिकाको संस्थागत र प्राविधिक क्षमता बढ़ाउने निर्णय पनि गरेका छन्। जस जनसम्पर्क बढ़ी हुने कार्यालयहरूको सेवालाई सहज सरल र बिचौल्यामुक्त बनाउने प्रतिबद्धता सहित कर्मचारीहरूले निवेदन र उजुरी लेख्न नजान्ने सेवाग्राहीलाई सघाउनु पर्ने निर्णय पनि सचिवहरूको बैठकले गरेको छ। बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भए यता पहिलो पटक सचिवहरूको बैठक बसेको हो।
0: सीधा कुरा प्रष्ट विचार यो हो। उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
3: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रणालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
2: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन सञ्चालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
3: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
2: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ़ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप, मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिङ पूरा गर्ने प्रतिबद्धता।
3: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढ़ी, दिपायल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
2: आवेदन दिनको लागि peopletopeople.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारम सँगै अपलोड गर्नुहोस्। जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिङशिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्, साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नभर्ने गरी उत्प्रेरणा पत्र।
3: आवेदन समय अवधि 2083 श्रावण 8 गते दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-739 वा 01-54-739 मा सम्पर्क गर्न सक्नुहुनेछ।
4: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333-493-555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पछिल्लो 24 घण्टामा विगतका 62 घटना, दुईजनाको ज्यान गयो, पर्सि बुधबारदेखि पानी पर्न कम हुने, वर्षातको समयमा खेतमा काम गर्दा आँखामा चोटपटक लाग्न सक्ने भएकोले सावधानी अपनाउन डाक्टरको सुझाव, भारतले पहिलो पटक डेंगी विरूद्ध खोपलाई स्वीकृति दियो, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र हिजोदेखि सम्पर्कविहीन भएका 14 जना महिला सकुशल घर फर्किए, सार्वजनिक विधा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय लगायत खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाहले पूँजी बजारको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज सिंहदरबारमा पूँजी बजार, पत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको हो। आवश्यक नीति निर्माणसँगै बजारका समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै प्रधानमन्त्री शाहले यो बजार मार्फत लगानी वृद्धि, रोजगारी सृजना र राजस्वमा योगदान पुग्नुपर्ने बताउनुभयो। झण्डै 1 घण्टा चलेको प्रधानमन्त्रीसँगको बैठकमा धितपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले आईपीओ निष्कासन प्रक्रियामा सुधार, प्रभावकारी नियमन लगायत विषयमा जानकारी गराउनु भएको थियो। यस्तै नेप्सेका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर्स एसोसिएशनका पूर्व अध्यक्ष प्रियराज रेग्मी गरी तीनै पक्षको कुरा सुनेपछि प्रधानमन्त्री शाहले पूँजी बजारको विकासका लागि सरकार लागि परेकोले आवश्यक सुझाव दिन र ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छलफलमा सहभागीहरूले बताएका छन्।
0: यसैबीच शेयर बजार लगातार 5 औं कारोबार दिन बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 41.70 अंकले बढ़ेर 2719.24 बिन्दुमा पुगेको छ। 5 कारोबार दिनमा निफ्टी 149 अंकले बढ़ेको छ। आज म्यूचुअल फण्ड बाहेक सबै समूहको उपसूचक बढ़ेकामा उत्पादन तथा प्रशोधन समूह 3.21 तथा जलविद्युत र अन्य समूह 2.5% भन्दा धेरैले उकालो लागेको छ। आज 239 कम्पनीको शेयर बढ़ेकामा 30 घटेको छ। यस्तै 5 कम्पनीको शेयर भने घटबड भएको छैन। आज निफ्टीसँगै कारोबार रकम पनि बढ़ेको छ। गएको शुक्रबार 4.57 अर्ब रूपियाँ कारोबार भएकोमा आज 343 कम्पनीका 1.22 करोड़ किता शेयर 5.51 अर्ब रूपियाँमा किनबेच भएको छ।
1: चिनिया सरकारको आर्थिक सहयोगमा नेपालमा कृषि खाद्य प्रणालीको सुदृढ़ीकरण परियोजना शुरू भएको छ। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ़ बनाउने उद्देश्य लिएको परियोजनाको आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले शुभारम्भ गर्नुभएको हो। उहाँले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। चीनको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ कोअपरेशन फण्ड मार्फत सञ्चालन हुने यस परियोजनामा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारको समन्वय एवं साझेदारी रहनेछ। कृषि क्षेत्र नेपालको सामाजिक आर्थिक विकास, खाद्य सुरक्षा र गरीबी निवारणको मुख्य आधार रहेको उल्लेख गर्दै राजदूत माओमिङले विगतमा खोकनाको तरकारी तालिम केन्द्र, झापाको मत्स्यपालन र चितवनको हाइब्रिड धान खेतीले नेपालको उत्पादकत्व बढ़ाएको स्मृति गराउनुभयो। प्रविधि हस्तान्तरण, तालिम र ज्ञान आदान प्रदानका माध्यमबाट कृषकको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको यो परियोजनाले सन् 2030 सम्मको दिगो विकास लक्ष्य हासिल गर्न र नेपाल चीन सम्बन्धलाई थप प्रगाढ़ बनाउन सहयोग पुग्ने विश्वास लिएको छ।
0: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकारहरू प्रत्यपक्षविहीन बन्न नहुने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति शर्माले प्रदेश सरकार गठन र सञ्चालनका क्रममा लोकतान्त्रिक मूल्य मान्यता र संविधानको मर्मलाई ख्याल गर्नुपर्नेमा जोड़ दिनुभयो। शर्माले पछिल्लो समय प्रदेश सरकारहरूमा सत्ता साझेदार दलहरूबीच केही समस्या देखिएको स्वीकार गर्दै ती विषयमा आन्तरिक संवाद र अभ्यासहरू भइरहेको जानकारी दिनुभयो। कुनै पनि प्रदेश सभा प्रतिपक्षविहीन बन्न नहुने कांग्रेसको स्पष्ट बटम लाइन रहेको र संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका दलहरूले प्रतिकूल परिस्थितिमा पनि यसको मूल मर्मलाई उल्लंघन गर्न नहुने उहाँले जिकिर गर्नुभयो। उहाँले प्रदेशमा देखिएका वर्तमान समस्यालाई राजनीतिक संवाद मार्फत हल गर्ने बताउनुभयो। नेपाली कांग्रेसले मात्र चाहेर सबै कुरा नहुने उल्लेख गर्दै उहाँले अरू राजनीतिक दलहरूको आत्मसम्मान र सह अस्तित्वलाई स्वीकार गर्दै साझा सहमतिको आधारमा प्रदेश सरकारबारे अन्तिम

0: पछि 8 बजेसम्म दर्शनका लागि पशुपतिका ढोका खुला रहने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरूका लागि धार्मिक तथा सांस्कृतिक रूपमा विशेष महत्व मानिने साउनको पहिलो सोमबार आज देशभरका विभिन्न शिवालयहरूमा बिहानैदेखि भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ। साउन महिना र सोमबारलाई शिवको उपासनाका लागि सबैभन्दा पवित्र समय मानिन्छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। बेलायतको प्रधानमन्त्रीमा एन्डी बर्नम नियुक्त हुनुभएको छ। 56 वर्षका बर्नम एक दशकमा बेलायतको 7 र समग्रमा 59 प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो। गएको शुक्रबार लिबरल पार्टीको नेता बन्नुभएको उहाँले आफ्नै दलका सर कियर स्टार्मरलाई विस्थापित गर्नुभएको हो। बकिङहम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चार्ल्सले एन्डी बर्नहमलाई नयाँ सरकार बनाउन आह्वान गर्नुभएको बीबीसीले जनाएको छ। यसअघि जून 22 तारीकमा सरकार र लिबरल पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गर्नुभएका स्टारमरले आज राजा चार्ल्सलाई बकिङहम दरबारमा भेट्दै औपचारिक रूपमा राजीनामा पत्र बुझाउनु भएको थियो। बेलायतका नयाँ प्रधानमन्त्री एन्डी बर्नहमले राजनीतिक आर्थिक र संस्थागत क्षेत्रका गम्भीर अवरोधहरूको सामना गर्नुपर्नेछ। उहाँका मुख्य चुनौतीहरूमा सुस्थ अर्थतन्त्र र उच्च जीवनयापनको लागत व्यवस्थापन गर्ने, सामाजिक हेरचाह जस्ता जीर्ण सार्वजनिक सेवाहरूमा सुधार गर्ने, विश्वव्यापी द्वन्दहरूको व्यवस्थापन गर्ने र सरकारी संयन्त्रमा वर्षौंदेखि कायम रहेको गतिरोध अन्त्य गर्ने कामहरू रहेका छन्।
0: भारतका शिक्षा प्रणालीमा सुधारको माग गर्दै कक्रो जनता पार्टी सीजेपीले गरेको आह्वानपछि आज हजारौं मानिसहरूले संसद भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। विद्यार्थी, अभिभावक, अभियानकर्मी तथा नेताहरू दिल्लीमा विरोध प्रदर्शन गर्न तोकिएको ठाउँ जन्तर मन्तरमा भेला भए। प्रदर्शन स्थलमा खटाइएका सयौंको संख्याका प्रहरी तथा अर्धसैनिक बलका सुरक्षाकर्मीहरू सीजेपीका समर्थकहरूलाई तितरबितर पार्न लाठीचार्ज तथा अश्रु ग्यास पनि प्रहार गरेका बीबीसीले जनाएको छ। सीजेपीको समर्थनमा 21 दिनदेखि अनशनमा बस्नुभएका अभियानकर्मी तथा शिक्षाविद सोनम वाङचुकलाई शनिबार सुरक्षाकर्मीहरूले बलपूर्वक अस्पताल लगेपछि तनाव बढ़ेको हो। उहाँले अस्पतालमा पनि अनशन जारी राख्नु भएको छ। पार्टी भनिए पनि सीजेपी कतै दर्ता भएको राजनैतिक संस्था भने होइन। प्रश्नपत्र बाहिरिने सहित परीक्षामा हुने अनियमितताको विरोध गर्न भएको मे महिनामा अनलाइन मञ्चमा व्यङ्ग्यात्मक आन्दोलनका रूपमा यो समूह अगाडि आएको थियो। त्यसपछि सीजेपीले ठूलो समर्थन पाएको छ। शिक्षा क्षेत्रमा देखिएको अनियमितताको जिम्मेवारी धर्मेन्द्र प्रधानले लिनुपर्ने र राजीनामा दिनुपर्ने माग सीजेपीका समर्थकहरूले गरेका छन्। भारतमा राजनैतिक विरोध प्रदर्शन हुनु सामान्य भए पनि केही वर्ष यता भारतको राजनैतिक सत्ता केन्द्र रहेको दिल्लीमा यसरी व्यापक विरोध प्रदर्शन हुने गरेको थिएन। प्रदर्शन स्थलमा अत्याधिक गर्मीका कारण केही मानिसहरू बेहोश भएका छन्।
1: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप 2026 को उपाधि जितेसँगै स्पेनमा खुशियाली छाएको छ। मानिसहरू प्रदर्शनसहित विभिन्न कार्यक्रम गरी खुशियाली साटिरहेका छन्। आज बिहान अमेरिकाको न्यू जर्सी रंगशालामा साबिक विजेता अर्जेन्टिनालाई 1-0 गोलले हराएर स्पेनले उपाधि जितेको हो। पहिलो पटक 32 बढ़ाएर 48 टोली पुर्याएको यस आयोजक ढाँचामा 3 देशका 16 शहरमा कुल 104 खेल सम्पन्न भएका थिए। यस पटकको प्रतियोगिताले आधुनिक फुटबलको नयाँ मानक स्थापित गरेको छ।
0: विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप 2026 उपाधि स्पेनले जितेको छ। अमेरिका, क्यानाडा र मेक्सिको संयुक्त आयोजनामा सम्पन्न यस संस्करणको रोमाञ्चक फाइनलमा साबिक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा 1-0 गोलले हराउँदै स्पेन नयाँ विश्व च्याम्पियन बनेको हो। यसपटकको विश्वकप फुटबल इतिहासकै नयाँ युगको शुरूआतका रूपमा दर्ता भएको छ। पहिलो पटक 32 बढ़ाएर 48 टोली पुर्याइएको यस आयोजक ढाँचामा 3 देशका 16 शहरमा कुल 104 खेल सम्पन्न भए। मेक्सिको ऐतिहासिक एजेटा स्टेडियमबाट शुरू भएको प्रतियोगिता भर तीव्र आक्रमण र उच्च दबावको शैली देखियो, जसका कारण कुल 308 गोल भए। फिफाका अनुसार रंगशालामै पुगेर 68,10,000 भन्दा बढ़ी दर्शकले खेल प्रत्यक्ष अवलोकन गर्दै उपस्थितिमा नयाँ कीर्तिमान कायम गरेका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीहरूतर्फ स्पेनको बाहुल्य रह्यो। मध्यभागबाट खेल नियन्त्रण गर्दै टोलीलाई सन्तुलित राख्न निर्णायक भूमिका खेलेका स्पेनका मिडफिल्डर रोड्रीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ी भन्दै गोल्डेन बल हात पारे। यस्तै स्पेनकै उनाइ सिमोन उत्कृष्ट गोलकिपर र युवा प्रतिभा पाउ कुबार्सी उत्कृष्ट युवा खेलाड़ी घोषित भएका छन्। फ्रान्सका स्टार केलियन एम्बापे 10 गोल गर्दै गोल्डेन बुट जित्न सफल भए। 39 वर्षको उमेरमा पनि 8 गोल गर्दै टोलीलाई लगातार दोस्रो पटक फाइनलसम्म पुर्याउन अर्जेन्ट अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अतुलनीय नेतृत्व देखाए। यस्तै नर्वेका अर्लिङ हलान्ड र इंग्ल्याण्डका जुड बेलिङ्गमले सात सात गोल गरे भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले तीन गोल गर्दै आफ्नो सम्भावित अन्तिम विश्वकप यात्रालाई स्मरणीय बनाए। यसपटकको विश्वकपमा स्पेनका लामिन यामाल जस्ता उदीयमान युवा खेलाड़ीको धमाकेदार उपस्थिति र केप भर्डे जस्ता साना देशको प्रभावशाली प्रदर्शनले फुटबल परम्परागत शक्ति राष्ट्रहरूमा मात्र सीमित नरहेको बलियो सन्देश दिएको छ। आर्थिक दृष्टिले पनि यो विश्वकप निकै भव्य रह्यो। च्याम्पियन्स स्पेनले $5 करोड नगद पुरस्कार प्राप्त गर्दा उपविजेता अर्जेन्टिनाले $3.30 करोड चित्त बुझाएको छ। तेस्रो भएको इंग्ल्याण्डले $2.90 करोड र चौथो भएको फ्रान्सले $2.70 करोड प्राप्त गरेका छन्। फिफाले छनौट भएका हरेक टोलीलाई तयारी खर्च स्वरूप $15 लाख सहित सहभागिता अनुसारको ठूलो रकम प्रदान गरेको छ। नयाँ ढाँचा, गोलको वर्षा, नयाँ स्टारहरूको उदय र विश्वव्यापी आकर्षणका साथ 2026 विश्वकप आधुनिक फुटबलको नयाँ मानक स्थापित गर्दै समापन भएको छ।
1: यसैबीच स्पेनले विश्व फुटबलमा वर्चस्व कायम राखेको छ। विश्वकप 2026 फाइनलमा अर्जेन्टिनाले 1-0 हराउँदै दोस्रो पटक उपाधि जितेसँगै स्पेन पुरूष र महिला दुवैतर्फ एकैसाथ विश्व विजेता बन्ने पहिलो देश पनि बनेको छ। यसअघि पुरूष टोली सन् 2024 युरोपेली च्याम्पियन पनि बनेको थियो। पछिल्ला 5 वर्षमा स्पेनले उमेर समूहदेखि राष्ट्रिय टोलीसम्म गरी 16 विश्व तथा युरोपेली उपाधि जितेको छ, जसमा महिला टोलीका 11 र पुरूष टोलीका 5 उपाधि रहेका छन्। प्रशिक्षक लुइस डे ला फोइन्तेको नेतृत्वमा अहिले स्पेनी फुटबलको स्वर्णिम निरन्तर चलिरहेको छ।
0: यसैबीच फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप अवधिभर 95,000 किलोमिटर भन्दा बढ़ी हवाई यात्रा गर्नुभएको छ। समाचार संस्था एपीका अनुसार अमेरिका, क्यानेडा र मेक्सिकोमा आयोजित भएको प्रतियोगिता अवधिभर उहाँले आकाशमै 100 घण्टा भन्दा बढ़ी समय बिताउनु भएको हो। उद्घाटनदेखि फाइनल खेलसम्म आइपुग्दा इन्फान्टिनोले पृथ्वीलाई झण्डै 2.5 पटक फन्को मार्न पुग्ने दूरी तय गर्नुभएको छ। कतार सरकारको निजी विमान प्रयोग गर्नुभएका इन्फान्टिनोले 39 दिने प्रतियोगिताका कुल 104 मध्ये 44 खेल मैदानमै पुगेर हेर्नुभयो। उहाँले आयोजक 16 रंगशालामा कम्तीमा एउटा खेल अवलोकन गर्नुभएको छ। तीन देशमा आयोजना भएको विश्वकपमा व्यापक हवाई यात्रा र कार्बन उत्सर्जनका कारण वातावरणीय असर परेको भन्दै वातावरणविदहरूले चिन्ता व्यक्त गरेका छन्।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: पछिल्लो 24 घण्टामा विपदका 62 घटना, 2 ज्यान गयो। देशका धेरै ठाउँमा भइरहेको वर्षा पर्सि बुधबारदेखि कम हुने।
1: सार्वजनिक विधा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय। दरबन्दी कटौतीपछि बढ़ी हुने कर्मचारीहरूलाई प्रदेश र पालिकामा पठाउने।
0: पूँजी बजारका समस्या समाधानका लागि प्रधानमन्त्री शाहको प्रतिबद्धता। शेयर बजारमा उच्च वृद्धि, आज 41 अंकले बढ़ेपछि नेप्से 2700 बिन्दु भन्दा माथि।
1: बेलायतको प्रधानमन्त्रीमा एन्डी बर्नम नियुक्त। राजनीतिक, आर्थिक र संस्थागत क्षेत्रका गम्भीर अवरोधहरूको सामना गर्नुपर्ने। भारतमा कक्रोच जनता पार्टीद्वारा संसद भवनतर्फ मार्च गर्ने प्रयास।
0: र विश्वकपको उपाधि जितेपछि स्पेनमा खुशियाली, नयाँ ढाँचा, स्टारहरूको उदय र विश्वव्यापी आकर्षणका साथ 2026 विश्वकप आधुनिक फुटबलको नयाँ मानक स्थापित।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी दिने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट डीएफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषण नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमसुङ। सम्पर्क फोन 0664021234, मोबाइल 98415414।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
7: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
7: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
7: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
10: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
11: अब जापान ट्राई होइन स्योर गरौं।
10: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
11: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
10: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
11: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
10: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।

0: नमस्कार, म बसन्ता रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org मा साँझ 6:35 बजेको मर्सेङ्गी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: हिलाम्मी ग्रामीण सड़कले यात्रुलाई शास्ति। मर्स्याङ्गी गाउँपालिकामा अझै 5 करोड़ बढ़ी बेरोजुबाकी। गत आर्थिक वर्षमा करिब 1.5 करोड़ थपिँदा सुन्ने फर्स्योट। लमसिङ अदालतमा 400 वर्ष बढ़ी कैद र 10 करोड़ बढ़ी जरिवाना लगत बाँकी। गत वर्षमा मात्रै 40% कैद र 5% जरिवाना असुल। र लमसिङमा एक वर्षको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने 9887 सवारी कार्यवाही, 87,49,000 राजस्व संकलन।

0: अब समाचार विस्तारमा निरन्तरको वर्षाले लमसुङका दुई दर्जन भन्दा बढ़ी ग्रामीण सड़क हिलाम्बे खाल्टा खुल्टी परेपछि यात्रीले शास्ती भोग्नु परेको छ। नाला नबनाई निर्माण गरिएका अधिकांश कच्ची सड़कमा वर्षाको फेलले माटो बगाउँदा सड़क जीर्ण बनेका छन्। सड़क मरमतमा ढिलाइ हुँदा कतिपय ठाउँमा सवारी चल्ने मुस्किल भएको छ भने संचालन भइरहेका सड़कमा पनि दुर्घटनाको जोखिम बढ़ेको स्थानीयको गुनासो छ। सड़क अवरूद्ध भएपछि कतिपय स्थानमा यात्रु पैदल हिँड्न बाध्य छन्। हिलाम्बे सड़कमा फँसेका गाड़ी यात्रु आफैले धकलेर निकाल्नुपर्ने अवस्था समेत आएको छ। जिल्लाको सदरमुकाम समेत रहेको विशेषण नगरपालिका सहित आठवटै स्थानीय तहले निर्माण गरेका अधिकांश कच्ची सड़क वर्षायाममा बिग्रदा आवत जावतसँगै दैनिक जनजीवन प्रभावित भएको छ। पूर्वी लमसुङको राइनस नगरपालिका अन्तर्गतका विभिन्न सड़क खण्ड हिलाम्बे हुँदा यात्रुहरूले शास्ति भोग्नु परेको छ। रातो माटो हिलाम्बे सड़क ठाउँ ठाउँमा खाल्टा खुल्टी हुँदा सवारी चिप्लने र फस्ने समस्या रहेको स्थानीयको भनाइ छ। गाड़ी फस्दा यात्रु समेत मिलेर धकल्नुपर्ने अवस्था रहेको छ भने हिलोका कारण दुई पाङ्रे सवारी दुर्घटनामा पर्ने जोखिम बढ़ेको छ। जिल्लाका अधिकांश ग्रामीण सड़कमा नाला नहुँदा वर्षाको पानी सड़कमै बगेर ठाउँ ठाउँमा चिरा परेको छ। पालिकाहरूले डोजर लगाएर मरमत गरे पनि निरन्तरको वर्षाले फेरि सड़क बिग्रिएको छ। कतिपय नाला भएका स्थानमा समेत नाला पुरिएर सड़कमै पानी बगेको छ। लमसुङको सुन्दर बजार मध्य नेपाल अन्तर्गतको सड़क खण्डमा पनि ठाउँ ठाउँमा पहिरो कटान र हिलाम्बे हुँदा घुमाउरो बाटो प्रयोग गर्न बाध्य भएका छन्। लमसुङको मर्स्याङदी गाउँपालिकामा अझै पनि 5 करोड़ बढ़ी बेरोजगार बाँकी रहेको महालेखाको प्रतिवेदनले देखाएको छ। संघीयता कार्यान्वयनसँगै कार्यान्वयनमा आएको सो गाउँपालिकामा गत आर्थिक वर्षसम्म 5,42,29,842 रूपियाँ बेरोजगार बाँकी रहेको हो। महालेखाको 63 औं प्रतिवेदन अनुसार मर्स्याङदी गाउँपालिकामा आर्थिक वर्ष 2081-82 4,43,655 रूपियाँ बेरोजगार बाँकी रहेको थियो। सो आर्थिक वर्षमा मात्रै गाउँपालिकामा 1,41,86,187 रूपियाँ बेरुजु थपिएको छ। सो आर्थिक वर्षमा मर्स्याङदी गाउँपालिकाको बेरुजु फर्सेट शून्य रहेको महालेखाको प्रतिवेदनले देखाएको छ। महालेखाको प्रतिवेदन अनुसार उक्त आर्थिक वर्ष मात्रै मर्स्याङदी गाउँपालिकामा 52,78,449 रूपियाँ अनियमित बेरुजु देखिएको छ भने 6,54,803 रूपियाँ असुल गर्नुपर्ने बेरुजु रकम देखिएको विवरणमा उल्लेख छ। यसैगरी 82,52,632 रूपियाँ प्रमाण तथा कागजात पेश नभएको बेरुजु विवरणमा उल्लेख गरिएको छ। जिल्लाका 8 स्थानीय तहमा आर्थिक वर्ष 2081-82 कार्यान्वयनमा रहेको 10,32,72,64,000 रूपियाँ बजेटको लेखा परीक्षण भएकोमा 9,54,76,000 रूपियाँ बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ। जिल्लाका 8 स्थानीय तहमध्ये अघिल्लो आर्थिक वर्षमा कोलसुतार गाउँपालिकामा सबैभन्दा कम बेरुजु देखिएको थियो। जिल्लाका स्थानीय तहमा अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै आधा जस्तो बेरुजु कम भएको छ। आर्थिक वर्ष 81-82 कार्यान्वयनमा आएको 9,79,30,46,000 रूपियाँ बजेटको लेखा परीक्षण गर्दा 17,23,21,000 रूपियाँ बेरुजु देखिएको थियो। जिल्ला अदालत लमजुङमा 400 वर्ष बढ़ी कैद लगत बाँकी रहेको पाइएको छ। लमजुङ जिल्ला अदालतका अनुसार विभिन्न समयमा विभिन्न घटनामा दोषी ठहर भएकाहरूबाट 416 वर्ष 2 महिना 15 दिन कैद भुक्तान गर्न बाँकी रहेको हो। अदालतका अनुसार गत आर्थिक वर्षमा मात्रै 295 वर्ष 5 महिना 19 दिन कैद फर्सेट भएको छ। अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरिआएको 20 वर्ष 12 महिना 26 दिन र नयाँतर्फ 269 वर्ष 4 महिना 23 दिन मध्ये 41.51% कैद फर्सेट भएको जिल्ला अदालत लमजुङका श्रेष्ठदार रामबन्धु गौतमले जानकारी दिनुभयो। यसै गरी अदालतमा 10,78,206 रूपियाँ जरिवाना बाँकी रहेको जनाएको छ। जिम्मेवारी सरी आएको तर्फ 6,83,839 रूपियाँ र नयाँतर्फ 50,31,239 रूपियाँ 55 पैसा गरी कुल 57,15,078 रूपियाँ 55 पैसा अर्थात 5.3% जरिवाना गत आर्थिक वर्षमा फर्सेट भएको अदालतले जनाएको छ। अघिल्लो वर्षसम्म अदालतमा 711 वर्ष 8 महिना 4 दिन कैद लगत बाँकी रहेको थियो। यसै गरी जरिवानातर्फ 11,35,15,284 रूपियाँ 55 पैसा जरिवाना लगत बाँकी थियो। झण्डै 8 दशक अघिदेखि विभिन्न समयमा भएका फैसलाबाट दोषी ठहरिएकाहरूको कैद लगत बाँकी रहेको अदालतले जनाएको छ। जिल्ला अदालतले कैद तथा जरिवानाको सजाय तोकेका 200 भन्दा बढ़ी अभियुक्त अझै सम्पर्कविहीन रहेको जनाएको छ।
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्स्याङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
3: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
4: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
3: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
4: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
3: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
4: यस्तो विवाह स्वत बदर हुन्छ।
3: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
4: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
3: बाल विवाहका गम्भीर असरहरू,
4: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
3: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
4: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
3: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
4: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
3: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
4: के हाम्रो पहिचान यही नै हो त?
3: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
4: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
3: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
5: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
6: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
5: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
6: अब यो फोहोर के गर्ने त?
5: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
6: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ, अबदेखि म सचेत भएँ।
3: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ, सफा गाउँ स्वस्थ जीवन।
7: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप, इलाका कार्यालय भुजुङ।
8: मर्सेङ एफएम 95 मेगाहर्ज।
9: विश्रामपछि स्वागत छ, अब बाँकी समाचार। लमसुङको सर्वदेश सेवा आश्रम तथा धर्मनाथ धाममा आज साउन महिनाको पहिलो सोमबार बोलबम मेला भएको छ। मेलाको उद्घाटन अनन्त विभूषित बाल सन्त मोहन शरण देवाचार्य महाराज श्रीको प्रमुख अतिथि तथा सर्वदेश सेवा आश्रमका ज्येष्ठ सदस्य हरिप्रसाद थितालको अध्यक्षतामा भएको हो। प्रमुख अतिथि जगत गुरूले नक्षत्र वाटिकाको स्वस्ति वाचनका साथ समुद्घाटन गर्नुभएको थियो। उक्त उद्घाटन कार्यक्रममा विभिन्न कार्यालय तथा संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। नक्षत्र वाटिकामा विभिन्न बिरूवा तथा अतिथिहरूबाट नक्षत्र वाटिकामा बिरूवा रोपिएको थियो भने आज जन्मदिन भएका वातावरण प्रेमी शोभा धितालाई प्रमुख अतिथिले मन्त्र उच्चारण गरी आशीर्वाद प्रदान गर्नुभएको थियो। जन्मदिनमा वृक्षारोपण अभियानका अध्यक्ष वासुदेव श्रेणाई र सल्लाहकार लक्ष्मी सर्वदेश सेवा आश्रमका आजीवन सदस्य एवं वृक्षारोपण अभियानका सल्लाहकार लक्ष्मी प्रसाद मिश्रले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा आयोजक संस्थाले प्रमुख अतिथिलाई अभिनन्दन समेत गरेको थियो। नक्षत्र वाटिकामा सहयोग गर्ने जिल्ला डिभिजन वन कार्यालय आश्रमलाई सहयोग गर्ने सामाजिक विकास मन्त्रालयलाई सम्मान गरिएको थियो। लमसुङमा ट्राफिक नियम उल्लंघन गर्ने 9887 सवारी साधन कार्यवाहीमा परेका छन्। गत आर्थिक वर्ष 2082-83 को साउनदेखि असार मसान्तसम्म साना तथा ठूला सवारी साधन गरी सो संख्यामा कार्यवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमसुङको तथ्याङ्क छ। ट्राफिक प्रहरीले सवारी चालक तथा सहचालकलाई ट्राफिक नियम सम्बन्धी सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्दै आए पनि नियम पालना नगर्ने सवारलाई कार्यवाही गरिएको जनाएको छ। एक आर्थिक वर्षमा कार्यवाहीमा परेका सवारी साधनबाट 87,49,000 रूपियाँ संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमसुङका प्रमुख प्रहरी नायब निरीक्षक गौतम बहादुर खत्रीले बताउनुभयो। यस अवधिमा सबैभन्दा धेरै ट्राफिक नियम उल्लंघन गरी कार्यवाहीमा पर्नेमा मोटरसाइकल रहेका छन्। ट्राफिक चेकजाँचका क्रममा 4,125 मोटरसाइकल कार्यवाहीमा परेका हुन्, जसबाट 35,11,500 रूपियाँ राजस्व संकलन भएको छ। त्यस्तै 2,107 कार जीप कार्यवाहीमा परेका छन्। कार्यवाहीमा परेका कार जीपबाट 20,39,000 रूपियाँ राजस्व संकलन भएको छ। यसैगरी कार्यवाहीमा परेका 1,769 ट्रक टिप्परबाट 15,37,000 राजस्व संकलन भएको छ। ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन मध्ये अटोको संख्या 767 रहेको छ, जसबाट जरिवाना स्वरूप 6,72,500 रूपियाँ राजस्व संकलन भएको छ। त्यस्तै 616 ट्र्याक्टर र 511 बस मिनी बस कार्यवाहीमा परेका छन्। कार्यवाहीमा परेका ट्र्याक्टरबाट 5,20,500 र बस मिनी बसबाट 4,68,500 रूपियाँ राजस्व संकलन भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी धनी चालक सहचालक र यात्रुहरूलाई समेत ट्राफिक नियम सम्बन्धी अभिमुखीकरण र सचेतनाका कार्यक्रम सञ्चालन गर्ने गरेको छ। कतिपय अवस्थामा चालकको लापरवाहीकै कारण तथा नियम पालना नहुँदा र सड़क अवस्थाका कारण पनि दुर्घटना हुने गरेको ट्राफिक कार्यालय प्रमुख खत्रीको भनाई छ। उहाँका अनुसार कार्यालयले गत वर्ष मात्रै विभिन्न स्थानमा सञ्चालन गरेको दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना सम्बन्धी जनचेतनामूलक कार्यक्रमबाट 66,352 जना लाभान्वित भएका छनृ।

0: पछिल्लो 24 घण्टामा देशभर 62 विपज्जन्य घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका विभिन्न भागमा बाढ़ी, पहिरो, डुवान, सर्पदंश जस्ता प्राकृतिक विपदका घटना भएका हुन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सर्पदंशबाट दुईजनाको ज्यान गएको छ भने पहिरोबाट दुईजना घाइते भएका छन्। त्यस्तै 24 घण्टाको अवधिमा 11 सड़क अवरूद्ध भएका छन्। प्राधिकरणले आज सार्वजनिक गरेको दैनिक विपद बुलेटिन अनुसार विपदका कारण झण्डै 12,27,000 रूपियाँ बराबरको अनुमानित आर्थिक क्षति भएको छ। घटनामा 6 चौपाया पनि क्षति भएको छ। 24 घण्टामा 18 जिल्लामा 26 पहिरो, 13 सर्पदंश, 8 आग लागि, 7 अविरल वर्षा, 5 जनावर आक्रमण तथा 3 बाढ़ीका घटना भएको प्राधिकरण को तथ्याङ्कमा उल्लेख छ। हिजो र अस्ति देशका विभिन्न ठाउँमा वर्षासँगै बाढ़ी, पहिरो, डुवान जस्ता विपदका घटना बढ़न सक्ने भन्दै प्राधिकरणले चेतावनी जारी गरेको थियो। त्यस्तै बाढ़ी र पहिरोका कारण देशका विभिन्न ठाउँमा 9 प्रमुख राजमार्ग अवरूद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार पृथ्वी राजमार्ग सहित मेची, अरनिको र पृथ्वी राजमार्गका केही खण्ड तथा दिक्तेल, भोजपुर, मध्य पहाड़ी सड़क, बीपी राजमार्ग र कान्ति लोकपथमा पहिरो र बाढ़ीका कारण सड़क अवरूद्ध बनेका हुन्। पृथ्वी राजमार्गको चितौन र धादिङमा भएका अवरोध हटेको छ। वर्षा भइरहेकाले बाढ़ी पहिरोको जोखिम अझै कायम रहेको प्रहरीले जनाएको छ। सम्भावित शास्ति र जोखिमबाट बस्न यात्रा गर्नुअघि अनिवार्य रूपमा सड़कको पछिल्लो अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गरेको छ। वर्षाङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: हिलाम्मे ग्रामीण सड़कले यात्रुलाई शास्ति। मर्सङ्गी गाउँपालिकामा अझै 5 करोड़ बढ़ी बेरुजु बाँकी। गत आर्थिक वर्षमा करिब 1.5 करोड़ थपिदा शून्य फर्स्योट। लमसिङ अदालतमा 400 वर्ष बढ़ी कैद र 10 करोड़ बढ़ी जरिवाना लगत बाँकी। गत वर्षमा मात्रै 41% कैद र 5% जरिवाना असूल। र लमसुङमा 1 वर्षको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने 9,887 सवारी कार्यवाही। 87,49,000 राजस्व संकलन। साँझ 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई यति नै। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईँको आफ्नै रेडियो रेडियो मर्चेन्डी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: मिलाइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ। फोन नम्बर 0665-2183।
5: सम्पर्क मोबाइल नम्बर 9856-13375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर नै कुन होला है?
7: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: हिमालयन ब्रदर ग्रुप प्राली विशेषण नगरपालिका 7 युनिभर्सल चोक लमजुङ। थप जानकारीका लागि सम्पर्क 0665-2093। मोबाइल 97463-06501।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Mania?
1: Extreme energy drink.
2: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भो बेहुली हुँदा पनि।
3: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
4: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
3: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लामसुङ। सम्पर्क 9841626344, 9841626344।
5: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
6: एक्सट्रिम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: सामाजिक सञ्जालजी छ्यानले जाँची मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आक्षेवा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परेमो नुए तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँभरिलाई।

0: sip on ya. Extreme energy drink.
1: सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
4: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
5: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
4: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
5: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
4: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
5: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856046244।
6: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

सागरजीलाई खोज्नु भएको हो? सागरजीको त एक्सिडेन्ट भएर अहिले उहाँ यो संसारमै हुनुहुन्न। आफूले आफूलाई सम्हाल्नु होला।

0: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
1: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
0: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856466।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: मोबाइलले पनि तनावै दियो भने
5: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
7: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania Extreme Energy Drink.
1: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
2: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
1: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
2: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
1: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
2: यस्तो विवाह स्वत बदर हुन्छ।
1: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
2: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
1: बाल विवाहका गम्भीर असरहरू,
2: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
1: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
2: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
1: बाल्यावस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
2: बाल विवाह आत्महत्या बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
1: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
2: के हाम्रो पहिचान यही नै हो त?
1: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
2: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
1: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौ। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज
1: छ। पुँजी बजारका समस्या तत्काल समाधान गरिने प्रधानमन्त्री शाहको प्रतिबद्धता, सरकारी खर्चमा कसिलो नियन्त्रण, सवारी खरिद र विदेश भ्रमणमा पूर्व स्वीकृति अनिवार्य, बजेट कार्यान्वयन प्रभावकारी बनाउन रणनीति आवश्यक,
2: प्रणालीगत रूपमा सुधार गर्नुपर्ने, त्यो नभएको हुनाले अब नहुनु भन्दा के भने जस्तो अब अहिलेदेखि नै अलिकति पहल गर्ने।
1: फाजिल कर्मचारी आवश्यक ठाउँमा खटाइने, काठमाडौँ रिङ रोड छेउका जग्गाको मूल्य घट्यो, भित्री क्षेत्रमा भने बढ़्यो, चिनिया सहयोगमा नेपालमा कृषि खाद्य प्रणाली सुदृढ़ीकरण परियोजना शुरू।
3: यस परियोजनाले नेपाल र चीन बीचको विकास साझेदारीलाई बहुपक्षीय मञ्च मार्फत अझ नयाँ उचाइमा पुर्याउने मैले विश्वास लिएको छु।
1: भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीसँग अन्तिम पटक निवेदन आह्वान, 35 दिनभित्र निवेदन दिन सरकारको आग्रह। जुलाईमा औसतको 54.5% मात्रै वर्षा, पर्सीदेखि विस्तारै पानी पर्न कम हुने।
4: रातिको लागि पनि देशको पहाड़ी र तराई भूभागका धेरै स्थानहरूमा चाहिँ मध्यमसम्मको वर्षाको सम्भावना देखिन्छ भने अब यो हिमाली भूभागको चाहिँ केही स्थानहरूमा।
1: र कंगोमा इबोला प्रकोप तीव्र बन्दै मृत्यु हुनेको संख्या 930 नाघ्यो।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: संयुक्त परिवारको परम्परा कमजोर बन्दै जाँदा धेरै ज्येष्ठ नागरिक एक्लोपन, उपेक्षा र असुरक्षाको पीड़ा भोग्न बाध्य छन्। उनीहरूको सम्मान, स्वास्थ्य र सामाजिक सहभागिता सुनिश्चित गर्नु परिवार र समुदाय सँगसँगै राज्य सबै पक्षको साझा जिम्मेवारी हो। ज्येष्ठ नागरिकलाई बोझ होइन, अनुभव र ज्ञानको अमूल्य स्रोतका रूपमा सम्मान गर्ने संस्कृतिलाई व्यवहारमा स्थापित गर्न आवश्यक रहेको छ। समावेशी समाजको मापन ज्येष्ठ नागरिकप्रतिको हाम्रो व्यवहारबाट पनि हुन्छ। अब खबर सन्तोषी रावलबाट।
6: प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज सिंहदरबारमा पुँजी बजार धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजार र धितोपत्र व्यवसायलाई व्यवस्थित बनाउनका लागि काम भइरहेको बताउँदै यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ। पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्या समाधानका लागि नयाँ समिति बनाइरहनुभन्दा पनि सम्बन्धित निकायहरूले नै तुरन्त काम अगाडि बढ़ाउने प्रधानमन्त्रीले आश्वासन दिएको छलफलमा सहभागी शेयर ब्रोकर तथा पुँजी बजार विज्ञ एवं नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पुँजी बजार समितिका सभापति प्रियराज रेग्मीले जानकारी दिनुभयो। नेपाल सरकारका सचिवहरूको बैठकले दरबन्दी कटौतीपछि फाजिलमा प्रहने कर्मचारीहरूलाई आवश्यकता अनुसार संघ प्रदेश र स्थानीय तहमा पठाउने निर्णय गरेको छ। आज मुख्य सचिव गोविन्द बहादुर कार्कीको नेतृत्वमा बसेको सचिवहरूको बैठकले विभिन्न 22 निर्णयहरू गरेको हो। बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भए यता पहिलो पटक सचिवहरूको बैठक बसेको हो। बैठकले नयाँ संगठन तथा व्यवस्थापन संरक्षण गरेपछि स्वीकृत भएका दरबन्दीमा कर्मचारीहरूको मिलान गर्ने र बढ़ी हुने फाजिलमा रहने कर्मचारीहरूलाई अभाव भएका ठाउँमा पठाउने निर्णय गरेको छ। सचिवहरूले मालपोत्र नापीका सेवाहरूलाई स्थानीय तहमा हस्तान्तरण गर्ने कामलाई तीव्रता दिने निर्णय पनि गरेका छन्। यसैबीच काठमाण्डु मुख्य चक्रपथ रिङ रोड छेउका जग्गाको मूल्य घटेको छ। यस्तै अधिकांश भित्री क्षेत्रको जग्गाको मूल्य भने बढ़ेको छ। भूमि प्रशासन कार्यालयले कलंकी क्षेत्रका जग्गाको आर्थिक वर्ष 2083-84 लागि नयाँ सरकारी मूल्यांकन सार्वजनिक गर्दै साउन 1 गतेदेखि लागू हुने गरी नयाँ रेट सार्वजनिक गरेको हो। नयाँ मूल्य सूची अनुसार बल्खु वनस्थली खण्ड को चक्रपथसँग जोड़िएका जग्गाको सरकारी मूल्य प्रति आना 3.5 लाख रूपियाँले घटेको छ। तर कालीमाटी, सोल्टीमोड, कलंकी, सीतापाइला तथा चन्द्रगिरीका भित्री पक्की र कच्ची सड़कसँग जोड़िएका जग्गाको मूल्य भने प्रति आना 50,000 2 लाख रूपियाँसम्म बढ़ाइएको छ। यता किर्तिपुर र दक्षिणकाली नगरपालिकाका अधिकांश क्षेत्रमा जग्गा तथा बाटो नपुगेका जग्गाको सरकारी मूल्य भने अघिल्लो वर्षकै दर रेटमा कायम राखिएको छ। कार्यालयका अनुसार नयाँ मूल्यांकनले बजारको अवस्था र स्थानीय पूर्वाधार विकासलाई आधार मानेर दरेट परिमार्जन गरिएको हो। चालू मनसुनको जुलाई अवधिमा देशभर औसत भन्दा निकै पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुलाई महिनामा हालसम्म औसत वर्षाको 54.5% मात्र वर्षा भएको छ। विभागका अनुसार औसतमा 558.8 मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म 304.3 मिलिमिटर मात्र वर्षा भएको छ। यद्यपि पछिल्लो 24 घण्टामा देशभरका 114 वर्षा मापन केन्द्र मध्ये 372 केन्द्र करिब 89.9% वर्षा भएको छ। यस अवधिमा देशभर औसत 11.7 मिलिमिटर वर्षा मापन गरिएको छ। सबैभन्दा बढ़ी वर्षा कपिलवस्तुको पथरकोटामा भएको छ, जहाँ 24 घण्टामा 167 मिलिमिटर वर्षा रेकर्ड गरिएको विभागले जनाएको छ। यसैबीच आज र भोलि देशका विभिन्न ठाउँमा सामान्यदेखि ठूलो पानी पर्ने सम्भावना रहेको छ। विभागका मौसमविद सरोज पुडा सैनीका अनुसार आज र भोलि पानी परे पनि पर्सि बुधबारदेखि वर्षा क्रमश कम हुँदै जाने सम्भावना छ। आज राति मधेस प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका धेरै स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको उहाँले सीआईएनलाई बताउनुभयो।
4: आज र भोलिको मौसमको कुरा गर्नुपर्दाखेरि आज रातिको लागि पनि देशको पहाड़ी र तराई भूभागका धेरै स्थानहरूमा चाहिँ मध्यमसम्मको वर्षाको सम्भावना देखिन्छ भने अब यो हिमाली भूभागको चाहिँ केही स्थानहरूमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। भारी वर्षाको कुरा गर्नुपर्दा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई स्थानमा चाहिँ भारी वर्षाको सम्भावना रहेको छ। भोलिको लागि पनि देशको पहाड़ी भूभागका धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान र मध्य प्रदेशको चाहिँ थोरै स्थानमा चाहिँ भोलिको लागि मध्यमसम्मको वर्षाको सम्भावना छ भने भारी वर्षाको कुरा गर्नुपर्दा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा चाहिँ भारी वर्षाको सम्भावना छ। वर्षाको गतिविधिहरू चाहिँ आगामी तीनै दिनको लागि चाहिँ यो देशको पहाड़ी भूभाग केन्द्रित भएर धेरै स्थानहरूमा तराई र हिमाली भूभागहरूका चाहिँ केही स्थानहरूमा वर्षा छ।
6: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 समुदायको अधिकार स्थापित गराउनु आवश्यक रहेको विज्ञहरूको सुझाव छ। सामुदायिक रेडियो प्रसारक संघ नेपालले आज काठमाडौँमा आयोजना गरेको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 उप सरोकारवाला बीचको अन्तर्क्रियामा प्रतिनिधि सभा सदस्य विज्ञ र सरोकारवाला निकायका विज्ञहरूले समुदायको अधिकार, युनेस्को सूचीकरण, बौद्धिक सम्पत्ति लाभांश वितरण लगायत विषयलाई स्पष्ट रूपमा समावेश गर्नुपर्नेमा जोड़ दिएका हुन्। प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति सुम्निमा उदासले नेपालमा भएको कला संस्कृति र अभौतिक सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु सबैको दायित्व भएको भन्दै विधेयकमा त्यसलाई समावेश गर्न आफ्नो तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
7: नेपालको संस्कृति विविधता नै हाम्रो राष्ट्रिय पहिचानको आधार हो। यहाँको भाषा, लोक कला, मौखिक परम्परा, चाड पर्व, संस्कार, परम्परागत ज्ञान तथा सीप, जीवनशैली र सामाजिक अभ्यास जस्तो अभौतिक सांस्कृतिक सम्पदाहरूले हाम्रो सभ्यता, इतिहास र सामुदायिक जीवनलाई पुस्तौंदेखि निरन्तर दिँदै आएको छ। यस्तै विषयमा अझै गहन छलफल गर्नेछौ। युनेस्को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्कमा हाम्रो देशमा मिल्ने रूपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ्ने प्रयास गर्ने नै छौं। हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज, रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका। हामी यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौं।
6: कार्यक्रममा संस्कृति वेद सोम धिताले विधेयकको प्रस्तावनामा संविधान अनुसार संरक्षण सम्बन्धी प्रावधान राखिनु तथा नयाँ परिभाषा र नामको विकल्प प्रस्तुत गरिनु सकारात्मक पक्ष भएको बताउनुभयो। नेपालले 16 वर्षको अवधिमा पनि युनेस्को अभौतिक सांस्कृतिक सम्पदाको सूचीमा कुनै पनि नयाँ तत्व दर्ता गराउन नसकेको उल्लेख गर्दै यसमा राज्यले विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव छ।
8: अहिलेसम्म युनेस्को मा कुनै एउटा पनि विधामा एउटा पनि तत्वलाई दर्ता सूचीकरण गर्न सकेका छैनौं। यसलाई चाहिँ सुधार्नु पर्छ होला। भर्खरै अब एउटा चाहिँ सूचीकरणको लागि अगाडि बढेको छ, आशा गरौं सकारात्मक रिजल्ट आउनेछ। अर्को चाहिँ समुदायसम्म सशक्तिकरण जनचेतना व्यापक अभियानमा चाहिँ हामी पछाडि छौं। अझैसम्म यो माथिकुना काप्चा गाउँपालिका नगरपालिकामा पुग्न सकेको छैन। केन्द्र र केही क्षेत्र यो प्रदेश स्तरीय मात्रै हुन सकेको छ।
6: नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजना शुरू भएको छ। आज काठमाण्डुमा एक कार्यक्रम बीज परियोजनाको शुभारम्भ गरिएको हो। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ चिनिया सरकारको आर्थिक सहयोगमा परियोजना शुरू गरिएको हो। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो। मन्त्री चौधरीले सरकारले जलवायु स्मार्ट प्रविधि मार्फत कृषि क्षेत्रलाई आधुनिकीकरण व्यवसायीकरण र रूपान्तरण गर्ने लक्ष्य लिएको बताउनुभयो।
3: यस परियोजनाले नेपाल र चीन बीचको विकास साझेदारलाई बहुपक्षीय मञ्च मार्फत अझ नयाँ उचाइमा पुर्याउने मैले विश्वास लिएको छु। विशेष गरी ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ कोअपरेशन फण्ड मार्फत प्रदान गरेको यस सहयोग र खाद्य सुरक्षा र जलवायु अनुकूलनप्रति चीन सरकारको विश्वव्यापी प्रतिबद्धतालाई प्रतिविम्बित गरेको छ। यसै गरी नेपालको कृषि तथा ग्रामीण क्षेत्रका संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओले लामो समयदेखि नै पुर्याउँदै आएको प्राविधिक र रणनीतिक नेतृत्वको म उच्च प्रशंसा गर्न चाहन्छु। नेपालको विशेष गरेर चाहिँ कृषि खाद्य प्रणालीको समग्र रूपान्तरणको यात्रामा एफएओको सधैँ एक भरपर्दो र मार्गनिर्देशक साझेदारको रूपमा स्थापित रहेको छ।
6: यसैबीच नेपालका लागि चिनिया राजदूत चाङ माओ मिङले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसअघि पनि चीन सरकारको सहयोगमा नेपालमा विभिन्न कृषि योजनाहरू सञ्चालन भइरहेको भन्दै ललितपुरको खोकनामा चिनिया तरकारी तालिम केन्द्र, झापामा पशुपालन तथा मत्स्यपालन सहयोग र चितवनमा उन्नत जातको हाइब्रिड धान खेती जस्ता कार्यक्रमहरू नेपालको कृषि उत्पादकत्व बढ़ाउन उल्लेख्य भूमिका खेलेको राजदूतले स्मरण गराउनुभयो। परियोजना अन्तर्राष्ट्रिय विकास सहयोगका लागि चिनिया निकाय अन्तर्गतको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथको अपरेशन फण्ड मार्फत यो परियोजना सञ्चालन हुन लागेको हो। परियोजना कार्यान्वयनका लागि संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारले समेत समन्वय र साझेदारी हुनेछ। सरकारले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीसँग अन्तिम पटक निवेदन मागेको छ। भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन मागेको हो। स्थानीय तहका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन समितिले तोकेको ढाँचा बमोजिम निवेदन फारम भरी यही साउन 4 गतेदेखि 35 दिनभित्र निवेदन दिनुपर्छ। स्थानीय तहबाट ओडाका तोकिएका स्थानहरूमा खटिएका गलत संकलन लगत संकलन मार्फत निवेदन पेश गर्न भनेर सूचना प्रकाशन गरिएको छ।

0: सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधि को नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्ट को आईपीटीवी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। कंगोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको संख्या कम्तीमा 930 जना पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म देशभर 2344 जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो 24 घण्टामा मात्रै 37 जनाको मृत्यु भएको छ, जुन एकै दिनमा भएको उच्च मृत्यु मध्ये एक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। पूर्वी कंगोमा गत मे 15 घोषणा गरिएको यो इबोला प्रकोप हालसम्मकै तीव्र गतिमा फैलिएको प्रकोप अधिकारीहरूले बताएका छन्। सरकारले आर्थिक वर्ष 2083-84 को बजेट प्रभावकारी पारदर्शी र नतिजामुखी रूपमा कार्यान्वयन गर्न 37 बुँदे मार्गदर्शन जारी गरेको छ। अर्थ मन्त्रालयले सबै मन्त्रालय सरकारी निकाय प्रदेश स्थानीय तहलाई वित्तीय अनुशासन मितव्ययिता र कानूनको पूर्ण पालना गर्न निर्देशन दिएको हो। नयाँ मार्गदर्शन अनुसार अब नयाँ सवारी साधन खरिद र वैदेशिक भ्रमणका लागि अर्थ मन्त्रालयको पूर्व स्वीकृति अनिवार्य गरिएको छ। अनावश्यक खर्च नियन्त्रण गर्न इन्धन मसलन्द गोष्ठी तथा अन्य प्रशासनिक खर्चमा मितव्ययिता अपनाउन पनि निर्देशन दिइएको छ। साथै कार्यालय सञ्चालनका लागि सम्भव भएसम्म सरकारी भवनकै प्रयोग गर्न पनि भनिएको छ। अर्थ मन्त्रालयले बजेट खर्चलाई प्रभावकारी बनाउन आयोजनामा हुन सक्ने वित्तीय जोखिमको समयमै आकलन गरी त्यसको न्यूनीकरणका उपाय अपनाउनु पर्ने व्यवस्था गरेको छ। त्यस्तै सशर्त अनुदान र वैदेशिक सहायताबाट प्राप्त सञ्चालित कार्यक्रमहरू तोकिएको सम्झौता र निर्देशिका अनुसार मात्रै सञ्चालन गर्नुपर्ने समेत उल्लेख गरिएको छ। बजेटको दोहोरो खर्च अनियमितता र व्यतिथि रोक्न सरकारले एलएमबीएआई या सूचना प्रणालीको अनिवार्य प्रयोग र नियमित अनुगमनमा विशेष जोड़ दिएको छ। सरकारको यो निर्देशनले बजेट कार्यान्वयन प्रभावकारी रहला। सीआईएनसँग कुरा गर्दै अर्थविद डाक्टर दिल्ली राज खनालले भन्नुभयो,
3: नहुनुभन्दा के भने जस्तो अब अहिलेदेखि नै अलिकति सोच पहल गर्ने र त्यसभित्र पनि अझ मलाई के लाग्छ भने तपाईँको कार्ययोजना बनाउने हरेक परियोजना र कार्यक्रम स्तरसम्म अनि विभागमा अनि मन्त्रालयमा अनि त्यसपछि एक्सन प्लान बनाउने एकदम समयबद्ध हिसाबले तपाईँको बजेटका वा कार्यक्रमहरूलाई चाहिँ पास के अरे कार्यान्वयन गर्नेतिर सरकार अब ठिक ढङ्गले अहिलेदेखि नै लागू गर्यो जानेतिर जस्तो अहिले केही पनि भयो भन्ने कुरा यसलाई सकारात्मक रूपमा लिनुपर्छ। तर तपाईँले जुन चाहिँ समस्याको जुन चुरो हो भन्छ नि रुट हो जरा हो त्यो जरालाई तपाईँले मै गएर समस्याको समाधान गर्नेतिर नजाँदाखेरि केही मात्रात्मक रूपमा सुधार हुने कुरा होला, तर आम रूपमा अपेक्षा गरे अनुरूप परिणाम हुने र सिङ्गो बजेट खर्च प्रणालीमा चाहिँ सुधार हुने कुरा
4: योभन्दा अगाडि पनि सरकारले बजेट कार्यान्वयनका लागि विभिन्न त्यस्ता विषयहरू सार्वजनिक गर्ने गर्थे, तर त्यो कानुनको पाटो फितलो नै थियो। अब अन्तिम अवस्थामा आएर चाहिँ यो असारे विकास गर्ने होइन, अनि अन्तिम अवस्थामा आएर
3: भन्ने शब्द त्यो सकारात्मक भयो खर्च गर्ने भन्नुहोस्। पहिलो कुरा त यो के हो भने महालेखाको हेर्यो भने तपाईँको 15-20 वर्षदेखि उहाँले समस्याहरू कोट्याउनुहुन्छ, यसरी गरोस् भन्ने सुझाव दिनुहुन्छ, त्यसको कार्यान्वयन भएन। यसभित्र चाहिँ संसदीय समितिहरू पनि जोडिन्छ, खास गरिकन लेखा समिति अलि स्ट्रङ भएर महालेखा परिषदले चाहिँ उठाएका कुराहरूलाई चाहिँ कार्यान्वयन गर्नेतिर चाहिँ ठोस रूपमा पहल भएको भए पनि धेरै कुरा चाहिँ समस्या समाधान हुन्थ्यो। र अर्को तेस्रो पक्ष के हो भन्नुहुन्छ भने यहाँ त कस्तो भयो भने त्यसरी मैले बेला बेलामा यो बजेट सिस्टमै भएन भन्ने कारण के हो भने तपाईँले बजेट बनाउनुहुन्छ, 3 महिना संसदमा छलफल गर्नुहुन्छ, कमा फुल स्टप तपाईँले चेन्ज गर्नुहुन्न, अनि बजेट कार्यान्वयनमा गइसकेपछि मध्यावधिमा गएर पहिले त महत्वाकांक्षी बजेट बनाउनु होइन त्यो बाहिर सुनाउनुलाई मान्छेहरूलाई अनि त्यसपछि मध्यावधिमा गएर अथवा अर्धवार्षिक समीक्षा गर्दाखेरि तपाईँले चाहिँ अर्थ मन्त्रालयको केबिनमा बसेर होइन एउटा लोकतान्त्रिक विधि र प्रक्रियाबाट पास गरेको बजेटलाई अर्थ मन्त्रालयको केबिनमा बसेर कसैलाई नसोधिकन कुनै एउटा लोकतान्त्रिक विधि पनि प्रक्रिया पनि चाहिँ पुरा नगरिकन तपाईँले चाहिँ मनपरी ढङ्गले चाहिँ बजेट अझ त्यसमा पनि कृषि खर्च खर्चित गर्नुहुन्छ राजस्व लक्ष्य घटाउनुहुन्छ र गत वर्ष चाहिँ तपाईँको 40% भन्दा बढी कृषि खर्चको लक्ष्य कटौती त्यसले पनि के भयो भन्नुहुन्छ भने एक प्रकारको बजेट सिस्टममै विकृति विसङ्गतिलाई तपाईँले संस्थागत गर्दै लिएर जानुभयो अनि यसै पनि हामीले चाहिँ अर्धवार्षिक समीक्षा गर्दाखेरि राम्रोसँग कार्यान्वयन गर्न सकिएन भने यता पनि काट्न सकिन्छ उता पनि काट्न सकिन्छ भनेर भनिसकेपछि तपाईँलाई एउटा अनुशासनमा डिसिप्लिनमा बजेटरी अनुशासनमा बाँध्ने कुरो नै नहुने भयो त्यसले गर्दाखेरि पनि यो अझ थप रूपमा अहिले अर्को समस्या सिर्जना गरेको छ त्यसरी पहिलो कुरा त प्रणालिक रूपमा कानून अरू अरू परिपाटीमा चाहिँ सुधार गर्ने कुरा सँगै जानु पर्यो सँगै जुन किसिमको अहिले चाहिँ अब सचेत स्तरीय जुन किसिमको निर्णय भएको छ त्यसलाई चाहिँ अब आज निर्णय भयो भोलिदेखि त्यो कार्यान्वयन कुरालाई सुनिश्चित गरेर अगाडि गयो भने त्यही मात्रात्मक रूपमा चाहिँ सुधार होला भन्ने चाहिँ हामी अपेक्षा र आशा गरौँ।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा समुदायको अधिकार सुनिश्चित गर्न विज्ञहरूको जोड़।
5: विभिन्न निकायले आफ्नै तरिकाले गरेका छन्, तिनीहरू पनि स्क्याटर इन पोजिसन छन्। अहिले पछिल्लो चरणमा संस्कृति मन्त्रालय आफैले यो इन्भेन्टिङको प्रोसेसहरू शुरू गरेर केहीको चाहिँ सूचीहरू पनि बनाइराखेको अवस्था छ।
2: समुदायको अधिकार बिनाको संरक्षण अधुरो, अभौतिक सम्पदा विधेयक संशोधनको माग विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 उप संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफल भइरहेको छ भने सामुदायिक रेडियो प्रसारक संघ अकुराबले पनि आज सरकारवालाबीच अन्तर्क्रिया गरेको छ। विधेयकको आवश्यकता र गरिएको प्रस्तावका बारेमा अभौतिक सांस्कृतिक सम्पदाका विज्ञ भीम नेपालसँग साथी लील प्रकाश सन्तले कुराकानी गर्नुभएको छ।
5: सांस्कृतिक सम्पदा मूलत दुई प्रकारका हुन्छन्। मूर्त रूप धारण गरेको सोलिड सांस्कृतिक सम्पदा
7: जसलाई देखिन र सुन्न
5: देखिन देखिन सकिन्छ, जसको आकार प्रकार नाप्न सकिन्छ, त्यस्ता खालका एक प्रकारका सांस्कृतिक सम्पदाहरू भए भने अर्को चाहिँ महसुस गर्न सकिने तर त्यसको निश्चित आकार प्रकार सेपहरू नापजाँच गर्न नसकिने हो त्यस्ता खालका सांस्कृतिक सम्पदालाई कतिपयले मूर्त र अमूर्त भनेर छुट्याउँछन् भने कतिपयमा भौतिक र अभौतिक भनेर छुट्याउने चलन छ र यहाँ चाहिँ अभौतिकको रूपमा आएको छ। कतिपय यो अमूर्त सांस्कृतिक सम्पदा मूर्त सांस्कृतिक सम्पदा अमूर्त सांस्कृतिक सम्पदाको आध्यात्मिक र धार्मिक पृष्ठभूमिमा सिर्जना हुने हुन्छन् त्यो अमूर्त संस्कृतिहरू। दुईटै संस्कृतिको महत्वपूर्ण त्यसमध्येमा अहिले हामीले छलफल गरिरहेको अभौतिक अथवा अमूर्त संस्कृतिको सन्दर्भमा जुन यो अहिले प्रस्तावित विधेयक आएको छ,
7: उदाहरणको लागि हामीले अभौतिक यो सांस्कृतिक सम्पदा भनेको चाहिँ जस्तो उदाहरणको लागि यो चाहिँ यसलाई पनि हामीले
5: अभौतिक सांस्कृतिक जात्रा पर्व रीति रिवाज हाम्रो त्यो परम्परागतको चाहिँ नि सिपहरू अनि हाम्रो चाहिँ नि फोक कल्चर लोक संस्कृतिहरू अनि हाम्रो चाहिँ नि मञ्चन कला भन्छ नि तपाईँ परम के अरे यो नृत्यसँग रिलेटेड नाटकसँग रिलेटेड यस्ता यी यावत वस्तुहरू चाहिँ यो अमूर्त सांस्कृतिक सम्पदाभित्र पर्छन्।
7: यसलाई व्यवस्थित गर्नको लागि कानून बनाउनु पर्ने कारण चाहिँ किन त यो
5: अमूर्त सांस्कृतिक सम्पदालाई कानूनी रूपमा व्यवस्थित गर्न एउटा चाहिँ भनौँ यसलाई कानूनी रूपमा परिभाषित गर्नु पनि एउटा जरुरी थियो नेपालको सन्दर्भमा। अनि अर्को कुरो चाहिँ यो के भन्छ जुन त्यो इन्भेन्टिभ विवरण सूचीको चाहिँ महत्वपूर्ण काम मानिन्छ हो त्यसलाई एउटा लिगलाइज कानुनी रूपमा गर्नका लागि पनि यो विधेयक आएको देखिन्छ
7: भनेको सूची बनाएर यतिवटा हाम्रा छन् भनेर त्यो भन्ने गणना गर्ने एउटा औपचारिक
5: गणना मात्रै भएन डिटेल इन्भेन्ट्री डिटेल त्यो अभिलेखीकरण आदि जस्ता कुराहरू पनि छन् कानुनै नहुँदाखेरि यी हुँदै नहुने चाहिँ होइन नै फेरि
7: अहिलेसम्म के भएको थियो त्यसबारेमा
5: यस बारेमा जस्तो चाहिँ विभिन्न निकायहरू योसँग सम्बन्धित काम गरेका निकायहरूले इन्भेन्ट्री विवरण सूची बनाएका छन् अभिलेखीकरण बनाएका छन् कतिपयमा यङ जेनेरेसनहरूलाई हामी भन्छौँ नि यो उत्तराधिकारी प्रशिक्षण दिने कामहरू गरेका छन् अहिले कतिपय ठाउँमा देख्नुभयो भने यङ जेनेरेसनहरूले आफ्नो बाबुबाजेको कल्चरहरू चाहिँ पर्फर्म गरेको प्र्याक्टिस गरेको देख्न सक्नुहुन्छ यी काठमाडौँकै नियर कम्युनिटीको सन्दर्भमा बाहिरमा पनि हुँदै नभएको भन्ने होइन भएको थियो तर यसलाई चाहिँ एउटा सिस्टमेटिक तरिकाले गर्ने एउटा पहलको रूपमा यो कानूनलाई लिनुपर्छ
7: अहिले त्यसो भए यो जुन विधेयक बनेर अहिले संसदीय समितिमा छलफल चलिरहेको छ 15-20 पन्ना हेर्दा देखिन्छ सारांश चाहिँ के यसभित्र के छ ल्याउन खोजेको गर्न खोजेको
5: यसभित्र चाहिँ एउटा सर्वप्रथम नेपालको सन्दर्भमा इन्टान्जिबल कल्चरल हेरिटेज के हो भनेर परिभाषित गर्न खोजिएको छ इन्भेन्ट्रीलाई अनिवार्य जस्तो बनाइएको छ र त्यो इन्भेन्ट्री कसरी अनि अर्को कुरो चाहिँ यसले यो अमूर्त सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरण गर्ने कल्पना गरेको छ प्रावधान छ अनि त्यसपछि अर्को महत्वपूर्ण कुरो यसको चाहिँ भनेको के अरे फेडरल गभर्मेन्टले मात्रै होइन अरू निकायहरूले पनि यो कुरो सांस्कृतिक सम्पदाको संरक्षण प्रवर्धन अभिलेखीकरण अथवा विवरण सूचीकरण गर्नुपर्ने प्रावधानहरू पनि यसमा चाहिँ नि समितिएका
7: अरू भनेको प्रदेश र स्थानीय तह
5: प्रदेश स्थानीय र अरू निकायलाई पनि मैले अघि प्रेजेन्टेसनमा पनि
7: सरकारी निकायलाई पनि
5: अरूलाई पनि दिनुपर्छ यो एउटा त्यो कुरो भयो अनि अर्को चाहिँ सांस्कृतिक अधिकारहरूका बारे पनि केही पूर्वी प्रावधानहरू उठेका छन् यसको अनि अर्को एउटा महत्वपूर्ण पाटो यसमा उठेको चाहिँ यहाँहरूलाई भनौँ यो सजीव मानव सम्पदा भन्ने जुन एउटा प्रावधान यसमा रहेको छ त्यो महत्वपूर्ण प्रावधान हो कारण
7: सजीव मानव
5: त्यो चाहिँ के हो भने टिनियर आर्टिस्टहरू जोसँग चाहिँ पर्याप्त मात्रामा कुनै कला कुनै सिपको बारेमा ज्ञान छ उहाँ अब दिन प्रतिदिन चाहिँ वृद्ध हुँदै जानुभएको छ र उहाँको कन्ट्रिब्युसन त्यो क्षेत्रमा अति अथवा ज्यादै महत्वपूर्ण रहेको छ मास्टर आर्टिस्टलाई चाहिँ यो सजीव मानव सम्पदाको रूपमा रेकग्नाइज गर्ने राज्यले
7: भनेको मौखिक लिखित अथवा आर्थिक
5: आर्थिक हरेक होइन त्यो त सर्टिफिकेटै दिएर रेकग्नाइज गर्ने एउटा कुरो भयो त्यसरी रेकग्नाइज गरिसकेपछि उहाँको सम्मान आदि कुराहरू पनि प्रावधानहरूमा राखेको छ नहुँदा कामै नहुने भन्ने चाहिँ होइन भइरहेको थियो हुन पनि सक्थ्यो तर यति कुरो हो कि यो नेपालको सन्दर्भमा इन्टान्जिबल कल्चरल हेरिटेजलाई संरक्षणको लागि प्रवर्धनको लागि कानुनी प्रक्रिया शुरू गरेको रूपमा यो विधेयकलाई लिनुपर्छ भन्ने म मान्छु
7: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी युनेस्को महासन्धि 2003 सरकारले सहमत जनाएको अथवा पक्ष राष्ट्रको रूपमा सहभागी भएको 16 वर्ष बित्यो र अहिले यसले जति यो महासन्धिले जे जति कुराको माग गरेको छ त्यो अहिलेसम्म कति पुरा भएको थियो अब यो विधेयक अगाडि बढ्दै गर्दाखेरि कति पुरा हुन्छ र यसले के सजिलो हुन्छ
5: पक्ष राज्य भइसकेपछि राज्यले पुरा गर्नुपर्ने दायित्वहरू ती महासन्धिमै उल्लेख गरिएका छन्
2: रौतहटको दुर्गा भगवती गाउँपालिका 3 मत्सरीमा वृद्ध एकल महिला विधवा तथा अन्य सामाजिक सुरक्षा भत्ताको वितरणमा व्यापक अनियमितता भएको आरोपमा 42 जना विरूद्ध विशेष अदालत काठमाण्डुमा आज भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ पूँजी बजारका समस्या तत्काल समाधान गरिने प्रधानमन्त्री शाहको प्रतिबद्धता रहेको छ सरकारी खर्चमा कसिलो नियन्त्रण सवारी खरिद र विदेश भ्रमणमा पूर्व स्वीकृति अनिवार्य गरिएको छ तर बजेट कार्यान्वयन प्रभावकारी बनाउन सरकारी रणनीति आवश्यक रहने अर्थविदको भनाई छ फाजिल कर्मचारी आवश्यक ठाउँमा खटाइने भएको छ काठमाण्डु रिङ रोड छेउका जग्गाको मूल्य घटेको छ भने भित्री क्षेत्रमा मूल्य बढ़ेको छ चिनिया सहयोगमा नेपालमा कृषि खाद्य प्रणाली सुदृढ गर्न सुदृढीकरण परियोजना शुरू भएको छ र कंगोमा इबोला प्रकोप तीव्र बन्दै गएको छ मृत्यु हुनेको संख्या करिब 930 पुगेको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि साउन 5 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु नमस्कार शुभरात्री
8: Extreme energy drink.
9: Time check. अहिले ठीक 8 बजेको छ.
10: Extreme energy drink. Taste the difference. Feel the energy.

0: रेडियो कार्यक्रम सुरक्षा सरोकार।
1: समुदाय प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय लमजुङ र रेडियो मर्सेङ्गी 95 मेगाहर्जको सहकार्य
0: हरेक सोमबार बिहान 7:30 बजे पुनः प्रसारण सोमबार बेलुकी 8 बजे
1: मात्र मर्सेङ्गी FM 95 मेगाहर्ज।

0: सामुदायिक रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र जिल्ला प्रहरी कार्यालय लमजुङको सहकार्यमा तयार पारेको कार्यक्रम सुरक्षा सरोकारमा यहाँलाई स्वागत छ। म प्रहरी जवान देवमाया थापा
1: र म प्रहरी जवान देवकुमारी बलामी मगर। समुदाय प्रहरी साझेदारीको अवधारणालाई व्यावहारिक बनाउन हामीले प्रत्येक साता सचेतनामूलक रेडियो कार्यक्रम सुरक्षा सरोकार प्रसारण गर्दै आएका छौं। अपराध नियन्त्रणका लागि नेपाल प्रहरी र नागरिकको सहकार्य शान्त र सुरक्षित समुदायको लागि आम नागरिकलाई सचेत गराउने उद्देश्य सहित यो कार्यक्रम तयार गरिएको हो।
0: कार्यक्रम सुरक्षा सरोकार एफएम ब्यान्डको 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org, हाम्रो पात्रमा रेडियो मर्सेङ्गी र रेडियो मर्सेङ्गीको फेसबुक पेजमा एकैसाथ प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम सुरक्षा सरोकार हरेक सोमबार बिहान 7:30 बजे र पुनः प्रसारण बेलुका 8 बजे रेडियो मर्सेङ्गी मार्फत प्रसारण हुँदै आएको छ।
1: समुदाय प्रहरी साझेदारी अवधारणालाई अझ प्रभावकारी बनाउन र सभ्य समाज निर्माणका लागि कार्यक्रम सुरक्षा सरोकार मार्फत हामीले विभिन्न सचेतनामूलक विषय सामग्री प्रस्तुत गर्दै आएका छौं।
0: नागरिकको व्यक्तिगत सुरक्षासँगै समाजमा हुने विभिन्न घटना अपराध न्यूनीकरणका लागि प्रहरी समुदायको सहकार्य र जिम्मेवारीलाई प्रभावकारी बनाउन सचेतनामूलक रेडियो नाटक, प्रहरी समाचार, सरकारवालाहरूको सुझाव एवं प्रतिक्रिया लगायतका विषयवस्तुहरू प्रसारण गर्दै आएका छौं।
1: गत साता हामीले कार्यक्रममा बालिका आत्मरक्षाको महत्व, आवश्यकता र बालिका सशक्तिकरणका लागि समुदाय प्रहरी साझेदारीका विषयमा विषयवस्तु राखेका थियौं। आजको कार्यक्रममा भने हामी समाजमा फैलिने अफवाह वा भ्रामक समाचार र त्यसले समाजमा पार्ने असर तथा रोकथामका लागि समुदाय प्रहरीको भूमिकाको विषयमा छलफल गर्नेछौ।
0: हामीलाई लाग्न सक्छ के भ्रामक समाचार तथा अफवाहहरूले पनि समाजमा अपराध हुन सक्छ र हो, गलत अफवाह वा भ्रामक समाचारले समाजमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ। गलत अफवाहले समाजमा विखण्डन ल्याउने, अशान्ति ल्याउने, द्वन्द सिर्जना गर्ने र परिणामस्वरूप आपराधिक क्रियाकलापहरू हुन सक्छन्।
1: आजको कार्यक्रममा हामी गलत अफवाह वा भ्रामक समाचारहरूबाट कसरी सुरक्षित हुने र समाजमा हुन सक्ने अपराधहरूलाई कसरी रोकथाम गर्ने भन्ने विषयमा चर्चा गर्नेछौ। विशेष गरी समुदायमा के कस्तो अवस्था

0: मध्ये अफवाह र फेक न्यूज सबैभन्दा गम्भीर समस्याका रूपमा देखा परेका छन्।
1: सत्यतामा आधारित नभएका वा जान जानी गलत उद्देश्यका साथ तयार पारेका सूचनाले व्यक्ति, समाज, राज्य तथा लोकतान्त्रिक प्रणालीलाई नै प्रभावित पार्ने अवस्था सिर्जना भएको छ। त्यसैले अफवाह र फेक न्यूजको समस्या आज केवल संचारको विषय मात्र नभई सामाजिक, कानूनी, नैतिक तथा सुरक्षा सम्बन्धी चुनौतीको रूपमा स्थापित भएको छ।
0: अफवाह भन्नाले कुनै प्रमाण वा आधिकारिक पुष्टि बिना एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलने हल्ला वा अपुष्ट सूचनालाई जनाइन्छ। यस्तो सूचना कहिलेकाहीँ संयोगवश फैलिन सक्छ भने धेरैजसो अवस्थामा मानिसको जिज्ञासा, डर, भ्रम वा गलत बुझाइका कारण तीव्र रूपमा फैलिने गर्छ।
1: फेक न्यूज अर्थात गलत समाचार भने जानाजानी तयार पारेको झुटो, भ्रामक वा भ्रम सिर्जना गर्ने समाचार हो, जसलाई वास्तविक समाचार जस्तै देखाएर सार्वजनिक गरिन्छ। यसको उद्देश्य कसैको चरित्र हत्या गर्नु, राजनीतिक लाभ लिनु, आर्थिक फाइदा कमाउनु, सामाजिक द्वन्द सिर्जना गर्नु वा मानिसलाई भ्रममा पार्न हुन सक्छ। आधुनिक सामाजिक सञ्जालको विस्तारसँगै यस्ता भ्रामक सामग्रीहरू अत्यन्त तीव्र गतिमा फैलिन थालेका छन्।
0: नेपालमा पनि पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको प्रयोग उल्लेखनीय रूपमा बढ़ेको छ। फेसबुक, टिकटक, युट्युब, एक्स, व्हाट्सएप, भाइबर लगायतका माध्यमबाट सूचना आदान प्रदान सहज भएको भए पनि त्यसैको माध्यमबाट गलत सूचना फैलाउने क्रम पनि बढ़्दो छ। प्राकृतिक विपद, महामारी, निर्वाचन, सामाजिक आन्दोलन, धार्मिक तथा जातीय संवेदनशील घटनाका समयमा अफवाह र फेक न्यूजको प्रभाव झन बढ़ी देखिने गरेको छ।
1: यस्ता परिस्थितिमा समुदाय प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। समुदायसँग प्रत्यक्ष सम्पर्कमा रहने प्रहरी संयन्त्रले जनचेतना फैलाउने, सही सूचना प्रवाह गर्ने, अफवाहको खण्डन गर्ने तथा कानूनी कार्यवाही मार्फत समाजमा विश्वास कायम गर्ने महत्वपूर्ण योगदान पुर्याउन सक्छ।
0: अफवाह त्यति बेला फैलिन्छ जति बेला सूचना अभाव भएको अवस्थामा हुन्छ। कुनै घटनाबारे आधिकारिक जानकारी समयमै उपलब्ध नभएपछि मानिसहरू अनुमानका आधारमा विभिन्न कुरा गर्न थाल्छन्। ती अनुमानहरू एक व्यक्तिबाट अर्को व्यक्तिसम्म पुग्दै जाँदा अन्तत अफवाहको रूपमा लिन्छन्।
1: कतिपय अवस्थामा मानिसहरूले आफूले सुनेको कुरा सत्य हो वा होइन भन्ने परीक्षण नै नगरी अरूलाई सुनाउने र सामाजिक सञ्जालमा साझा गर्ने गर्छन्। यसरी सत्यताको पुष्टि नगरी गरिएको सूचना आदान प्रदानले अफवाहलाई झन व्यापक बनाउँछ। विशेष गरी मानिसको भावना, डर, धार्मिक आस्था, राजनीतिक विचार वा आस्थिक स्वार्थसँग सम्बन्धित विषयहरूमा अफवाह धेरै छिटो फैलने गरेको पाइन्छ।
0: फेक न्यूज भने अझ योजनाबद्ध रूपमा तयार गरिने सामग्री हो। प्रविधिको विकाससँगै तस्विर सम्पादन, भिडियो सम्पादन तथा कृत्रिम वैधिकताको प्रयोग गरेर नक्कली सामग्री तयार गर्न सजिलो भएको छ। पुराना तस्विरलाई नयाँ घटनासँग जोड्ने, भिडियो सम्पादन गरेर वास्तविकता लुकाउने वा कुनै व्यक्तिको भनाइलाई तोडमोड गरेर प्रस्तुत गर्ने प्रविधि बढ़दै गएको छ।
1: कतिपय वेबसाइट तथा सामाजिक सञ्जाल पेजहरूले धेरै दर्शक आकर्षित गरे आर्थिक लाभ लिनका लागि पनि सनसनीपूर्ण र भ्रामक समाचार प्रकाशन गर्ने गरेका छन्। यसले गर्दा मानिसहरू सही र गलत सूचना छुट्याउन कठिनाई महसुस गर्न थालेका छन्।
0: अफवाह र फेक न्यूजको प्रभाव अत्यन्त व्यापक हुन्छ। यसको पहिलो असर समाजमा देखिन्छ। गलत सूचनाका कारण मानिसहरूबीच अविश्वास बढ्छ, सामाजिक सम्बन्ध कमजोर बन्छ र समुदायबीच शंका तथा त्रासको वातावरण सिर्जना हुन्छ। धार्मिक तथा जातीय विषयमा फैलिएका अफवाहहरूले हिंसा, द्वन्द तथा सामाजिक विखण्डन निम्ताउन सक्छन्।
1: कतिपय अवस्थामा एउटा झुटो सन्देशले वर्षौंदेखि कायम रहेको सामाजिक सद्भावलाई केही घण्टामै खलबलाइदिन सक्छ। राजनीतिक क्षेत्रमा पनि फेक न्यूजको प्रभाव निकै गम्भीर हुन्छ। निर्वाचनका समयमा उम्मेद्वारहरूको चरित्र हत्या गर्ने, झुटा आरोप लगाउने, भ्रामक प्रचार गर्ने तथा मतदातालाई भ्रमित पार्ने कार्य विश्वका धेरै मुलुकमा देखिएको छ।
0: लोकतन्त्रको आधार नै सही सूचना र सचेत नागरिक भएकाले गलत सूचनाले लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाउँछ। जनमत नै भ्रामक सूचनाबाट प्रभावित हुन थालेपछि सही निर्णय गर्ने नागरिकको क्षमता कमजोर बन्छ।
1: आर्थिक क्षेत्रमा पनि यसको प्रभाव कम छैन। कुनै बैंक बन्द हुन लागेको, कुनै कम्पनी टाट पल्टिएको वा कुनै वस्तु अभाव हुन लागेको भन्ने अफवाह फैलिँदा मानिसहरूमा अनावश्यक त्रास उत्पन्न हुन्छ। यसले बजारमा अस्थिरता ल्याउँछ, व्यवसायको प्रतिष्ठा घट्न सक्छ, लगानीकर्ताको विश्वास कमजोर हुन सक्छ र समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्छ।
0: पर्यटन जस्तो संवेदन

0: टेक्सटाइल क्षेत्रमा पनि गलत सूचनाले विदेशी पर्यटनको आगमन घटाउन सक्छ। स्वास्थ्य क्षेत्रमा फेक न्यूजको प्रभाव अझ खतरनाक हुन सक्छ। महामारीको समयमा अप्रमाणित औषधि, झुटो उपचार विधि वा खोप सम्बन्धी गलत सूचना फैलिँदा मानिसहरूले वैज्ञानिक उपचारको सट्टा गलत उपाय अपनाउन सक्छन्। यसले जनस्वास्थ्यमा गम्भीर संकट निम्त्याउन सक्छ।
1: मनोवैज्ञानिक रूपमा पनि अफवाह र फेक न्यूजले गहिरो असर पार्छ। झुट्टा समाचारका कारण व्यक्तिमा डर, चिन्ता, तनाव तथा असुरक्षाको भावना बढ्छ। कुनै व्यक्तिमाथि झुटो आरोप लगाएर सामाजिक सञ्जालमा प्रचार गरिएमा उसको व्यक्तिगत जीवन, पारिवारिक सम्बन्ध, सामाजिक प्रतिष्ठा तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। कतिपय अवस्थामा यस्ता घटनाले आत्महत्यासम्मका दुःखद परिणाम निम्त्याएको पाइन्छ।
0: नेपाल जस्तो बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुकमा सामाजिक सद्भाव कायम राख्नु अत्यन्त आवश्यक हुन्छ। त्यसैले अफवाह र फेक न्यूज नियन्त्रण गर्नु शान्ति सुरक्षा तथा राष्ट्रिय एकताको महत्वपूर्ण आधार हो। यसका लागि कानूनी व्यवस्था मात्र पर्याप्त हुँदैन,
1: नागरिकमा चेतना, जिम्मेवारी र सत्य सूचना पहिचान गर्ने क्षमता पनि आवश्यक हुन्छ। कुनै पनि सूचना साझा गर्नु अघि त्यसको स्रोत, मिति, प्रमाण तथा आधिकारिकता जाँच्ने बानीको विकास गर्नुपर्छ। संचार माध्यमले पनि पत्रकारिताको आचार संहिताको पूर्ण पालना गर्दै तथ्यमा आधारित समाचार मात्र प्रकाशन गर्नुपर्छ।
0: यस सन्दर्भमा समुदाय प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। समुदाय प्रहरी भन्नाले प्रहरी र समुदायबीच साझेदारी स्थापना गरी शान्ति सुरक्षा कायम गर्ने अवधारणालाई बुझिन्छ। समुदाय प्रहरी केवल अपराध नियन्त्रण गर्ने निकाय मात्र होइन, समाजमा जनचेतना फैलाउने, नागरिकसँग विश्वासको सम्बन्ध निर्माण गर्ने तथा सामाजिक समस्या समाधान गर्ने संयन्त्र पनि हो। प्रहरी र समुदाय बीचको सम्बन्ध जति बलियो हुन्छ, अफवाह र फेक न्यूज नियन्त्रण गर्ने कार्य पनि त्यति नै प्रभावकारी हुन्छ।
1: प्रहरीले स्थानीय बासिन्दासँग प्रत्यक्ष सम्पर्कमा रही सही सूचना प्रवाह गर्न सक्छ। कुनै घटना घटेपछि समयमै आधिकारिक जानकारी उपलब्ध गराउन सके अफवाह फैलिने सम्भावना धेरै हदसम्म घट्छ। सूचना अभाव नै अफवाहको मुख्य कारण भएकाले प्रहरीद्वारा छिटो, स्पष्ट र विश्वसनीय सूचना उपलब्ध गराउनु अत्यन्त प्रभावकारी उपाय हो।
0: प्रहरीले विद्यालय, कलेज, महिला समूह, युवा क्लब, स्थानीय तह तथा सामाजिक संस्थासँग सहकार्य गरी डिजिटल साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्ता कार्यक्रम मार्फत नागरिकलाई फेक न्यूज कसरी चिन्ने, सूचना कसरी प्रमाणीकरण गर्ने, सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक कसरी प्रयोग गर्ने तथा गलत सूचना साझा गर्दा हुन सक्ने कानूनी परिमाण बारे जानकारी दिन सकिन्छ। सचेत नागरिक नै अफवाह नियन्त्रणको सबैभन्दा बलियो आधार हुन्।
1: सामाजिक सञ्जालमा फैलिएका गलत सूचनाको तत्काल खण्डन गर्नु पनि प्रहरीको महत्वपूर्ण जिम्मेवारी हो। कुनै संवेदनशील विषयमा गलत सूचना फैलिएको अवस्थामा तथ्य सहित सही सूचना सार्वजनिक गर्दा अफवाहको प्रभाव कम गर्न सकिन्छ। यसका साथै साइबर अपराध अनुसन्धान गर्ने निकायसँग समन्वय गरी जानाजानी फेक न्यूज तयार गर्ने तथा फैलाउने व्यक्तिहरूमाथि कानूनी कार्यवाही गर्न पनि प्रहरीले सहयोग पुर्याउन सक्छ। कानूनी कार्यवाहीले समाजमा जिम्मेवारीको भावना बढ़ाउने र यस्ता कार्यप्रति निरुत्साहित गर्ने काम गर्छ।
0: समुदाय प्रहरी साझेदारीको अर्को महत्वपूर्ण पक्ष भनेको विश्वास निर्माण हो। जब नागरिकले प्रहरीलाई आफ्नै साथी, सहयोगी र संरक्षकका रूपमा स्वीकार गर्छन् तब उनीहरूले सुनेका वा देखेका सूचनाको सत्यता बुझ्न प्रहरीसँग सम्पर्क गर्ने बानी बस्छ। यसले गलत सूचना स्वत नियन्त्रणमा आउँछ। प्रहरी र समुदाय बीचको सहकार्यले सामाजिक सद्भाव कायम राख्न, विवाद समाधान गर्न तथा शान्तिपूर्ण वातावरण निर्माण गर्न उल्लेखनीय योगदान पुर्याउँछ।
1: आजको डिजिटल युगमा अफवाह र फेक न्यूज नियन्त्रण गर्नु केवल प्रहरी वा सरकारको दायित्व मात्र होइन, प्रत्येक नागरिकले पनि जिम्मेवार डिजिटल नागरिकका रूपमा आफ्नो भूमिका निर्वाह गर्नुपर्छ। कुनै पनि सूचना पढ्दै नपढी वा पुष्टि नगरी साझा वा शेयर गर्नु हुँदैन।
0: सत्यतामा आधारित सूचना मात्र प्रसारण गर्ने, गलत सूचना देखेमा त्यसको खण्डन गर्ने तथा सम्बन्धित निकायलाई जानकारी गराउने बानीको विकास गर्नुपर्छ। संचार माध्यम, शैक्षिक संस्था, नागरिक समाज, प्रविधि कम्पनी तथा सरकारी निकाय सबैले आफ्नो क्षेत्रबाट सहकार्य गरेमा मात्र यस समस्यालाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिन्छ।
1: अफवाह र फेक न्यूज आधुनिक समाजका गम्भीर चुनौती हुन्। यस्ता समाचार र अफवाहले सामाजिक, धार्मिक सँगै आर्थिक हानि पनि पुर्याएका हुन्छन्। आजको कार्यक्रममा हामीले गलत तथा भ्रामक समाचारबाट कसरी हानि पुर्याएको हुन्छ भन्ने विषयमा छोटो रेडियो नाटक पनि ल्याएका छौं। एकैछिन यो नाटक सुनौं है।

0: एबिन हेर न मोबाइलमा कस्तो राम्रो खबर आएको छ। आजै 5,000 रुपियाँ लगानी गरे 24 घण्टामै 50,000 हुन्छ। सरकारबाट प्रमाणित योजना, अब त हाम्रो भाग्य खुल्ने भयो भाइ।
1: हो र सरिता, लौ मलाई पनि यही मेसेज आयो त। ल हेर त, ढिलो नगर्नुहोस्, यो अवसर सीमित अवधिको लागि भनेको छ, पठाइदिउँ न 5,000, के हुने रहेछ?
0: हो हो, पठाइदिउँ, म पनि पठाउँछु 5,000।

0: ओइ बिना, वेबसाइट नै खुल्दैन त? अघि त्यो मेसेजमा आएको नम्बरमा फोन गर त।
1: आमा के भयो?
2: लौ न, पैसा पठाइसक्यो, अहिले त फोनै लाग्दैन, अब के गर्ने होला?
1: आमा, यस्ता धेरै विज्ञापनहरू भ्रामक हुन्छन्, छिट्टै धनी बनाउने, दस गुणा नाफा, सरकारले स्वीकृति दिएको, यस्ता भ्रामक पोस्टहरू बनाएर मान्छेहरू ठगिरहेछन्। यस्तो विषयमा त पहिल्यै आधिकारिक स्रोतबाट जानकारी लिनुपर्छ नि।
2: बाबु, सामाजिक सञ्जालमा धेरै मानिसले राम्रो भनेर लेखेका थिए, कतिले त पैसा कमाएको भनेर टिकटकमा पनि हालेका छन्।
1: यस्तो गरेर कहिल्यै पनि कमाइ हुँदैन, ती सबै नक्कली हुन सक्छन्। ठगहरूले आफै राम्रो प्रतिक्रिया लेख्छन् ताकि अरू मान्छेहरू भ्रममा परुन् भनेर। झनै अहिले त एआईको प्रयोग गरेर झुटा कुरालाई पनि हो जस्तै बनाएर प्रचार गरिरहेका हुन्छन्।
2: अब हामी के गर्ने त? पैसा पठाइसकियो,
1: तुरन्त प्रहरीलाई खबर गरौं, यो भन्दा अर्को उपाय नै छैन।
3: नमस्कार हजुर, केही समस्या परेर आउनु भयो कि?
4: हेर्नुहोस् न सर, हामी भ्रामक समाचारको पछि लाग्दा अनलाइन ठगीमा पर्यो। हामी दुवैजनाले आर्थिक लाभको लोभमा पैसा लगानी गर्यो, तर त्यो त ठगी पो रहेछ सर।
2: सर, हामीले गल्ती गर्यो भन्ने त थाहा भयो, अब हाम्रो पैसा फिर्ता गर्ने र ती ठगी गर्ने व्यक्तिलाई कार्यवाही गर्न सकिन्छ कि भनेर आएको।
3: ए, तपाईँहरू ठगीमा पर्नुभयो? तपाईँको निवेदनको आधारमा हामी अनुसन्धान अघि बढाउँछौ, तर रकम फिर्ता आउने ग्यारेन्टी चाहिँ हुँदैन। यस्तो विषयमा पहिले नै हामी सावधानी अपनाउनु सबैभन्दा ठूलो सुरक्षा हो।
2: हामीले गल्ती गरेको महसुस भयो सर, अब पहिला थाहा भएन।
3: हो, हामीले कहिले पनि स्रोत नहेरी विश्वास गर्नु हुँदैन। दोस्रो, अस्वाभाविक नाफाको लोभमा पैसा पठाउनु हुँदैन। तेस्रो, आधिकारिक निकाय वा परिवारसँग सल्लाह गर्नुपर्छ। ठगहरूले त अझै यो कुरा कसैसँग सेयर नगर भनेका हुन्छन्।
1: हो सर, मैले मम्मीलाई भनिरहेको हुन्छु, कुनै पनि समाचार वा लगानीको सूचना देख्दा त्यसमा विश्वास गर्नु हुँदैन भनेर। पहिले तथ्य जाँच गर्नुपर्छ अनि मात्र निर्णय गर्नुपर्छ भनेर।
3: अब जे हुनु भइहाल्यो, हामी यो कुरालाई तत्कालै प्रत्ययमा लैजान्छौ। तर यहाँहरूले बुझ्नुपर्ने कुरा के हो भने, कुनै पनि लाभको विज्ञापनमा कहिले पनि विश्वास नगर्नुहोस्। त्यस्ता खाले प्रमाणित नभएको समाचारहरू शेयर पनि नगर्नुहोस्।
4: अब त कहिल्यै त्यसो गर्दिन सर।
3: हो, त्यो बाहेक पनि तपाईँले थाहा पाउनु पर्ने कुरा के छ भने, आफ्नो ब्याङ्क विवरण, ओटीपी वा पासवर्ड कसैलाई नदिनुहोस्। कसैले मागेमा र शंका लागेमा सम्बन्धित निकाय वा प्रहरलाई जानकारी दिनुपर्छ।
2: हुन्छ सर, आज हामीले पैसा मात्र होइन ठूलो पाठ पनि सिक्यौं, यो कुरा हामीले अरूले पनि शेयर गर्छौं।

0: परामर्श समाचार र झुटा अनलाइन लगानीको प्रलोभनबाट बचौं, सोचौं, जाँचौं अनि मात्रै विश्वास गरौं। सुरक्षित समाज निर्माण गरौं।
1: नाटक सुनेर तपाईले भ्रामक समाचारले कसरी आर्थिक हानि पुर्याउँछ भनेर थाहा पाउनुभयो र हामीलाई विश्वास छ तपाई यस्ता समाचारबाट झुक्किनुहुन्न। अफवाह वा गलत तथा भ्रामक समाचारले सामाजिक सद्भाव, लोकतन्त्र, अर्थतन्त्र, जनस्वास्थ्य, राष्ट्रिय सुरक्षा तथा व्यक्तिगत प्रतिष्ठामा गहिरो नकारात्मक प्रभाव पार्छन्। सत्य तथ्य र जिम्मेवारीमा आधारित सूचना संस्कृतिको विकास गर्नु आजको अपरिहार्य आवश्यकता हो। यस अभियानमा समुदाय प्रहरीले जनचेतना अभिवृद्धि गर्ने, सही सूचना प्रवाह गर्ने, समुदायसँग विश्वास निर्माण गर्ने, कानूनी सचेतना फैलाउने तथा आवश्यक कार्यवाही गर्ने कार्य मार्फत अत्यन्त प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ। प्रहरी र समुदाय बीचको सहकार्य नागरिकको जिम्मेवारीपूर्ण व्यवहार तथा प्रविधिको सदुपयोगबाट मात्र अफवाह र फेक न्यूज मुक्त, सुरक्षित, शान्तिपूर्ण र सभ्य समाज निर्माण गर्न सम्भव हुनेछ। दैनिक सुरक्षा सावधानीसँगै प्रहरी सेवा र सहकारीका विषयमा तपाईले थाहा पाउनुपर्ने महत्वपूर्ण जानकारीहरूलाई आगामी कार्यक्रममा पनि निरन्तरता दिनेछौ। आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिएको छ। आगामी साता पुनः नयाँ र थप विषय सहित हामी फेरि उपस्थित हुनेछौ। कार्यक्रम उत्पादनमा सहयोग गर्नुहुने प्राविधिक मित्र दिलुलाई विशेष धन्यवाद। सचेत रहौं, सुरक्षित रहौं। अर्को सोमबार बिहान 7:30 बजे पुनः भेट्नेछौ भन्दै कार्यक्रमबाट म देवमाया
2: र म देवकुमारी विदा माग्छौ। तपाईको साता शुभ रहोस्। जय नेपाल।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: Mania.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे क्याप परीक्षण ECG डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
6: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
5: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664041213 4021 24 मोबाइल 98415414
7: माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त छुँदा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ है माइला
8: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
9: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टिभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
7: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर 7 लमजुङ
10: आल्मुनियमका लागि बेसीसर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ
7: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0664520532 मोबाइल 98460903001 98460774065
10: नोट फल्सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: किला किला सा हमरो छोरा अंतिक्षरी
1: मलाई त जे भयो पनि
0: हुन्छ सर
2: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट
3: आया मरेनी आमा आया नि
4: के भयो दिदी तपाईँलाई सन्चो छैन कि कसो
3: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो कि
4: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
3: जाने त भने हो बाबु खोइ कहाँ जाने कहाँ जाने होला है
4: ल दिदी बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न
5: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिसार पिसाब तथा खकार परीक्षण गरिन्छ
6: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
5: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
6: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ
5: सम्पर्क फोन 9849068924 9845560780
7: समिति चौधा क्या बोधे लोटी पर्दी रो बैंक ने विवरण पी भी है मुई खाता खाई हमरो
8: खाई खाई बहु कोई लोटरी भर दिल
9: आई समी जो लोटरी पर्दी हूँ छापता ही गुदी
8: भर्दी आ भर्दी बो लोटरी खाली पर्दी बा सही मैसेज व्हाट्सएप फेसबुक वाइबर खनई बनी खाई बिसा खाई मई विश्वास आनंद फोन खाले पनी आप विवरण खाई मई आपिन खबई बनी वित्तीय संस्था कोई पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप बनी आरी
10: सतर्क
9: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेदरी जारी सन्देश
2: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
11: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
12: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्
11: प्रोप्राइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका साथ लमजुङ सम्पर्क फोन 066-5220-9

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसाली पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665210083,
5: सम्पर्क मोबाइल नम्बर 9857013375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: यो मोबाइलले पनि तनावै दियो भने?
7: होइन, के तनाव दियो ए खुशी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
4: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा भारी वर्षाको सम्भावना कम हुँदै विपदबाट विस्थापितको व्यवस्थापन कसरी हुँदैछ?
1: स्थायी रूपमा बसोबास गर्ने ठाउँमा दिनुपर्ने खाद्यान्न लत्ता कौडाहरूको जोहो गरेर पनि उहाँहरूलाई त्यही अनुसारको सपोर्ट गर्नलाई पनि भनिरहेका छौँ।
0: पुँजी बजारको विषयमा प्रधानमन्त्रीले के भने?
2: पुँजी बजारमा अलिक कन्फिडेन्समा आएको भन्ने विषयमा हामीलाई जानकारी छ, हामी चिन्तित छौँ भन्नुभयो
0: प्रधानमन्त्रीलाई आज भेटेका एक व्यवसायी र एन्डी बर्नम युके का नयाँ प्रधानमन्त्री। तर शुरूमा प्रमुख विश्व समाचार।
3: पवनराज पौडेलबाट समाचार सुन्नुहोस्। राजा चार्ल्सको आह्वान स्वीकार्दै सरकार गठनको जिम्मेवारी लिएसँगै एन्डी बर्नम ब्रिटेनका पछिल्लो एक दशकका सातौं प्रधानमन्त्री बनेका छन्। डाउनिङ स्ट्रीटमा आफ्नो पहिलो सम्बोधनका क्रममा उनले ब्रिटेनले पुनः स्थिरता हासिल गर्न सक्ने कुरा विश्वलाई देखाउन आवश्यक रहेको बताए। उनले भने, तर म अहिले मानिसहरूलाई केही राहत दिने, जीवनयापनको लागतमा केही मदत पुर्याउने काम गर्न सक्छु र भोलि नै तीमध्ये केही उपाय तय गर्नेछु जसमा तिनको खर्च कसरी व्यवस्थापन गर्ने भन्ने कुरा पनि समावेश हुनेछ। एन्डी बर्नम प्रधानमन्त्री बन्नु अघि पत्रकारहरूसँग कुरा गर्दै बर्नमले शुरूमा संवाद हुने विदेशी नेतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि समावेश हुने संकेत गरेका थिए। उनले युक्रेनप्रति ब्रिटेनको समर्थन उनकै शब्दमा दृढ़ रहने पनि बताए। प्यालेस्टिनी समूह हमासले आफ्ना पूर्व प्रमुख वार्ताकार खलिल अल हयालाई नयाँ नेता चयन गरेको छ। दुई वर्ष अघि गाजामा इजरायली सेनाद्वारा याहिया सिनवार मारिएपछि यो पदमा नियुक्त हुने उनी पहिलो व्यक्ति हुन्। हमास सदस्यहरूबीच आन्तरिक मतदान भएको बताइएको छ। सन् 2023 अक्टोबरमा इजरायलमाथि भएको घातक आक्रमणपछि इजरायली आक्रमणहरूमा हमासका अधिकांश वरिष्ठ नेतृत्व मारिएका थिए। युरोपेली आयोगले चिनिया ई कमर्स कम्पनी अली एक्सप्रेसलाई असुरक्षित खेलौना र सौन्दर्य सामग्री सहितका अवैध उत्पादनहरूको बिक्रीका निम्ति अनुमति दिएको भन्दै 60 करोड़ डलर भन्दा बढ़ी जरिवाना गरेको छ। दुई वर्ष अघि शुरू गरिएको युरोपेली संघ ईयूको अनुसन्धानले उक्त कम्पनी आफ्नो प्लेटफर्मबाट त्यस्ता सामानहरू पर्याप्त तीव्रताका साथ हटाउन विफल पाएको थियो। उक्त जरिवाना प्रति असन्तुष्ट अली एक्सप्रेसले भने उक्त निर्णयमा आफ्ना सुधारका कदमहरू प्रतिबिम्बित नभएको जनाएको छ। अस्ट्रेलियाद्वारा प्रक्रियाका निम्ति नाउरू टापु पठाइएका असाइलम सिकर्स अर्थात शरणको खोजीमा रहेका अधिकांश मानिसहरू नियमित खाना खान समेत नसक्ने पाइएका एक सर्वेक्षणले देखाएको छ। हाल त्यहाँ 100 भन्दा बढ़ी मानिसहरू त्यसरी राखिएका छन्। ती प्रत्येकले अस्ट्रेलिया सरकारबाट हरेक दुई सातामा 180 अमेरिकी डलर पाउने हक राख्छन्। असाइलम सिकर्स रिसोर्स सेन्टर एसएआरसीसँग उनीहरूले खर्च धान्नका लागि प्राय छाक त्याग्नुपर्ने अवस्था रहेको बताएका छन्। सरकारले भुक्तानीको नियमित समीक्षा हुने बताएको छ, तर उक्त स्थान महँगो खाद्यान्न आयातमा अधिक निर्भर छ। र फुटबलको नयाँ विश्व विजेता बनेको स्पेनी टोली मद्रिद पुगेको छ। त्यहाँ एक दिने भव्य उत्सवका बीच उनीहरूको स्वागत हुँदैछ। क्रमशः राजा र प्रधानमन्त्रीको भिन्दा भिन्दै स्वागतपछि विश्व विजेता टोलीले एउटा खुल्ला बसमा मद्रिद हुँदै विजय र्याली गर्नेछ। स्पेनले फाइनल खेलमा अर्जेन्टिनालाई 1-0 हराउँदै दोस्रो पटक विश्वकपको उपाधि सुरक्षित गरेको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईंलाई पुनः स्वागत छ। मनसून शुरू भएपछि विस्थापनमा परेका झण्डै 450 परिवारलाई स्थानीय प्रशासनसँग मिलेर अस्थायी बासको प्रबन्ध मिलाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। नेपाल प्रहरीले असार 5 गते मनसून शुरू भए यता 724 प्राकृतिक विपदका घटना भएको र त्यसमा 66 घाइते भएको बीबीसीलाई जानकारी दिएको छ। सप्ताहन्तमा देशका विभिन्न ठाउँमा भएका भारी वर्षाका कारण आजसम्मको आँकड़ा अनुसार कम्तीमा देशभरका विभिन्न 9 प्रमुख ठाउँमा सड़क पूर्ण अवरूद्ध भएका थिए भने अहिले केही मात्रै एकतर्फी वा दिउँसोको समयमा सञ्चालनमा आएका छन्। जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले अबका केही दिन सप्ताहन्तमा जस्तो स्तरमा वर्षा नहुने भन्दै भारी वर्षाको सम्भावना केही घटेको जनाएका छन्। सुनौ साथी फणीन्द्र दाहालको यो रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो 24 घण्टामा बाढ़ी, पहिरो, अविरल वर्षा, सर्पदंश सहितका 62 घटनामा 2 मृत्यु भएको र 15 घाइते भएको जनाएको छ। मनसून शुरू भए यताका 724 विपदका घटनामा 346 घर डुबानमा परेको र 449 परिवार विस्थापित भएको प्रहरीले जनाएको हो। प्राधिकरणकी प्रवक्ता शान्ति महतले त्यस्ता परिवारलाई स्थानीय सरकारसँग मिलेर सरकारले सहयोग उपलब्ध गराएको बताइन्।
1: उहाँहरूलाई आवश्यक स्थानमा राख्नको लागि हामीले निगरानीमै बसेका छौँ र त्योसँग सम्बद्ध स्थानीय पालिका र स्थानीय प्रशासनसँग पनि हामी कोअर्डिनेसनमा रहेर उहाँहरूलाई प्रति स्थानमा कसरी राख्ने, कहाँ राख्ने भन्ने विषयमा चाहिँ हामीले उहाँहरूलाई सपोर्ट पनि गरिरहेका छौँ भने सँगसँगै तिनटै सुरक्षा कर्मीहरूलाई पनि परिचालन गरेर उहाँहरूलाई सुरक्षित स्थानमा लाने काम सामग्रीहरू हुन्छ, उहाँलाई अस्थायी रूपमा बसोबास गर्ने ठाउँमा दिनुपर्ने खाद्य

0: सप्ताह सप्ताहन्तमा भएको अविरल वर्षापछि कैयौं ठाउँमा बाढ़ी र पहिरोका विवरणहरू आएका छन्। अविरल वर्षापछि देशका कैयौं ठाउँमा पहिरो खसेर सड़क अवरूद्ध भएका जानकारी सुरक्षा निकायहरूले दिएका छन्। राष्ट्रिय विपद न्यूनीकरण प्राधिकरणकी प्रवक्ता महतले सड़क खुलाउन सम्भव भएसम्मका स्रोत साधन परिचालन गरिएको बताइन्।
1: अहिले हाम्रो यो विशेष गरी पहिरो के लागि भनेर हामीले एउटा सड़कमा जाने पहिरोको लागि हुन सेतु एप पनि अपरेसनमा ल्याएका छौँ। त्यसमा चाहिँ सबै कुन कुन ठाउँमा पहिरो गएर कुन कुन डोजरहरू एक्जाभेटरहरू र त्यसमा अपरेटरहरू चाहिँ कुन कुन अवस्थामा हुनुहुन्छ, कहाँ कहाँ हुनुहुन्छ र उहाँहरूलाई तुरन्त नजिक पर्ने डोजरलाई चाहिँ परिचालन गर्ने गरी पनि त्यो एप नै सञ्चालन भइरहेछ र त्यही अनुसार काम पनि गरिरहेका छौँ।
0: जल तथा मौसम विज्ञान विभागले जारी गर्ने पूर्व चेतावनीलाई ध्यान दिँदै अति जोखिम भनिएका जिल्लाहरूमा सवारी साधन सञ्चालन बन्द गर्न शनिबार प्राधिकरण अन्तर्गतको मनसून कमाण्ड पोस्टले जिल्ला सुरक्षा समितिहरूलाई निर्देशन दिएको थियो। साथी फडिन्द्र दाहालको यो रिपोर्ट तपाईँ हाम्रो वेबसाइट www.bbcnepali.com मा गएर आफूले चाहेको समयमा विस्तृतमा पढ्न सक्नुहुनेछ। अब अर्को विषय, प्रधानमन्त्री वालेन्द्र शाह बालेनले पूँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तिहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार छलफलमा प्रधानमन्त्रीले नेपाल धितो बोर्ड सेभोनका अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज नेप्सेका अध्यक्ष तथा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, स्टक ब्रोकर एसोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल लगायतसँग भेटेका हुन्। यसै सन्दर्भमा हामीले उद्योग वाणिज्य महासंघको पूँजी बजार समितिका अध्यक्ष प्रियराज रेग्मीसँग कुरा गर्दै शुरूमा तपाईहरूले आफ्ना समस्याबारे प्रधानमन्त्रीसँग के कुरा गर्नुभयो भनेर सोधेका छौं।
2: हामीले बेसिकल्ली यसलाई दुई पार्टमा, अहिले चाहिँ अलिकति यो नयाँ सरकार बनिसकेपछि पूँजी बजारको मनोबल अलिकति घटेको हो कि भन्ने विषयलाई, यो मनोबललाई कसरी उठाउन सकिन्छ, यसका कारणहरू के हुन् भन्ने विषयमा अलिकति कुरा गर्यौं। र दोस्रो चाहिँ अलिकति लङ्गर रनमा पूँजी बजारलाई स्वस्थ पारदर्शी बनाएर अलिकति लगानीकर्ताले भरोसा गर्ने, लगानीको लागि भरोसा गर्ने स्थल बनाउने र पुँजी बजारले समग्रतामा पुँजी परिचालन गरेर रोजगारी, उद्योग धन्दा, इन्टरप्रेन्योरसिप यसलाई प्रमोट गर्नलाई कसरी सपोर्ट गर्न सकिन्छ भन्ने विषयमा चाहिँ त्यहाँ कुराकानी भयो।
0: तपाईँहरूले यी कुराहरू गरेपछि, यी विभिन्न विषयमा कुरा राखेपछि प्रधानमन्त्रीज्यूले चाहिँ के भन्नुभयो?
2: प्रधानमन्त्रीज्यूले यो पुँजी बजारमा अलिकति कन्फिडेन्समा आएको भन्ने विषयमा हामी हेरिरहेका छौँ, बुझिरहेको छौँ। यसले यो हामीलाई जानकारी छ, यसमा हामी चिन्तित छौँ भन्ने किसिमको एउटा यो कन्फिडेन्सको विषयमा त्यो भन्नुभयो। र यसको सुधार सँगसँगै यसको सुधारका लागि हामीले नेपाल राष्ट्र ब्याङ्कको गभर्नर साहब सहित सरकारवाला नियमनकारी निकायहरूसँग चाहिँ नि हामी छलफल गरिरहेका छौँ। कतिपय सुधारका कामहरू तपाईँहरूले सहजीकरण गरिदिनुहोस्, कहाँ कहाँ यसको बोटलनेक छ, कहाँ कहाँ चाहिँ अप्ठ्यारो छ त्यसलाई फुकाइदिनुहोस् भन्ने किसिमले चाहिँ कुराहरू भइरहेछ, हामीले थाली नै सकेका छौँ। तपाईँहरूका यी समस्याका बारेमा पनि कतिपय हामीले राखेका समस्याका विषयमा हामी अलरेडी म चाहिँ जानकार छु भन्नुभयो उहाँले। र तपाईँहरूले यो कुरा राखिसकेपछि थप यसमा पनि थप चाहिँ सुधारका लागि तपाईँहरूले राखेका विषयमा कहाँ कहाँ सहजीकरण गर्न सकिन्छ, के गर्न सकिन्छ, यी सबै चिजमा नियमनकारी निकायका प्रमुखहरू, बजार सञ्चालक, उहाँहरू सबैलाई बोलाएर फेरि छलफल गरेर यो काम चाहिँ अगाडि बढाउनलाई चाहिँ प्रधानमन्त्री कार्यालयले इनिसिएसन लिन्छ भन्नुभयो।
0: आजको इनिसिएसन चाहिँ यो भेट्ने भन्ने तपाईँहरूको तर्फबाट थियो अथवा प्रधानमन्त्रीज्यूको तर्फबाट आएको हो? यो पछिल्लो समय यो शेयर बजार अथवा पुँजी बजार नै त्यति उकासिन सकेन भन्ने खालका विवरणहरू तथ्याङ्कबाट पनि आइरहेका छन् नि, यो विषयमा चाहिँ कसरी त्यसलाई सुधार्ने भन्ने कुरा भयो त?
2: पुँजी बजार चाहिँ सरकारकै कारणले मात्रै पनि चाहिँ अब यो हो होइन भनेर चाहिँ ठ्याक्कै क्याटेगोरीले भन्न सक्ने अवस्था पनि होइन। यसमा अलिकति यसको इको सिस्टम, यसमा कारोबारका औजारहरू अनि इन्भेस्टरको कन्फिडेन्स, यो सबै चिजहरू छ। अब अहिले तत्काल चाहिँ हामीले भनेको तत्कालको लागि कन्फिडेन्स बढाउनको लागि चाहिँ अलिकति यो ब्रोकरहरूलाई भाइब्रेन्ट बनाउन ब्रोकर मार्फत मार्केटिङ सञ्चालन गर्ने एक, दोस्रो बजार धेरै घटेको र बेङ्गिती यो इन्स्टिट्युसनल इन्भेस्टर जो सञ्चय कोष, नागरिक जडान कोष, सामाजिक सुरक्षा कोष, बिमा कम्पनीहरू उहाँहरूसँग प्रशस्त लिक्विडिटी भएको र चाहिँ नि अहिले बजारमा भएका सेयरहरू राम्रै कम्पनीका सेयरहरू पनि धेरै तल्लो लेभलमा भएको हुँदा उहाँहरूलाई चाहिँ अलिकति यो बेलामा चाहिँ बजारमा इन्टरभेन्ट गर्न सकियो भने त्यसले चाहिँ बजारको चाहिँ मनोबल उठाउने र ती संस्थाहरूले पनि चाहिँ नि लाभ लिन सक्ने किसिमका कुराहरू र अलिकति बजारमा चाहिँ नि केही कम्पनीहरूको मूल्य नबढ्ने केही कम्पनीहरूको चाहिँ मूल्य चाहिँ नि धेरै बढेको त्यो देखिँदाखेरि यो आइपिओदेखि लिएर गएर सेयर लकिङका चाहिँ प्रणालीहरूमा चाहिँ सुधार गरेर डिमान्ड र सप्लाईलाई चाहिँ ब्यालेन्स गर्नुपर्छ भन्ने एङ्गलबाट कुरा भयो।
0: उनी थिए उद्योग वाणिज्य महासंघको पुँजी बजार समितिका अध्यक्ष प्रियराज रेग्मी। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युकेमा एन्डी बर्नम नयाँ प्रधानमन्त्री बनेका छन्। गत शुक्रबार लेबर पार्टीको नेता बनेका 56 वर्षीय बर्नम आफ्नै दलका सर कियर स्टार्मरलाई विस्थापित गर्दै आज ब्रिटेनको 59 प्रधानमन्त्री बनेका हुन्। बकिङघम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चार्ल्सले उनलाई नयाँ सरकार बनाउन आह्वान गरेका जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: राजा चार्ल्सको आह्वान स्वीकार्दै सरकार गठनको जिम्मेवारी लिएसँगै वर्नम ब्रिटेनका पछिल्लो एक दशकका 7 प्रधानमन्त्री बनेका हुन्। बकिङघम दरबारबाट निस्किएर डाउनिङ स्ट्रीटमा बोलेका वर्नमले आफू 10 वर्षमा देशको 7 प्रधानमन्त्री बनिरहेको यथार्थको हेक्का रहेको बताउँदै अब उनकै शब्दमा एउटा समीक्षा र नयाँ संकल्पको समय भएको बताए। उनले आफ्नो नेतृत्वमा लेबर प्रशासन अझै वामपन्थी झुकावतर्फ ढल्किने र सर्वसाधारण मानिसको जीवनस्तर सुधारमा केन्द्रित हुने वाचा गरे। वर्नमले ब्रिटेनले पुनः स्थिरता हासिल गर्न सक्ने कुरा विश्वलाई देखाउन आवश्यक रहेको पनि बताए। उनी विगतमा सन् 2010 र सन् 2015 गरेर दुईपटक पार्टी नेतृत्वको प्रतिस्पर्धामा विफल भएका थिए। मन्त्री परिषदका वरिष्ठ सदस्यहरूको नियुक्ति आजै अबेर शुरू हुने बताइएको छ। यसअघि जून 22 सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गरेका कियर स्टार्मरले आज राजा चार्ल्सलाई बकिङघम दरबारमा भेट्दै औपचारिक रूपमा राजीनामा पत्र बुझाएका थिए। त्यसअघि डाउनिङ स्ट्रीटमा सम्बोधन गर्दै उनले 2 वर्ष अघि भन्दा देश उनकै शब्दमा बलियो बनेको बताएका थिए। उनले नयाँ प्रधानमन्त्रीलाई आफ्नो पूर्ण साथ रहने पनि बताए।
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.
6: दिदी अलमलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
7: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
6: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
7: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
8: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9560774486।
9: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
10: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
9: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
11: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीचार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
9: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
12: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
13: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
12: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
13: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
12: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0660 40 21 23, 40 21 24, मोबाइल 98 41 45 14 48।
14: यो मोबाइलले पनि तनावै दियो भने
15: होइन, के तनाव दियो ए खुशी?
14: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
15: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
16: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
15: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसीसर नगरपालिका 7 लमजुङ। थप जानकारीको लागि सम्पर्क 98 4 95 94 0 46 र 98 31 94 332।

0: जमी चो 14 के में बोदे लोटी पर दीरो बैंगे ने विवरण पी बिजा मुई खाता ले खै हमरो
1: खै खै बहु कोई लोटरी भर दिलवा
2: आंगी समी जो लोटरी पर दिउ छापताई गुदी
1: भर दि आ भर दि लोटरी खले पर दिम बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खनै बने खै बिसा खै मै विश्वास आलन फोन खले पनि आफै विवरण खै मै आपिन खबै बने वित्तीय संस्था के पासवर्ड पिन खै मै आरी सुमी बैंक आफै बने आरी
3: सिद्धार्थ बैंक क्यारे जन हेजरी जारी संदेश
4: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
5: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध
6: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढी पहिरो डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ
5: मौसमको जानकारी नियमित रूपमा लिनुहोस् अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस् कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्
6: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अपनाउनुहोस् घर वरिपरि चिरा देखिएमा जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्
5: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस् यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस् बालबालिका ज्येष्ठ नागरिक गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्
6: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस् कुनै पनि आपतकालीन अवस्था बाढ़ी पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्
5: सचेतना सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ त्यसैले सुरक्षित रहौं अरूलाई पनि सुरक्षित राखौं
6: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज

0: you? Extreme energy drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
3: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
4: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि।
5: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
1: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 9841626344, 9841626344।
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
7: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
7: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058260।
8: मैया दिदी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
9: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
8: कलेजका विशेषताहरू, पर्याप्त सुविधा सहित आफ्नै भवन,
9: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
8: छात्रवृत्तिको व्यवस्था,
9: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
8: थप जानकारीको लागि प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056493495।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665210083,
5: सम्पर्क मोबाइल नम्बर 9856133775।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: sip on ya.
1: Extreme energy drink.
2: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
6: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
5: थप जानकारी लागि सम्पर्क 066-590-999 98477-69-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि
7: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नु भयो
8: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो बरु कुन पसलमा जाने होला
7: हरे दाई पनि हाम्रै बेसीसरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के त्यहाँ जानुहोस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खनुहोस् है सँगै जाने नि
8: ल भइहाल्छ नि नानी
9: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
10: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
9: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर बेसीसर 7 भीमसेनथान चोक फोन 066-520-120 मोबाइल 98460-77-745
5: लमजुङका लागि सामसङ कोनका गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर
11: दिदी तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ फेरि कति राम्रो फिट भएको
12: यो ब्लाउज न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको
11: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि
12: अरू त्यहाँ के सिलाइन्छ त दिदी
11: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज लेहेङ्गा चोली कुर्ता सुरुवाल सुट प्यान्टहरू सिलाइन्छ अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ
12: सजिलो ठाउँ छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस् न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट बैशिष्ट नगरपालिका साथ त्रिवेणी टोल लमजुङ एसबीआई ब्याङ्कको ठिक अगाडि प्रोप्राइटर लक्ष्मी परियार रामजी परियार सम्पर्क 98461-92406 र 98164-372
5: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ
12: आजै आउनुहोस् तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497398।
2: लड्नु पर्ने थियो, त्यो बेलामा त लड्नु भएन, अब लड्यो के गर्नुहुन्छ।

0: रावणी बोलबम मेलामा हार्दिक निमन्त्रणा।
1: लमजुङ जिल्ला राइनस नगरपालिका 8 हरबोट स्थित सर्वोदय सेवाश्रम धर्मनाथ धाममा बोलबम मेला 2083 र लमजुङ जिल्लाकै पहिलो नक्षत्र वाटिकाको समुद्घाटन तथा 108 गौमुखी धारा स्नान 108 शिवलिङ्ग सहितको कैलाश परिक्रमा र 1008 शालिग्राम दर्शन कार्यक्रम श्री नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगत गुरू अनन्त श्री विभूषित बाल सन्त मोहन शरण देवाचार्य महाराज श्रीका कर कलमबाट हुने भएकोले यहाँहरू सबैको उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ। साथै सो कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री प्रदेश सभा सदस्यहरू नगर प्रमुखहरूको समेत उपस्थिति रहनेछ।

0: कार्यक्रमहरू 2083 श्रावण 4 गते सोमबार बिहान 10 बजे
1: पूर्वाङ्ग समुद्घाटन र मञ्च औपचारिक कार्यक्रम भजन कीर्तन प्रवचन तथा प्रसाद वितरण र साँझ आरती
0: 2083 श्रावण 11, 18 र 25 गते
1: नियमित हवन रुद्रीपाठ प्राण प्रतिष्ठा पूजापाठ आध्यात्मिक गुरूहरूको विशेष प्रवचन भजन कीर्तन तथा धार्मिक सांस्कृतिक प्रस्तुति शिवलिङ्ग जलाभिषेक प्रसाद वितरण र अन्तिम सोमबार विशेष पूजा सहित पूर्णावती गरी समापन समारोह
0: आयोजक सर्वोदय सेवा आश्रम धर्मनाथ धाम राइनस आठ हर्रबोट लमजुङ
1: थप जानकारीको लागि 9855 4549 9416 92395 9551 57517 9461707
0: सोमबार बाहेक पनि श्रावण महिनाभर हरेक दिन दर्शन तथा पूजा अर्चना गर्न सकिनेछ के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ
2: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस् यसको मूल्य कसले चुकाइरहेको छ
0: खबरदार 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन गम्भीर सामाजिक अन्याय पनि हो
2: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
0: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन
2: यस्तो विवाह स्वत बदर हुन्छ
0: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ
2: तर कानून भन्दा पनि ठूलो कुरा बाल विवाहले बाल बालिकाको जीवन खोस्छ
0: बाल विवाहका गम्भीर असरहरू
2: बाल बालिकाको पढाइ अधुरो हुन्छ
0: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ
2: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ
0: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ
2: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ
0: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ
2: के हाम्रो पहिचान यही नै हो त
0: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ
2: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौं यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस् नेपाल प्रहरी सम्पर्क 100
0: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौं
3: बाल विवाह नगराउ बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ
0: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश

आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौँ। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।

0: Extreme energy drink.
1: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भो बेहुली हुँदा पनि।
2: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
3: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
2: प्रो फाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक, लमसुङ। सम्पर्क 9841626344, 9841626344।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका आठ सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
1: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
5: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका आठ सिंगेखोला, पुलचोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
3: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिसे सहर आठ, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार छ, मिलन चोक।
1: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
6: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
7: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
6: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
7: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ। प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856046662।
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
9: रेडियो लिएर आउनु,
10: पूजा गर्ने बेलामा पनि के को रेडियो पण्डित बा?
9: यो माइलाले नि के कुरो गर्छ गर्छ। पहिले रेडियो मर्स्याङ्गदी एफएम श्रवण गरौ, त्यसपछि बाँकी पूजा पाठ गरिहालौला नि।
10: ए कुरो त्यसो पो, म ल्याइहाल्छु नि पण्डित बा।